यो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली लोकगीत सुन्ने। रेडियो अर्थ सरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 9855106448 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: चेक के हो त? चेक काट्दा ध्यान दिनु पर्ने कुराहरू आज म तपाईँलाई बताउँछु। चेक त्यो आदेश पत्र हो जसको माध्यमबाट बैंकबाट रकम निकाल्न वा झिक्न सकिन्छ। तपाईँको बैंक खाता खोल्दा तपाईँलाई बैंकले चेक प्रदान गर्दछ र पैसा झिक्नका निम्ति तपाईँले नै त्यो प्रयोग गर्न सक्नुहुनेछ र तपाईँले चेकमा आफूलाई चाहिएको रकम लेखेर बैंकमा बुझाउन साथ तपाईँको माग अनुसार तुरुन्तै बैंकले भुक्तानी गर्ने गर्दछ। सजिलो भाषामा भन्नुपर्दा चेक तपाईँले आफ्नो खातामा राख्नु भएको रकमको माग फारम हो। अब म तपाईँलाई चेक काट्दा ध्यान दिनुपर्ने कुरा बताउँछु, तपाईँलाई पनि काम लाग्न सक्छ, सुन्नुहोस् है। सबैभन्दा पहिला तपाईँ कुन बैंकबाट रकम भुक्तानी गर्न चाहनुहुन्छ त्यही बैंकको चेक तयार गर्नुहोस्। यसपछि चेकमा लेखिएको मिति स्पष्ट हुनुपर्दछ। भुक्तानी पाउनेको नाम स्पष्ट हुनुपर्दछ। तपाईँ आफै हो या अरू कसैका लागि चेक काटिदिँदै हुनुहुन्छ त्यो स्पष्ट साथ लेख्नुहोस्। तपाईँले अङ्क र अक्षरमा लेख्नु भएको रकम ठिक दुरुस्त हुनुपर्दछ। चेकमा लेख्नु भएको तपाईँको हस्ताक्षर तपाईँले बैंक खाता खोल्दा लेख्नु भएको हस्ताक्षरसँग मिल्नु पर्दछ। तपाईँले चेक काट्नुहुँदा चेकमा लेखिएको रकम तपाईँको बैंक खातामा भएको रकम भन्दा बढी हुनु हुँदैन र अन्त्यमा तपाईँले काट्नु भएको चेक चेक कार्यालयमा प्रयोग हुने भाषामा लेखिएको हुनुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, एक्लो रहे यसरी नै आविष्कारको जन्म हुन्छ, एकान्तमा रहे यसरी नै विचारको जन्म हुन्छ।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, जसलाई एउटाले भगवान भन्छ त्यही अर्कोले विज्ञानक नियम भन्दछ।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ त? सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ। असोज, माघ र जेठ महिनाको 1 गतेदेखि 15 गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। यस्तै अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ, तर एक आर्थिक वर्षको भत्ता रकम अर्को आर्थिक वर्षमा भने लिन सकिँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियो माहिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार,
7: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौं अर्थ सरोकार ट्रेन रिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: लगानीका किसिमहरू के हुन् त? लगानीका किसिम जान्नु भन्दा पनि पहिले लगानी के हो त भन्ने जान्नु जरुरी रहन्छ। कुनै पनि नाफा कमाउने उद्देश्य राखेर कुनै कार्यमा प्रयोग गरिने पैसालाई नै लगानी भनिन्छ। लगानी व्यवसायमा, कृषिजन्य कार्यमा, पशु पंक्षी पालनमा, धितोमा लगानी र घर जग्गामा पनि लगानी गर्न सकिन्छ। यसरी हामीले कुनै व्यवसायका लागि सामान किन्नका लागि लगानी गरेर त्यसको बिक्री गरेर आमदानी गर्न सकिन्छ। त्यसैले कृषि कार्यका लागि लगानी गरेर उत्पादनमा वृद्धि गरेर आमदानीमा पनि वृद्धि गर्न सकिन्छ। आज हामी तपाईँलाई लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि बताउँछौ। तपाईँले कहीँ कतै लगानी गर्दै हुनुहुन्छ भने तपाईँले गर्नुभएको लगानीका फाइदा कस्तो हुन्छ मापन गर्नुहोस्। विभिन्न लगानीका अवसरहरूलाई दाजेर लगानीको उचित फाइदा केमा छ त्यसमा लगानी गर्नुहोस्। तपाईँको लगानीमा वृद्धि गर्नका लागि कच्चा पदार्थ, पुँजी, जनशक्ति र बजारको बारेमा तपाईँले जान्नु जरुरी रहन्छ। त्यसैले तपाईँले व्यवसाय गर्नु पूर्व आवश्यक कच्चा पदार्थ र सामग्रीहरू जुटाउनु पर्दछ। यस्तै तपाईँले कुनै व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने व्यवसायका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन पुँजीको व्यवस्थापन पनि गर्नुपर्दछ। तपाईँले लगानी गर्ने व्यवसायमा कच्चा पदार्थ, पुँजी, जनशक्ति लगायतका कुराहरू निर्धारण गरिसके पछाडि तपाईँले लगानी गर्ने कार्यको बजार र फाइदा र सम्भावित घाटा तपाईँले लगानी गर्नु अघि नै बुझ्नु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, उनीहरूले मेरो आइडिया चोरे, यसमा मलाई कुनै चिन्ता छैन। चिन्ता त बरु मलाई यो कुरामा छ कि बिचारा उनीहरूको आफ्नो कुनै आइडिया नै रहेनछ।
0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, तिमीले चाहनु माया होइन, माया दिनुमा हुन्छ।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: तपाईँ पनि बैंकमा आफ्नो खाता खोल्ने वा सुचारु गर्ने सोचमा हुनुहुन्छ? आउनुहोस्, आज म तपाईँलाई बैंकमा खाता कसरी खोल्ने र आवश्यक सामग्रीहरू के हो भन्ने कुरा बताउँछु। सबैभन्दा पहिले तपाईँले आफ्नो बैंक खाता खोल्न लाग्नु भएको बैंकको बारेमा राम्रोसँग जानकारी लिनुहोस्। किन तपाईँ यो बैंकमा आफ्नो खाता खोल्न चाहनुहुन्छ त? बैंक खाता खोल्नका लागि आवश्यक पर्ने कागजातहरू के हुन् म तपाईँलाई बताउँछु। सबैभन्दा पहिला तपाईँले पासपोर्ट साइजको फोटो तयार गर्नुहोस्। त्यसपछि तपाईँको नागरिकता वा परिचय पत्र तयार गर्नुहोस्। त्यस्तै गरेर तपाईँको पारिवारिक विवरण पनि त्यहाँ खोज्न सक्छ, त्यसका लागि त्यो पनि तयार गर्नुहोस्। अनि तपाईँले तिर्नु भएको टेलिफोन वा बिजुलीको रसिद पनि तयार गर्नुहोस्। यति भए पछाडि तपाईँले आफ्नो बैंक खाता खोल्न सक्नुहुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: के तपाईँले तपाईँका छोराछोरीलाई बचत गर्न सिकाउनु भएको छ? आज म तपाईँलाई तपाईँका छोराछोरीलाई बचत गर्न कसरी सिकाउने भन्ने तरिका बताउँदैछु। सबैभन्दा पहिला तपाईँले आफ्ना छोराछोरीलाई बचत के हो र के का लागि बचत र किन बचत गर्ने भन्ने बताउनुहोस्। त्यसपछि उनीहरूलाई बचत गर्न प्रोत्साहन गर्नुहोस्। कहिले काहीँ तपाईँ आफ्ना छोराछोरीलाई बचत गरे बापत उनीहरूको हौसला बढाउनका लागि केही दिने पनि गर्नुहोस्। आफ्ना छोराछोरीलाई आफ्नो बचतको कारण र कथा पनि सुनाउने गर्नुहोस्। तपाईँ आफ्ना बच्चाहरूलाई मोलतोल गरेर बचत गर्न सिकाउनुहोस्। बेला बेलामा बच्चाहरूलाई बैङ्क पनि लैजानुहोस्। साथै तपाईँ आफ्ना बच्चाको अगाडि नै बचत गर्नुहोस्। यसो गर्दा ऊ बचत गर्न प्रोत्साहित हुनेछ।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।
2: नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली लोकगीत सुन्ने। रेडियो अर्थ सरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510-0664 मा सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: चेक के हो त? चेक काट्दा ध्यान दिनु पर्ने कुराहरू आज म तपाईँलाई बताउँछु। चेक त्यो आदेश पत्र हो जसको माध्यमबाट बैंकबाट रकम निकाल्न वा झिक्न सकिन्छ। तपाईँको बैंक खाता खोल्दा तपाईँलाई बैंकले चेक प्रदान गर्दछ र पैसा झिक्नका निम्ति तपाईँले नै त्यो प्रयोग गर्न सक्नुहुनेछ र तपाईँले चेकमा आफूलाई चाहिएको रकम लेखेर बैंकमा बुझाउन साथ तपाईँको माग अनुसार तुरुन्तै बैंकले भुक्तानी गर्ने गर्दछ। सजिलो भाषामा भन्नुपर्दा चेक तपाईँले आफ्नो खातामा राख्नु भएको रकमको माग फारम हो। अब म तपाईँलाई चेक काट्दा ध्यान दिनुपर्ने कुरा बताउँछु, तपाईँलाई पनि काम लाग्न सक्छ, सुन्नुहोस् है। सबैभन्दा पहिला तपाईँ कुन बैंकबाट रकम भुक्तानी गर्न चाहनुहुन्छ त्यही बैंकको चेक तयार गर्नुहोस्। यसपछि चेकमा लेखिएको मिति स्पष्ट हुनु पर्दछ, भुक्तानी पाउनेको नाम स्पष्ट हुनु पर्दछ, तपाईँ आफै हो या अरू कसैका लागि चेक काटिदिँदै हुनुहुन्छ त्यो स्पष्ट साथ लेख्नुहोस्। तपाईँले अङ्क र अक्षरमा लेख्नु भएको रकम ठिक दुरुस्त हुनु पर्दछ। चेकमा लेख्नु भएको तपाईँको हस्ताक्षर तपाईँले बैंक खाता खोल्दा लेख्नु भएको हस्ताक्षरसँग मिल्नु पर्दछ। तपाईँले चेक काट्नुहुँदा चेकमा लेखिएको रकम तपाईँको बैंक खातामा भएको रकम भन्दा बढी हुनु हुँदैन र अन्त्यमा तपाईँले काट्नु भएको चेक चेक कार्यालयमा प्रयोग हुने भाषामा लेखिएको हुनु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, एक्लो रहे यसरी नै आविष्कारको जन्म हुन्छ, एकान्तमा रहे यसरी नै विचारको जन्म हुन्छ।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ त? सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ। असोज, माघ र जेठ महिनाको 1 गतेदेखि 15 गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। यस्तै अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ, तर एक आर्थिक वर्षको भत्ता रकम अर्को आर्थिक वर्षमा भने लिन सकिँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौँ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियोमा हिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103मा डायल गर्नु, 103मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस् समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड़,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम
10: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
12: रेडियो अर्थ सरकार, अर्थ सरकार डट कम वा रेडियो डट अर्थ सरकार डट कम लगइन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरकार सुन्न सकिन्छ।
10: हाम्रो पात्रमा रेडियो अर्थ सरकार सुन्न सकिन्छ
12: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरकार पनि सुन्न सकिन्छ।
10: नेपाली पात्रोमा रेडियो अर्थ सरकार सुन्न सकिन्छ।
12: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरकार सुन्न सकिन्छ।
10: रेडियो अर्थ सरकार अनलाइन रेडियो मात्र हो।
12: ओ, रेडियो अर्थ सरकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरकार अर्थसरोकार.com को अडियो सेवा।
10: रेडियो अर्थ सरकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
12: रेडियो अर्थ सरकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण रेडियो डट अर्थ सरकार डट कममा राखिएको छ।
10: रेडियो अर्थ सरकारलाई सम्पर्क गर्ने माध्यम के हो?
12: सजिलो छ। रेडियो अर्थ सरकारको हटलाइन नम्बर 9851098769 सम्पर्क गरे सिधै रेडियो अर्थ सरकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
10: रेडियो अर्थ सरकार कति बजेदेखि कति बजेसम्म बज्छ?
12: रेडियो अर्थ सरकार 24 घण्टा बज्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो।
1: यो मन त मेरो नेपाली हो।
3: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
6: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा।
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uccha Sonch ko Nirmaan Sagarmatha Cement Juni Juni Lai.
4: Bihana Udaina Ghar ko Fohor Rapani Bhancha Sarkar Fohor Banausau Mohor.
5: Aha Dhara ma Sadhai Audaina Pani Rapani Sarkar Samriddhi Lyaunchau Bhancha Lajai Namani.
4: Mahangile Dhar Sekdai Cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सटिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घण्टा तपाईँको साथमा रेडियो अर्थ सरकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो, रेडियो अर्थ सरोकार। हाम्रो पात्रो संचार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हॉटलाइन नंबर 98510-066-48 र सुनाउनुहोस् तपाईका समस्या। हामी सम्बन्धित निकाय सम्म पुर्याउँछौं तपाईको गुनासो। रेडियो अर्थ सरोकारको हॉटलाइन नंबर 98510-066-48।
3: आदरणीय श्रोता नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली चलचित्रका गीतहरू सुन्ने। रेडियो अर्थ सरोकारका प्रस्तुति बारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510-066-48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: औषधि उपचार बिमा दावी कसरी गर्ने र आवश्यक कागजातहरू के हुन्, आज हामी तपाईँलाई यसै विषयमा जानकारी गराउँछौ। तपाईँले औषधि उपचार बिमा दावी गर्नुहुँदा सबैभन्दा अगाडि बिमा लेखको प्रतिलिपि र बिमा शुल्क तिरेको रसिद तयार गर्नुपर्दछ। त्यसपछि तपाईँले बिमा दावी फारम भर्नुपर्दछ। अस्पतालमा उपचार गरेको वा भर्ना प्रतिवेदन तयार गर्नुपर्दछ। यसका साथै तपाईँको स्वास्थ्य परीक्षणमा काटिएको रसिद तयार गर्नुपर्दछ। औषधि बारे डाक्टरको सिफारिस तथा औषधि किनेको बिल पनि तयार गर्नुपर्दछ। अस्पतालको दर्ता नम्बर र डाक्टरको प्रमाण पत्र, दुर्घटनाको अवस्थामा तयार गरेको प्रहरीको प्रतिवेदन पनि तयार गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: के तपाईले तपाईका छोराछोरीलाई बचत गर्न सिकाउनु भएको छ? आज म तपाईलाई तपाईका छोराछोरीलाई बचत गर्न कसरी सिकाउने भन्ने तरिका बताउँदैछु। सबैभन्दा पहिला तपाईले आफ्ना छोराछोरीलाई बचत के हो र केका लागि बचत र किन बचत गर्ने भन्ने बताउनुहोस्। त्यसपछि उनीहरूलाई बचत गर्न प्रोत्साहन गर्नुहोस्। कहिले काहीँ तपाईँ आफ्ना छोराछोरीलाई बचत गरे बापत उनीहरूको हौसला बढाउनका लागि केही दिने पनि गर्नुहोस्। आफ्ना छोराछोरीलाई आफ्नो बचतको कारण र कथा पनि सुनाउने गर्नुहोस्। तपाईँ आफ्ना बच्चाहरूलाई मोलतोल गरेर बचत गर्न सिकाउनुहोस्। बेला बेलामा बच्चाहरूलाई बैङ्क पनि लैजानुहोस्। साथै तपाईँ आफ्ना बच्चाको अगाडि नै बचत गर्नुहोस्। यसो गर्दा ऊ बचत गर्न प्रोत्साहित हुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर सञ्चित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त। तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौँ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: औपचारिक ऋण लिनुहुँदा ध्यान दिनुपर्ने कुराहरू: ऋणको आकार, ऋणको शर्त, ब्याज दर, ग्रेस अवधि र भुक्तानी तालिका जस्ता कुराहरूलाई ध्यानमा राखेर तपाईँले ऋण लिनुपर्ने हुन्छ। औपचारिक ऋणको आकार ठुलो हुन सक्छ र सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुन सक्छ र उत्पादनशील कर्जाको प्रोत्साहन पनि पाउन सकिन्छ। यस्तै औपचारिक ऋणको शर्त लामो अवधिसम्म प्रयोग गर्न सक्ने खालको हुन सक्छ। एउटै प्रकारको ऋण पत्रलाई विभिन्न ब्याज दर तोक्न सक्दैनन्। आवश्यकता भन्दा बढी कर्जा नियन्त्रण हुन्छ। औपचारिक ऋणको ब्याज दर समान प्रकारको हुन्छ। औपचारिक ऋणको ग्रेस अवधि ऋण पाएको दिनदेखि पहिलो किस्ता भुक्तानी गर्ने दिनसम्मको अवधि आफूले भने अनुसारको लिन सकिन्छ र औपचारिक ऋणमा किस्ता कहिले कहिले तिर्ने भन्ने विवरण एकनासको हुन्छ। तपाईँले ऋण लिनुहुँदा यी कुराहरूलाई ध्यान दिनुभयो भने तपाईँले लिनुभएको ऋणको सार्थकता पूरा हुन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: व्यवसायिक योजना किन चाहिन्छ तपाईँलाई? आज हामी तपाईँलाई यही बारेमा जानकारी गराउँछौ। व्यवसाय सञ्चालन गर्दा अलमल्ल नभइकन दैनिक काम तथा निर्णय गर्नका लागि तपाईँलाई व्यवसायिक योजना चाहिन्छ। व्यवसायका लागि ऋण लिँदा व्यवसायिक योजना भयो भने प्राथमिकता दिइन्छ। लगानी गर्ने कि नगर्ने लेखा जोखा गर्न पनि तपाईँलाई व्यवसायिक योजनाले मद्दत गर्दछ। यस्तै तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन् र कुन कुन कुराहरूको कमी छ भनी पहिचान गर्न पनि मद्दत गर्दछ। साथै व्यवसायिक योजना तपाईँ आफैले बनाउन गाह्रो भयो भने पढे लेखेका वा अरू साथीभाइ आफन्त वा पैसा तिरेर जान्ने मान्छेको पनि मद्दत लिन सक्नुहुनेछ। समय समयमा विभिन्न संघ संस्थाहरूले व्यवसायिक योजना बनाउने सम्बन्धी तालिमहरू पनि दिइरहेका हुन्छन्। त्यहाँ गएर तपाईँ पनि त्यो तालिममा सहभागी हुन सक्नुहुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: दियो
1: कल कल खोला राम्रो छल छलाउने छङ्गा राम्रो यो प्रकृति भन्दा पानी अर्को यो

त आँखाको मात्र होइन मनको पनि अन्त्य भइसकिछस्। जुन दिन तेरो बिहेको कुरा चलेको थियो त्यो दिन गोफले तेरो घरमा तलाई माग्न आउनेवाला थियो।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभर

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो।
1: यो मन त मेरो नेपाली हो।
3: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश। रेडियो अर्थ सरोकारमा यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
6: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा।
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uchcha soch ko nirman Sagarmatha Cement Juni Juni lai.
4: Bihana udaina ghar ko fohor ra pani bhancha sarkar fohor banausau mohor.
5: Aha dhara ma sadhai aaudaina pani ra pani sarkar samriddhi lyaunchau bhancha lajai namani.
4: Mahangi le dhar sekdai cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ कसले देख्दैछ। जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सटिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घण्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रीमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।
7: समृद्ध

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाई बैंकर, तपाई बीमाकर्मी, तपाई व्यवसायी, तपाई विद्यार्थी, तपाई उपभोक्ता, तपाई ग्राहक, तपाई एक आम नागरिक। खास आर्थिक खबरबाट तपाई पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बीमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौँ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हॉटलाइन नंबर 98510-066-48 र सुनाउनुहोस् तपाईका समस्या। हामी सम्बन्धित निकाय सम्म पुर्याउँछौ तपाईको गुनासो। रेडियो अर्थ सरोकारको हॉटलाइन नंबर 98510-066-48।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: बीमा लेख भन्नाले बीमा कम्पनीले जारी गर्ने बीमाका शर्तहरू उल्लेख गरिएको कागजात हो। बीमा अवधि, बीमा लेखमा उल्लेख भए अनुसार बीमा जोखिम स्वीकार गरिने अवधि हो। बीमा सर्वेयर, बीमा गरिएको सम्पत्तिको क्षति भएमा क्षति मूल्याङ्कन गर्ने व्यक्ति। लघु बीमा, न्यून आय भएका र आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमयुक्त वर्गका व्यक्ति तथा समुदायलाई लक्षित जीवन तथा सम्पत्तिको सुरक्षा गरिने बीमा लघु बीमा हो। बीमित, बीमा गरिएको व्यक्ति पशु पंक्षी वा धनलाई बीमित भनिन्छ। बीमा शुल्क वा प्रिमियम, बीमा कम्पनीले बीमितको जोखिम ग्रहण गरे बापत बीमितसँग जोखिम अनुसार लिने शुल्क हो। मृत्यु प्रमाण पत्र, सम्बन्धित अस्पताल, चिकित्सक वा प्राविधिकले बीमितको मृत्यु भएको भनी प्रमाणित गरिने प्रमाण पत्र। इच्छाएको व्यक्ति, बीमितले बीमा अवधिमा नै आफ्नो मृत्यु भएमा बीमाको रकम भुक्तानी दिनु भनी बीमा लेखमा तोकिएको व्यक्ति। बीमा गर्ने कम्पनी।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बजेट कसरी बनाउने त? बजेट बनाउनका लागि सबैभन्दा पहिले आफ्ना परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर हामी यो कामका लागि यसरी बस्दैछौँ है भन्ने कुरा छलफल गर्नु पर्यो। सबैले आफ्नो कुरा राख्दै हाम्रो परिवारलाई कसरी व्यवस्थित बनाउने त भन्ने कुरा सोच्नु पर्दछ। पारिवारिक छलफल गर्नुभन्दा पहिले यो छलफल कहिले गर्ने भनेर त्यसको लागि समय तोक्नुपर्छ र भविष्यका लागि परिवारको योजना र बचत गर्ने गर्नुपर्दछ। पारिवारिक बजेटमा यो समयभित्र यो योजना गर्ने भन्ने कुरा छुट्याउनु पर्दछ। जस्तै तपाईँको घरमा कुनै सामान थप्नु पर्यो या भनौँ तपाईँको घर मर्मत गर्नुपर्ने अवस्था रहेको छ भने के कस्तो खर्च लाग्छ भन्ने कुरा पहिले नै निश्चित गर्नुपर्छ या भनौँ योजना बनाउनु पर्दछ। तपाईँले बजेट बनाउनु हुँदा कुन अवधिमा कति बजेट कति समयका लागि बनाउन लागि हो त्यो समय कति आमदानी हुन्छ भन्ने कुरा पनि लेख्नु पर्दछ। तपाईँका आमदानीका स्रोतहरू लेख्दा टेबल बनाएर स्रोत एकातिर रकम अर्कोतिर टिप्दा पछि जोड्नका लागि तपाईँलाई सजिलो हुन्छ। साना साना आमदानीका स्रोत जस्तै तपाईँको घरमा उत्पादन गर्नुभएको साग फलफुल बेचेर आउँछ भने त्यसलाई पनि लेख्न छुटाउनु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: व्यवसायिक योजना भनेको के हो? व्यवसाय सुरु गर्नुभन्दा पहिले आफूले गर्न लागेको व्यवसाय कसरी र के गर्ने? ओके, व्यवसाय सुरु गर्नुभन्दा पहिले आफूले गर्न लागेको व्यवसाय कसरी र किन गर्ने भनी विस्तृत योजना बनाउन जरुरी छ। योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना एकदमै कम हुन्छ। तपाईँको व्यवसायको बारेमा सबै जानकारी किन, कहाँ, कहिले र कसरी गर्ने भन्ने विषयमा एकै ठाउँमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यवसायिक योजना हो। व्यवसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख गर्नुपर्छ त यो कुरा पनि बताउँछौ। तपाईँले सुरु गर्ने व्यवसायमा आउन सक्ने सबै किसिमका समस्याहरूको उत्तर हुनुपर्छ। यी प्रश्नको उत्तर खोज्नुहोस् तपाईँले आफ्नो व्यवसाय सुरु गर्दै हुनुहुन्छ भने। सबैभन्दा पहिले तपाईँको व्यवसायको नाम र उद्देश्य के हो त, अनि तपाईँको व्यवसायका लागि चाहिने मेसिन उपकरण कति चाहिन्छ, या भनौँ तपाईँको व्यवसायका लागि के कस्ता दक्षता भएका कामदारहरू चाहिन्छन् त, त्यसपछि तपाईँको व्यवसायलाई आवश्यक पर्ने पुँजी कति हो त, कति खर्चमा तपाईँको व्यवसाय सुरु होला त। यस्तै तपाईँले आफ्नो व्यवसाय सुरु गर्नुहुँदा जति तपाईँले लगानी गर्नुभएको छ त्यति लगानीबाट तपाईँलाई कतिको नाफा आउन सक्छ, यी कुरा पनि तपाईँले अगाडि नै मूल्याङ्कन या भनौँ योजना बनाइसक्नुपर्छ। तपाईँले कुन र कस्तो गुणस्तरको वस्तु सेवा उत्पादन गर्ने त तपाईँको व्यवसायबाट, अनि कति परिणाममा उत्पादन गर्ने हो त्यो पनि तपाईँले योजना बनाउनु। तपाईँले उत्पादन गर्नुभएको वस्तु वा सेवाको बजार कहाँ र कस्तो क्षेत्रमा छ त्यो पनि विचार गर्नुपर्दछ। साथै तपाईँको व्यवसायमा उत्पादन हुने वस्तुको बजारमा माग कस्तो छ, कस्ता उमेर समूहका मान्छेहरू तपाईँको व्यवसायसँग नजिक हुन्छन्, यी कुरा पनि तपाईँले विचार गर्नुपर्दछ या भनौँ योजना बनाउनु पर्दछ। साथै
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईले पनि बैंकबाट कारोबार गरिरहनु भएको होला हैन त? आज म तपाईलाई बैंकको कारोबारबाट हुने फाइदाहरू बताउनेछु। बैंकको कारोबारबाट हुने फाइदामा सबैभन्दा अगाडि बैंकमा तपाईले गर्नु भएको रकम सुरक्षित हुनेछ, साथै तपाईलाई आवश्यक परेका बेलामा बैंकबाट झिकेर प्रयोग पनि गर्न सक्नुहुनेछ। बैंकमा बचत गर्नाले तपाईँको बचत रकम अनुसारको ब्याज पनि तपाईँले पाउन सक्नुहुनेछ। यस्तै बैंकमा तपाईँको खाता भयो भने देश विदेशबाट पैसा पठाउन र पाउन पनि सजिलो हुनेछ। यस्तै तपाईँलाई आवश्यक परेका बेलामा बैंकबाट ऋण पनि लिन सक्नुहुनेछ। बैंकको खाताबाट तपाईँले पेन्सन, सामाजिक सुरक्षा भत्ता, तलब वा सरकारबाट प्राप्त हुने रकम पनि प्राप्त गर्न सक्नुहुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईँलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्। आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई निर्जीवन बीमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बीमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्तर्गत पर्दछ, या भनौ निर्जीवन बीमा अन्तर्गत पर्दछ। निर्जीवन बीमा यस प्रकारका रहेका छन्, अग्नि बीमा, सामुद्रिक बीमा, हवाई बीमा, मोटर बीमा र अन्य विविध बीमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा भनेको के हो? बीमा किन गर्ने त? बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा र जिम्मेवारी पनि हो। बीमितले आफ्नो जीवन, सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्ताक्षर गर्ने प्रक्रिया नै बीमा हो। अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने उपयुक्त माध्यम भनेको बीमा हो। बीमा एउटा जोखिम हस्तान्तरण गर्ने प्रक्रिया पनि हो भन्दा फरक नपर्ला। बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो। बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता पनि हो। यो प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकलाई हस्तान्तरण गरिन्छ। अर्को कुरा, बीमा निश्चित अवधिका लागि गरिन्छ। उक्त अवधिमा बीमितको क्षति भएमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छ। बीमा प्रक्रिया कसरी प्रारम्भ हुन्छ त? बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धी विवरणबाट हुन्छ। यस्ता फारमहरू सम्बन्धित बीमा कम्पनीहरूबाट लिनुपर्दछ। ती फारमहरू बीमा गर्ने व्यक्ति स्वयंले बीमा अभिकर्ता मार्फत पेश गर्न सक्नेछन्। यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने या नगर्ने भन्ने कुरा बीमकमै भर पर्दछ। यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि तपाईँको बीमा प्रक्रिया प्रारम्भ हुनेछ। बीमा सम्बन्धी शर्त सुविधा सहितका सम्पूर्ण कागजातहरू बीमा कम्पनीले बीमितलाई बीमा स्वीकार भएपछि प्रदान गर्दछ। यसलाई बीमा लेख पनि भनिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: उब्जिएको समस्याबाट तपाईँलाई राहत दिलाउनेछ। यस्तै तपाईँले जीवन बिमा गरेको निश्चित अवधिसम्म तपाईँ जीवित नै हुनु भए तपाईँलाई नै, यदि तपाईँ जीवित नहुनु भए तपाईँसँग आश्रित परिवारलाई बिमा कम्पनीले एकमुष्ट रकम फर्काउनेछ। बिमा गर्ने तपाईँ र तपाईँका परिवारमा भएका घटना वा जोखिमलाई सुरक्षित क्षतिपूर्ति दिने भएकाले यो बिमा तपाईँका लागि लाभदायक हुनेछ। बिमाले तपाईँलाई बचत गर्न प्रोत्साहन गर्नेछ। तपाईँले खाई नखाई कमाउनु भएको सम्पत्तिको संरक्षण गर्न र पछि हुन सक्ने दुर्घटनाबाट बच्न तपाईँलाई सचेत हुन प्रोत्साहन गर्नेछ। यस्तै बिमाले तपाईँका छोरा छोरीलाई शिक्षा दीक्षाको व्यवस्था गराउनका साथै विवाहको प्रबन्ध मिलाउनका निम्ति ठूलो खर्च आइलाग्ने भएकाले तपाईँलाई यसको बोझ हल्का गराउन बिमामा संरक्षित रकमको अनुपातमा कर्जाको व्यवस्था हुनेछ। बिमाले तपाईँको जीवनको सुरक्षा पनि गर्दछ। तोकिएको समय भन्दा अगाडि नै तपाईँको मृत्यु भएमा तपाईँले चाहनु भएको व्यक्ति वा आश्रित परिवारलाई एकमुष्ट रकम प्रदान गर्दछ। बिमाले तपाईँको सामाजिक प्रतिष्ठा पनि बढाउनेछ।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: द्वारा जारी सन्देश।
1: ऋणका फाइदा र बेफाइदाहरू। ऋण औपचारिक र अनौपचारिक गरी दुई किसिमका हुन्छन्। बैंक वा वित्तीय संस्थाबाट लिएको ऋणलाई औपचारिक ऋण भनिन्छ। परिवार, साथीभाइ वा गाउँमा साहुमाजनसँग लिने ऋणलाई अनौपचारिक ऋण भनिन्छ। तपाईँले औपचारिक ऋण लिनुहुँदा तपाईँसँग विस्तृत र पारदर्शी औपचारिक सहमति हुन्छ। तर तपाईँले अनौपचारिक ऋण लिनुहुन्छ भने तपाईँसँग कुनै पनि औपचारिक सहमति हुँदैन। औपचारिक ऋणले सहमति अनुसार काम गर्न मद्दत गर्दछ, तर अनौपचारिक ऋणले भविष्यमा समस्या पनि आउन सक्छ। यस्तै औपचारिक ऋण बैंक तथा वित्तीय संस्थाबाट लिँदा वार्षिक रूपमा थोरै ब्याज तिरे पनि पुग्छ, तर अनौपचारिक ऋण लिँदा मासिक रूपमा नै अत्याधिक ब्याज तिर्नु पर्ने हुन्छ। अनि अर्को कुरा, तपाईँले औपचारिक ऋण लिनुहुँदा व्यवसायिक समृद्धिको सम्भावना बढी भएकाले सम्पत्ति जोडिने सम्भावना बढी हुन्छ, तर अनौपचारिक ऋण लिनुहुँदा धेरै ब्याज, बिना सहमतिको ऋण र अपारदर्शी प्रक्रियाले गर्दा तपाईँले राख्नु भएको धितो सम्पत्ति तपाईँबाट नै खोसिने सम्भावना पनि धेरै हुन्छ। तपाईँले जुनसुकै ऋण लिनुहुँदा पनि सचेत भने हुनुपर्छ है।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास। सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 9851098669 सम्पर्क गरे सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो,
1: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो,
4: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश। रेडियो अर्थ सरोकारमा यो मन त मेरो नेपाली हो।
4: नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर,
6: आर्थिक क्षेत्रका खास खास समाचार। अब बजार बुलेटिनमा
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uccha Sonch Ko Nirmaan Sagarmatha Cement Juni Juni Lai.
4: Bihana Udaina Ghar Ko Fohor Rapani Bhancha Sarkar Fohor Banausau Mohor.
5: Aha Dhara Ma Sadhai Audaina Pani Rapani Sarkar Samriddhi Lyaunchau Bhancha Lajaina Mani.
4: Mahangile Dhar Sekdai Cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अहँ अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर 98510-066-48 र सुनाउनुहोस् तपाईँका समस्या। हामी सम्बन्धित निकायसम्म पुर्याउँछौ तपाईँको गुनासो र खोज्नेछौ तपाईँका गुनासाका समाधान।

आदरणीय श्रोता नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली आधुनिक गीतहरू सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 9851006648 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण वा रेमिटान्स भनेको के हो? आज हामी तपाईँलाई रेमिटान्स भनेको के हो यही विषयमा जानकारी गराउँछौ। सामान्यतया कुनै एक स्थानबाट कुनै प्रयोजनका लागि अर्को स्थानमा पैसा पठाउने कार्यलाई विप्रेषण वा रेमिट्यान्स भनिन्छ। रेमिट्यान्स भनेको बाह्य देशमा कार्यरत नागरिकले आफ्नो देशमा पठाउने पुँजी नगद वा वित्त हो। जब बाह्य देशमा कार्यरत नागरिकले आफ्नो कमाएको हिस्सा घरमा नगद वा सामानका रूपमा परिवारलाई पठाउँछन्, त्यसैलाई रेमिट्यान्स भनेर चिनिन्छ। हाम्रो जस्तो विकसनमुख देशहरूका लागि विदेशी आम्दानीको सबैभन्दा ठूलो स्रोत नै रेमिट्यान्स हो।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बजेट कसरी बनाउने त? बजेट बनाउनका लागि सबैभन्दा पहिले आफ्ना परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर हामी यो कामका लागि यसरी बस्दैछौँ है भन्ने कुरा छलफल गर्नु पर्यो। सबैले आफ्ना कुरा राख्दै हाम्रो परिवारलाई कसरी व्यवस्थित बनाउने त भन्ने कुरा सोच्नु पर्दछ। पारिवारिक छलफल गर्नुभन्दा पहिले यो छलफल कहिले गर्ने भनेर त्यसको लागि समय तोक्नुपर्छ र भविष्यका लागि परिवारको योजना र बचत गर्ने गर्नुपर्दछ। पारिवारिक बजेटमा यो समयभित्र यो योजना गर्ने भन्ने कुरा छुट्याउनु पर्दछ। जस्तै तपाईँको घरमा कुनै सामान थप्नु पर्यो या भनौँ तपाईँको घर मर्मत गर्नुपर्ने अवस्था रहेको छ भने के कस्तो खर्च लाग्छ भन्ने कुरा पहिले नै निश्चित गर्नुपर्छ या भनौँ योजना बनाउनु पर्दछ। तपाईँले बजेट बनाउनु हुँदा कुन अवधिमा कति बजेट कति समयका लागि बनाउन लागि हो त्यो समय कति आमदानी हुन्छ भन्ने कुरा पनि लेख्नु पर्दछ। तपाईँका आमदानीका स्रोतहरू लेख्दा टेबल बनाएर स्रोत एकातिर रकम अर्कोतिर टिप्दा पछि जोड्नका लागि तपाईँलाई सजिलो हुन्छ। साना साना आमदानीका स्रोत जस्तै तपाईँको घरमा उत्पादन गर्नुभएको साग फलफुल बेचेर आउँछ भने त्यसलाई पनि लेख्न छुटाउनु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ्!
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातोबातीमा रोकिने हरियोमा हिँड्ने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस् समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड़,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
7: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा आइपर्ने सम्भावित आर्थिक जोखिमका लागि गरिने बिमा नै लघु बिमा हो। लघु बिमा ग्राह्यस्थ लघु बिमा, स्वास्थ्य लघु बिमा, दुर्घटना लघु बिमा, बाली लघु बिमा, लघु व्यवसाय बिमा, पशुपक्षी लघु बिमा, सर्वाधिक लघु जीवन बिमा, म्यादी लघु जीवन बिमा र गम्भीर प्रकृतिको रोग बिमा लघु बिमाका प्रकारहरू हुन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: औषधि उपचार बिमा दावी कसरी गर्ने र आवश्यक कागजातहरू के हुन्, आज हामी तपाईँलाई यसै विषयमा जानकारी गराउँछौँ। तपाईँले औषधि उपचार बिमा दावी गर्नुहुँदा सबैभन्दा अगाडि बिमा लेखको प्रतिलिपि र बिमा शुल्क तिरेको रसिद तयार गर्नुपर्दछ। त्यसपछि तपाईँले बिमा दावी फारम भर्नुपर्दछ। अस्पतालमा उपचार गरेको वा भर्ना प्रतिवेदन तयार गर्नुपर्दछ। यसका साथै तपाईँको स्वास्थ्य परीक्षणमा काटिएको रसिद तयार गर्नुपर्दछ। औषधि बारे डाक्टरको सिफारिस तथा औषधि किनेको बिल पनि तयार गर्नुपर्दछ। अस्पतालको दर्ता नम्बर र डाक्टरको प्रमाण पत्र, दुर्घटनाको अवस्थामा तयार गरेको प्रहरीको प्रतिवेदन पनि तयार गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 9851098669 सम्पर्क गरी सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो।
1: यो मन त मेरो नेपाली हो।
3: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश। रेडियो अर्थ सरोकारमा यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
6: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uchcha soch ko nirman Sagarmatha Cement Juni Juni lai.
4: Bihana udaina ghar ko fohor ra pani bhancha sarkar fohor banausau mohor.
5: Aha, dhara ma sadhai aaudaina pani ra pani sarkar samriddhi lyaunchau bhancha lajai namani.
4: महँगीले ढाड सेक्दै छ, घुसखोरीले विकास छेक्दै छ, र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-6648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सटिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घण्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो, रेडियो अर्थ सरोकार। हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हॉटलाइन नंबर 9851006648 र सुनाउनुहोस् तपाईका समस्या। हामी सम्बन्धित निकाय सम्म पुर्याउँछौ तपाईको गुनासो र खोज्दै छौ तपाईका गुनासाका समाधान।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के तपाईँले तपाईँका छोराछोरीलाई बचत गर्न सिकाउनु भएको छ? आज म तपाईँलाई तपाईँका छोराछोरीलाई बचत गर्न कसरी सिकाउने भन्ने तरिका बताउँदैछु। सबैभन्दा पहिला तपाईँले आफ्ना छोराछोरीलाई बचत के हो र के का लागि बचत र किन बचत गर्ने भन्ने बताउनुहोस्। त्यसपछि उनीहरूलाई बचत गर्न प्रोत्साहन गर्नुहोस्। कहिले काहीँ तपाईँ आफ्ना छोराछोरीलाई बचत गरे बापत उनीहरूको हौसला बढाउनका लागि केही दिने पनि गर्नुहोस्। आफ्ना छोराछोरीलाई आफ्नो बचतको कारण र कथा पनि सुनाउने गर्नुहोस्। तपाईँ आफ्ना बच्चाहरूलाई मोलतोल गरेर बचत गर्न सिकाउनुहोस्। बेला बेलामा बच्चाहरूलाई बैङ्क पनि लैजानुहोस्। साथै तपाईँ आफ्ना बच्चाको अगाडि नै बचत गर्नुहोस्। यसो गर्दा ऊ बचत गर्न प्रोत्साहित हुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई अनौपचारिक ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्ने कुरा बताउँछौ। तपाईँले अनौपचारिक ऋण लिनुहुँदा तपाईँले लिनुभएको रकम सानो हुन सक्छ र ऋणका सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुनेछ। तर औपचारिक ऋण जस्तो उत्पादनशील कार्यका लागि प्रोत्साहन गर्ने खालका ऋण पाउन भने गाह्रो हुनेछ। अनौपचारिक ऋणको प्रयोग गर्न सकिने अवधि छोटो हुन्छ र विभिन्न ब्याज दर तिर्नु पर्ने हुन सक्छ। त्यसैले तपाईँले अनौपचारिक ऋण लिनुहुँदा आवश्यकता वा तपाईँले तिर्न नसक्ने क्षमता भन्दा बढी लिनुहुँदैन। अनौपचारिक ऋणको ब्याज दर पनि महँगो र ग्रेस अवधि पनि साहु माजन वा समूहले निर्धारण गरे जस्तो हुन सक्छ। अन्त्यमा तपाईँले लिनुभएको अनौपचारिक ऋण तपाईँको अनुकूलको नहुन पनि सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियोमा हिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि, र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार,
7: समग्रमा जनताका कुरा जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: विप्रेषणको उचित प्रयोग कसरी गर्ने त? आज हामी तपाईँलाई विप्रेषणको उचित प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराउँछौ। विप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौलो बनाउँछ। विप्रेषणको धेरै अंश हाम्रो दैनिकीमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन। विप्रेषणको रकम उत्पादनमूलक काममा मात्र खर्च गर्नुपर्दछ। विप्रेषणको रकमलाई तपाईँले शिक्षा र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नुहुनेछ। शिक्षाले सिप आर्जन गरी भविष्यमा थप आय आर्जन सृजनामा मदत गर्ने भएकाले शिक्षा एउटा महत्त्वपूर्ण लगानी पनि हो। विप्रेषणको रकम जोखिम कम भएका क्षेत्रमा लगानी गर्ने, साना व्यापार वा व्यवसाय, बैंक तथा वित्तीय संस्थामा लगानी गरेर पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सक्छौ। यस्तै हामीले उत्पादनमूलक क्षेत्रहरूमा जस्तै साना तथा घरेलु उद्योग, व्यवसाय, तरकारी खेती, गाई वस्तु पालन, विभिन्न सिप आर्जन तालिममा पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: अनौपचारिक विप्रेषण कारोबार भनेको के हो? आज हामी तपाईँलाई अनौपचारिक विप्रेषण कारोबारको बारेमा जानकारी गराउँछौँ। तपाईँले विदेशमा रहनुहुँदा साथीभाइ, साउमाजन, हुन्डीवाला वा अन्य कुनै कानुनी दायरा भन्दा बाहिर रहेर पैसा पठाउने गर्नुहुन्छ भने त्यो अनौपचारिक विप्रेषण कारोबार हो। अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा असुरक्षित हुन सक्छ। यसमा चोरी, ठगी वा अन्य अपराधजन्य कार्य पनि हुन सक्छ। यस्तै अनौपचारिक माध्यमबाट विप्रेषण कारोबार गर्दा उचित उपयोग गर्नका लागि अरू सेवाहरू हुँदैनन्। साथै अनौपचारिक विप्रेषण कारोबार गर्दा कुनै पनि कानुनी प्रावधान वा कागज नहुने भएकाले सुरक्षित हुँदैनन्। यस्तै अनौपचारिक विप्रेषण कारोबारको माध्यमबाट रकम प्राप्त गर्दा कुनै रसिद वा औपचारिक कागज पनि पाइँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता पाउनका लागि कहाँ र कहिले निवेदन दिनुपर्छ? सामाजिक सुरक्षा भत्ता पाउनका लागि ज्येष्ठ नागरिकहरूले हरेक आर्थिक वर्षको मङ्सिर 15 भित्र सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिनुपर्छ। तर एकल महिला, अपाङ्गता भएका व्यक्तिहरू तथा बाल बालिकाहरूको हकमा जहिले सुकै निवेदन दिन पाइन्छ। चालु आर्थिक वर्षको मङ्सिर 15 भन्दा पछि उमेर पुग्ने व्यक्तिले चालु आर्थिक वर्षको अषाढ मसान्तसम्म उमेर पुग्ने नागरिकहरू र आगामी आर्थिक वर्षको फागुन मसान्तसम्म उमेर पुग्ने ज्येष्ठ नागरिकले समेत अनिवार्य रूपमा आवश्यक कागजात सहित चालु आर्थिक वर्षको मङ्सिर 15 भित्र निवेदन पेश गरेको हुनुपर्दछ। मङ्सिर 15 भित्र त्यस्तो निवेदन नदिएमा त्यस व्यक्तिले आगामी आर्थिक वर्षमा भत्ता पाउँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थसरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थसरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थसरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थसरोकार सुन्न सकिन्छ
1: सकिन्छ हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थसरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थसरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थसरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थसरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थसरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थसरोकार अर्थसरोकार.com को अडियो सेवा।
0: रेडियो अर्थसरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थसरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थसरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थसरोकारको हटलाइन नम्बर 9851098669 सम्पर्क गरे सिधै रेडियो अर्थसरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थसरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थसरोकार 2400 घण्टा बज्छ।

0: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
1: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
2: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
1: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
4: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर,
5: आर्थिक क्षेत्रका खास खास समाचार, अब बजार बुलेटिनमा
4: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
6: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: आफू पनि बचाऊ, अरूलाई पनि बचाऊ, आजै नेपाल लाइफमा जीवन बिमा गरौ। नेपाल लाइफ, किनकि जीवन अमूल्य छ।
1: बिहाइन्ड एभ्री ब्लिसफुल इन्डिभिजुअल देयर इज अ थॉट। There's always a logic, a motive, a purpose for everything. When you are the reason for someone's happiness, we are here for yours. Bravo Bank, a reason for your success.

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
4: बिहान उदैन घरको फोहोर र पनि भन्छ सरकार

0: फोहोर बनाउँछौ मोहोर।
1: अह, धारामा सधैँ आउँदैन पानी, र पनि सरकार समृद्धि ल्याउँछौ भन्छ लाजै नमानी।
0: महँगीले ढाड सेक्दैछ, घुसखोरीले विकास छेक्दैछ, र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
1: अह, अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर, र टिपाउनुहोस् आफ्ना समस्या।
0: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
2: आर्थिक खबर मात्र होइन, सटिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो, रेडियो अर्थ सरोकार। हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

अहिले तपाई आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै देउडा भाकाहरू सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510-066-48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: व्यावसायिक योजना किन चाहिन्छ तपाईँलाई? आज हामी तपाईँलाई यही बारेमा जानकारी गराउँछौ। व्यवसाय सञ्चालन गर्दा अलमल्ल नभइकन दैनिक काम तथा निर्णय गर्नका लागि तपाईँलाई व्यवसायिक योजना चाहिन्छ। व्यवसायका लागि ऋण लिँदा व्यवसायिक योजना भयो भने प्राथमिकता दिइन्छ। लगानी गर्ने कि नगर्ने लेखा जोखा गर्न पनि तपाईँलाई व्यवसायिक योजनाले मद्दत गर्दछ। यस्तै तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन् र कुन कुन कुराहरूको कमी छ भनी पहिचान गर्न पनि मद्दत गर्दछ। साथै व्यवसायिक योजना तपाईँ आफैले बनाउन गाह्रो भयो भने पढे लेखेका वा अरू साथीभाइ आफन्त वा पैसा तिरेर जान्ने मान्छेको पनि मद्दत लिन सक्नुहुनेछ। समय समयमा विभिन्न संघ संस्थाहरूले व्यवसायिक योजना बनाउने सम्बन्धी तालिमहरू पनि दिइरहेका हुन्छन्। त्यहाँ गएर तपाईँ पनि त्यो तालिममा सहभागी हुन सक्नुहुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईँ पनि बैंकमा आफ्नो खाता खोल्ने वा सुचारू गर्ने सोचमा हुनुहुन्छ? आउनुहोस्, आज म तपाईँलाई बैंकमा खाता कसरी खोल्ने र आवश्यक सामग्रीहरू के हो भन्ने कुरा बताउँछु। सबैभन्दा पहिले तपाईँले आफ्नो बैंक खाता खोल्न लाग्नु भएको बैंकको बारेमा राम्रोसँग जानकारी लिनुहोस्। किन तपाईँ यो बैंकमा आफ्नो खाता खोल्न चाहनुहुन्छ त? बैंक खाता खोल्नका लागि आवश्यक पर्ने कागजातहरू के हुन् म तपाईँलाई बताउँछु। सबैभन्दा पहिला तपाईँले पासपोर्ट साइजको फोटो तयार गर्नुहोस्। त्यसपछि तपाईँको नागरिकता वा परिचय पत्र तयार गर्नुहोस्। त्यस्तै गरेर तपाईँको पारिवारिक विवरण पनि त्यहाँ खोज्न सक्छ, त्यसका लागि त्यो पनि तयार गर्नुहोस्। अनि तपाईँले तिर्नु भएको टेलिफोन वा बिजुलीको रसिद पनि तयार गर्नुहोस्। यति भए पछाडि तपाईँले आफ्नो बैंक खाता खोल्न सक्नुहुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौँ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियो माहिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस् समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार,
7: समग्रमा जनताका कुरा जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौं अर्थ सरोकार ट्रेन्डिङ सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining life.

आदरणीय श्रोता वृन्द, यस गीतमा स्वर रहेको छ कलाकार करण राणा र रेखा जोशीको, भने भाका तथा शब्द गोपाल दयालको। त्यसै गरी श्रोता, संगीत तथा रेकर्डिङ टेकराज अवस्थी, ओम डिजिटल रेकर्डिङ स्टुडियो, अत्तरिया कैलाली। मोबाइल नम्बर 97940015674 र 97940036 17।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: व्यवसायिक योजना भनेको के हो? व्यवसाय सुरु गर्नुभन्दा पहिले आफूले गर्न लागेको व्यवसाय कसरी र के गर्ने? ओके, व्यवसाय सुरु गर्नुभन्दा पहिले आफूले गर्न लागेको व्यवसाय कसरी र किन गर्ने भनी विस्तृत योजना बनाउन जरुरी छ। योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना एकदमै कम हुन्छ। तपाईँको व्यवसायको बारेमा सबै जानकारी किन, कहाँ, कहिले र कसरी गर्ने भन्ने विषयमा एकै ठाउँमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यवसायिक योजना हो। व्यवसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख गर्नुपर्छ त यो कुरा पनि बताउँछौ। तपाईँले सुरु गर्ने व्यवसायमा आउन सक्ने सबै किसिमका समस्याहरूको उत्तर हुनुपर्छ। यी प्रश्नको उत्तर खोज्नुहोस् तपाईँले आफ्नो व्यवसाय सुरु गर्दै हुनुहुन्छ भने। सबैभन्दा पहिले तपाईँको व्यवसायको नाम र उद्देश्य के हो त, अनि तपाईँको व्यवसायका लागि चाहिने मेसिन उपकरण कति चाहिन्छ, या भनौँ तपाईँको व्यवसायका लागि के कस्ता दक्षता भएका कामदारहरू चाहिन्छन् त, त्यसपछि तपाईँको व्यवसायलाई आवश्यक पर्ने पुँजी कति हो त, कति खर्चमा तपाईँको व्यवसाय सुरु होला त। यस्तै तपाईँले आफ्नो व्यवसाय सुरु गर्नुहुँदा जति तपाईँले लगानी गर्नुभएको छ त्यति लगानीबाट तपाईँलाई कतिको नाफा आउन सक्छ, यी कुरा पनि तपाईँले अगाडि नै मूल्याङ्कन या भनौँ योजना बनाइसक्नुपर्छ। तपाईँले कुन र कस्तो गुणस्तरको वस्तु सेवा उत्पादन गर्ने त तपाईँको व्यवसायबाट, अनि कति परिणाममा उत्पादन गर्ने हो त्यो पनि तपाईँले योजना बनाउनु पर्दछ। तपाईँले उत्पादन गर्नुभएको वस्तु वा सेवाको बजार कहाँ र कस्तो छ तपाईँले योजना बनाउनु पर्दछ। तपाईँले उत्पादन गर्नुभएको वस्तु वा सेवाको बजार कहाँ र कस्तो क्षेत्रमा छ त्यो पनि विचार गर्नुपर्दछ। साथै तपाईँको व्यवसायमा उत्पादन हुने वस्तुको बजारमा माग कस्तो छ, कस्ता उमेर समूहका मान्छेहरू तपाईँको व्यवसायसँग नजिक हुन्छन्, यी कुरा पनि तपाईँले विचार गर्नुपर्दछ या भनौँ योजना बनाउनु पर्दछ। साथै
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईले पनि बैंकबाट कारोबार गरिरहनु भएको होला, हैन त? आज म तपाईलाई बैंकको कारोबारबाट हुने तपाईले पनि बैंकबाट कारोबार गरिरहनु भएको होला, हैन त? आज म तपाईलाई बैंकको कारोबारबाट हुने फाइदाहरू बताउनेछु। बैंकको कारोबारबाट हुने फाइदामा सबैभन्दा अगाडि बैंकमा तपाईँले गर्नुभएको रकम सुरक्षित हुनेछ। साथै तपाईँलाई आवश्यक परेका बेलामा बैंकबाट झिकेर प्रयोग पनि गर्न सक्नुहुनेछ। बैंकमा बचत गर्नाले तपाईँको बचत रकम अनुसारको ब्याज पनि तपाईँले पाउन सक्नुहुनेछ। यस्तै बैंकमा तपाईँको खाता भयो भने देश विदेशबाट पैसा पठाउन र पाउन पनि सजिलो हुनेछ। यस्तै तपाईँलाई आवश्यक परेका बेलामा बैंकबाट ऋण पनि लिन सक्नुहुनेछ। बैंकको खाताबाट तपाईँले पेन्सन, सामाजिक सुरक्षा भत्ता, तलब वा सरकारबाट प्राप्त हुने रकम पनि प्राप्त गर्न सक्नुहुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: यदि तपाईँ बिमा गर्दै हुनुहुन्छ भने तपाईँले ध्यान दिनुपर्ने कुराहरू के हुन् त आज हामी तपाईँलाई बताउँछौँ। तपाईँले बिमा गर्नुहुँदा सबैभन्दा अगाडि तपाईँले बिमा गर्न लाग्नु भएको कम्पनीका बारेमा जानकारी लिनुहोस्। के कति आवश्यकताले बिमा गर्न खोज्नु भएको हो र बिमा गरेपछि तपाईँको त्यो उद्देश्य पूरा हुन्छ कि हुँदैन विश्लेषण गरेर सो बारेमा प्रश्न हुनुहोस्। बिमा लेखमा तपाईँले चाहनु भएको व्यक्तिको बारेमा प्रष्ट रूपमा उल्लेख गर्नुहोस्। तपाईँका लागि कुन जोखिम सबैभन्दा बढी सम्भाव्य छ त, त्यो जोखिम बिमा पश्चात पूर्ण हुन्छ कि हुँदैन त, यस बारेमा पूर्ण रूपमा जानकारी लिनुहोस्। तपाईँले बिमा गर्नुहुँदा बिमाको विषय वस्तुसँग सम्बन्धित हुने तथ्यहरू लुकाउनु हुँदैन। यदि तपाईँले ती तथ्यहरू लुकाउनु भएको छ भने बिमकले तपाईँलाई क्षतिपूर्ति नदिन पनि सक्छ। तपाईँले बिमा गर्नुहुँदा बिमा शुल्क तिर्न सकिन्छ कि सकिँदैन सो बारेमा पनि ध्यान पुर्याउनुहोस्। तपाईँले बिमा गर्नुहुँदा बिमा लेखमा उल्लेखित भएका सम्पूर्ण विवरण, शर्त, सुविधा र अन्य प्रावधानहरू पढ्ने गर्नुहोस् र यदि तपाईँले चाहनु भए जस्तो रहेन छ भने सम्बन्धित बिमकलाई सम्पर्क गर्नुहोस्। तपाईँले बिमा शुल्क भुक्तानी गरिसक्नु भएपछि अनिवार्य रूपमा नगद बुझेको भरपाई लिनुहोस् र यो सदाका लागि सुरक्षित राख्नुहोस्। तपाईँले बिमा गर्नु भएको कुरा तपाईँको घर परिवारका सदस्यलाई पनि जानकारी गराउनुहोस्। तपाईँले बिमा गर्नु भएको मिति ख्याल गरेर यथाशक्य समयमा नै बिमा शुल्क बुझाउने गर्नुहोस्। तपाईँले गर्नु भएको बिमाका सम्पूर्ण कागजातहरू सुरक्षित राख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।
2: श्रोता नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै देउडा भाकाहरू सुन्ने। रेडियो अर्थ सरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510-066-48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: व्यावसायिक योजना किन चाहिन्छ तपाईलाई? आज हामी तपाईलाई यही बारेमा जानकारी गराउँछौ। व्यवसाय सञ्चालन गर्दा अलमल्ल नभइकन दैनिक काम तथा निर्णय गर्नका लागि तपाईँलाई व्यवसायिक योजना चाहिन्छ। व्यवसायका लागि ऋण लिँदा व्यवसायिक योजना भयो भने प्राथमिकता दिइन्छ। लगानी गर्ने कि नगर्ने लेखा जोखा गर्न पनि तपाईँलाई व्यवसायिक योजनाले मद्दत गर्दछ। यस्तै तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन् र कुन कुन कुराहरूको कमी छ भनी पहिचान गर्न पनि मद्दत गर्दछ। साथै व्यवसायिक योजना तपाईँ आफैले बनाउन गाह्रो भयो भने पढे लेखेका वा अरू साथीभाइ आफन्त वा पैसा तिरेर जान्ने मान्छेको पनि मद्दत लिन सक्नुहुनेछ। समय समयमा विभिन्न संघ संस्थाहरूले

0: लागिले तपाईँले आफ्नो बैङ्क खाता खोल्न लाग्नु भएको बैङ्कको बारेमा राम्रोसँग जानकारी लिनुहोस्। किन तपाईँ यो बैङ्कमा आफ्नो खाता खोल्न चाहनुहुन्छ त? बैङ्क खाता खोल्नका लागि आवश्यक पर्ने कागजातहरू के हुन् म तपाईँलाई बताउँछु। सबैभन्दा पहिला तपाईँले पासपोर्ट साइजको फोटो तयार गर्नुहोस्। त्यसपछि तपाईँको नागरिकता वा परिचय पत्र तयार गर्नुहोस्। त्यस्तै गरेर तपाईँको पारिवारिक विवरण पनि त्यहाँ खोज्न सक्छ, त्यसका लागि त्यो पनि तयार गर्नुहोस्। अनि तपाईँले तिर्नु भएको टेलिफोन वा बिजुलीको रसिद पनि तयार गर्नुहोस्। यति भए पछाडि तपाईँले आफ्नो बैङ्क खाता खोल्न सक्नुहुनेछ।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियो माहिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर
9: मेरो भूगोल फरक हुन सक्छ।
10: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
11: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
9: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
10: यो मन त मेरो नेपाली हो,
9: यो मन त मेरो नेपाली हो,
11: यो मन त मेरो नेपाली हो,
12: यो मन त मेरो नेपाली हो।
11: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
12: यो मन त मेरो नेपाली हो।
4: रेडियो अर्थ सरोकारमा अब सुरु हुन्छ कार्यक्रम यो मन त मेरो नेपाली हो।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण कारोबार कसरी गर्न सकिन्छ त? विप्रेषण कारोबार दुई तरिकाबाट गर्न सकिन्छ, औपचारिक विप्रेषण कारोबार र अनौपचारिक विप्रेषण कारोबार। बैंक तथा वित्तीय संस्था वा औपचारिक एजेन्टबाट औपचारिक संस्थाबाट विप्रेषण कारोबार हुन्छ। बैंक, वित्तीय संस्था, एजेन्ट वा अन्य कुनै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाबाट औपचारिक विप्रेषण कारोबार हुन्छ। औपचारिक विप्रेषण पठाउँदा हुने फाइदाहरू। यसरी पैसा पठाउँदा जसको नाममा पठाएको हो उसले सुरक्षित रूपमा प्राप्त गर्न सक्दछ। यस्तै वित्तीय संस्थाहरूबाट विप्रेषण कारोबार गर्दा भविष्यमा ऋण लिन पनि सजिलो हुन्छ। यस्तै वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा संस्थाका अन्य सुविधाहरू पनि लिन सकिन्छ। साथै औपचारिक विप्रेषण कारोबार गर्दा प्राप्त रकमको रसिद पाइन्छ र यसले हिसाब राख्न पनि मद्दत गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर सञ्चित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त। तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातोबातीमा रोकिने हरियोमा हिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दै छन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
7: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: यदि तपाईँ बिमा गर्दै हुनुहुन्छ भने तपाईँले ध्यान दिनुपर्ने कुराहरू के हुन् त आज हामी तपाईँलाई बताउँछौ। तपाईँले बिमा गर्नुहुँदा सबैभन्दा अगाडि तपाईँले बिमा गर्न लाग्नु भएको कम्पनीका बारेमा जानकारी लिनुहोस्। के कति आवश्यकताले बिमा गर्न खोज्नु भएको हो र बिमा गरेपछि तपाईँको त्यो उद्देश्य पूरा हुन्छ कि हुँदैन विश्लेषण गरेर सो बारेमा प्रश्न हुनुहोस्। बिमा लेखमा तपाईँले चाहनु भएको व्यक्तिको बारेमा प्रष्ट रूपमा उल्लेख गर्नुहोस्। तपाईँका लागि कुन जोखिम सबैभन्दा बढी सम्भाव्य छ त, त्यो जोखिम बिमा पश्चात पूर्ण हुन्छ कि हुँदैन त, यस बारेमा पूर्ण रूपमा जानकारी लिनुहोस्। तपाईँले बिमा गर्नुहुँदा बिमाको विषय वस्तुसँग सम्बन्धित हुने तथ्यहरू लुकाउनु हुँदैन। यदि तपाईँले ती तथ्यहरू लुकाउनु भएको छ भने बिमकले तपाईँलाई क्षतिपूर्ति नदिन पनि सक्छ। तपाईँले बिमा गर्नुहुँदा बिमा शुल्क तिर्न सकिन्छ कि सकिँदैन सो बारेमा पनि ध्यान पुर्याउनुहोस्। तपाईँले बिमा गर्नुहुँदा बिमा लेखमा उल्लेखित भएका सम्पूर्ण विवरण, शर्त, सुविधा र अन्य प्रावधानहरू पढ्ने गर्नुहोस् र यदि तपाईँले चाहनु भए जस्तो रहेन छ भने सम्बन्धित बिमकलाई सम्पर्क गर्नुहोस्। तपाईँले बिमा शुल्क भुक्तानी गरिसक्नु भएपछि अनिवार्य रूपमा नगद बुझेको भरपाई लिनुहोस् र यो सदाका लागि सुरक्षित राख्नुहोस्। तपाईँले बिमा गर्नु भएको कुरा तपाईँको घर परिवारका सदस्यलाई पनि जानकारी गराउनुहोस्। तपाईँले बिमा गर्नु भएको मिति ख्याल गरेर यथाशक्य समयमा नै बिमा शुल्क बुझाउने गर्नुहोस्। तपाईँले गर्नु भएको बिमाका सम्पूर्ण कागजातहरू सुरक्षित राख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: कर्जा सूचना केन्द्र भनेको के हो, यसले के काम गर्छ, आज म तपाईँलाई बताउँछु। नेपालमा बैङ्कहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् 1989 कर्जा सूचना केन्द्रको स्थापना भयो। यसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सम्बन्धी सूचना राख्ने गर्दछ। ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहित 3 पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ। कुनै एक बैङ्क तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालो सूचीमा पनि पर्दछ। कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेपछि आगामी दिनमा ती ऋणीले कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैन। यस्तै यसबाट कुनै एउटा बैङ्क तथा वित्तीय संस्थाको ऋण रकम नतिरी कालो सूचीमा परेका व्यक्तिले अर्को बैङ्क तथा वित्तीय संस्थाबाट पुनः कर्जा लिन पाउन सक्दैन। कालो सूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सेवा सुविधा समेत नपाउन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईले कहिले ऋण लिनु भएको छ? सुन्नुहोस्, आज म तपाईलाई ऋण के हो र ऋण लिनुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू बताउँछु। केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने शर्त सहित अरूसँग लिएको रकमलाई ऋण भनिन्छ। ऋणलाई कर्जा पनि भनिन्छ। कुनै पनि उद्यम गर्न होस् या व्यवसाय गर्न, तपाईँलाई गाई भैँसी पाल्न होस् या रिक्सा किन्न, या भनौँ सानो ठुलो जस्तो सुकै व्यापार व्यवसाय गर्न तपाईँसँग पर्याप्त रूपमा पैसा छैन भने तपाईँले ऋण लिनुहुन्छ। तपाईँलाई आवश्यक पर्ने पैसा साहु माजनबाट मात्र होइन, आजकल बैङ्क तथा वित्तीय संस्थाहरूले पनि ऋण दिने गर्दछन्। अब म तपाईँलाई ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरूका बारेमा बताउँछु। मैले अगाडि पनि भनिसकेको छु, ऋण शर्त सहित तपाईँले लिनुभएको पैसाको ब्याज सहित निश्चित समयभित्र तिर्नुपर्ने हुन्छ। त्यसैले तपाईँले लिनुभएको ऋण तिर्न सक्ने र आवश्यक पैसा मात्र लिने गर्नुहोस्। ऋण यस्तो कार्यका लागि लिनुहोस् जसले तपाईँको आमदानीमा वृद्धि गर्न सकोस् र तपाईँले सजिलैसँग त्यो ऋण फिर्ता गर्न सक्नुहोस्। तपाईँ कोबाट ऋण लिँदै हुनुहुन्छ? व्यक्ति, बैंक तथा वित्तीय संस्था, त्यसको बारेमा राम्रोसँग जानकारी लिनुहोस्। यदि तपाईँले बैंक तथा वित्तीय संस्थाको ऋण लिँदै हुनुहुन्छ भने बैंक तथा वित्तीय संस्थाको नीति नियमको बारेमा जानकारी राख्नुहोस् र तपाईँले ऋण लिनुभन्दा अगाडि तपाईँले कसैलाई ऋण दिनु भएको छ र उसले तपाईँलाई त्यो ऋण फिर्ता गरेको छैन भने तपाईँलाई कस्तो महसुस हुन्छ, यो आफैले आफैलाई प्रश्न गर्नुहोस्। त्यस्तै तपाईँले ऋण लिनुभन्दा अगाडि आफ्नो आय स्रोत र बचत कति छ त्यो पनि विचार गर्नुहोस्। अन्त्यमा तपाईँले नियमित रूपमा बचत गर्ने बानी बसालेर मात्र ऋण लिनुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: फरक हुन सक्छ।
1: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
2: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
4: रेडियो अर्थ सरोकारमा अब सुरु हुन्छ कार्यक्रम यो मन त मेरो नेपाली हो।

0: विप्रेषण कारोबार र अनौपचारिक विप्रेषण कारोबार बैंक तथा वित्तीय संस्था वा औपचारिक एजेन्टबाट औपचारिक संस्थाबाट विप्रेषण कारोबार हुन्छ। बैंक वित्तीय संस्था एजेन्ट वा अन्य कुनै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाबाट औपचारिक विप्रेषण कारोबार हुन्छ। औपचारिक विप्रेषण पठाउँदा हुने फाइदाहरू यसरी पैसा पठाउँदा जसको नाममा पठाएको हो उसले सुरक्षित रूपमा प्राप्त गर्न सक्दछ। यस्तै वित्तीय संस्थाहरूबाट विप्रेषण कारोबार गर्दा भविष्यमा ऋण लिन पनि सजिलो हुन्छ। यस्तै वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा संस्थाका अन्य सुविधाहरू पनि लिन सकिन्छ। साथै औपचारिक विप्रेषण कारोबार गर्दा प्राप्त रकमको रसिद पाइन्छ र यसले हिसाब राख्न पनि मदत गर्दछ।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर सञ्चित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त। तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: अनेक पक्ष बारे विभिन्न कोणबाट विश्लेषण, शेयर बजार प्रवेश गर्न चाहने लगानीकर्ता र लगानी गरेर पनि घाटा भएकाहरूका लागि शेयर बजारमा कमाउन सिकाउने एक खास कार्यक्रम, नेपाली सञ्चार इतिहासमै पहिलो पटक शेयर बजार तालिम अब रेडियोबाट आइतबारदेखि शुक्रबारसम्म मात्र रेडियो अर्थ सरोकारमा।
1: अहिले तपाईँ रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र यो समय हो शेयर बजार तालिमको, र सदाझै आजको अङ्कमा पनि शेयर तालिमका लागि शेयर गुरु सुभाष चन्द्र भट्टराई उपस्थित हुनुहुन्छ। प्रस्तुत छ हिजोको अङ्कको निरन्तरतामा शेयर बजार तालिम।
2: सुभाष चन्द्र भट्टराईको शेयर तालिममा सहभागी हुन अर्थ सरोकार मोबाइल एप डाउनलोड गरी ट्रेनिङ अप्सनमा गई आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ। यसरी नाम दर्ता गर्ने तपाईँलाई हामी तालिम हुने स्थान र मिति तय भएपछि सम्पर्क गर्नेछौँ।
3: पैसा बालले मात्रै गर्न सक्छ कि किता बाल, कि धेरै किता हुनु पर्यो कि धेरै पैसा? मैले एक्लो गर्न सक्दिनँ, मसँग 10 किता छन् चेन्ज गर्न सक्छु, मसँग 1000 रुपियाँ छ त्यो बदल्न सक्छु, म बदल्न सक्दिनँ। त्यस कारण पैसा बालले प्लेयरले, प्लेयरसँग त धेरै पैसा हुन्छ नि त, पैसाको शक्ति हुन्छ शेयर बजारमा, त्यो पैसाको शक्तिले यो क्यान्डलले चाहिँ बल्दिन्छन्, बुझ्नु भएन? त्यो टेक्निकलका टुलका लुपोलहरू भनेको त्यो लुपोल होइन। बेहुलीमा सबै राम्रो देखिन्छ, अनुहारमा अनुहारमा गिर्खा थियो भने पनि बेहुलीमा टक्क छोपिदिएको हुन्छ नि त, लुपोल हो नि त
4: ब्युटीमा।
3: केटो भित्ती छ भने भन्छु, केटो भित्ती रहेछ भने पनि बिहेको दिन माल खाएर जान्छ त, दुई दिन अगाडिदेखि सफा भएर अनि मरिच पान आम खाएर जान्छ कि छेउमा बेहुले थाहा पाउँछ कि बा भनेर, होइन दुई दिन खानु भएन नि त, लुपोल लुपोलहरू हुन्छ। त यो लुपोलले विदेशीले पढाउने हो अनि यो नेपालीले पढाउने होइन, यो विदेशीमा पढाइ हुने, विदेशीको किताबबाट पढ्ने, म तपाईँलाई त्यो किताब लिएर आएको छु, विदेशीले लेखाइसकेको छ त्यो किताबमा, पहिल्यै हुन्थ्यो, उनीहरूबाट थाहा पाएँ, हामीले पनि त के थाहा, मैले त भारतमा सिकेको नि त, म डुबीपछि छानेको नि, 2009 पढेको नि त मैले पनि सिलगढीमा एउटा बङ्गालीले, के भनौँ भने पढेपछि छोड्दिएँ मैले, मै पनि डुबेको छु भने त उही डुबेको रहेछ पढ्नु भयो त, तर डुबेको मान्छेसँग पढ्नु पर्दछ, म पनि डुबेको हो नि त पहिला, डुबेको मान्छेले सब सिकेर पढाएको रहेछ, उही डुबेको भने विश्वासै भएन, उसले कमाएको भए पो मलाई विश्वास हुन्थ्यो होइन, होइन होइन त्यस्तो होइन, संसारभरि हुन्छ, संसारभरि हुन्छ। अब के भनेर, अब यहाँ वारेन बफेटले के गर्छ भनेर सोध, वारेन बफेट हामी विज्ञ मान्छौँ, अमेरिकामा तना मान्दैछ कसैले, भयङ्कर बुढोले के गर्छ गर्छ अरे कम्पनीको अहिले होइन, एउटा कम्पनीको प्रचार गरेर फेरि विदेशमा प्रचार गर्न पाइन्छ, कान्तिपुरमा लेख्न पाइन्छ, यो कम्पनी राम्रो छ यस्तो गर्नु किन्ने भनेर वारेन बफेटले, होइन संसारमा पाइन्छ है। त्यस कारण हामीले 16 माथि 20 लक्षण केटाको, 20 लक्षण केटेको भयो भने मिल्यो, अब त्यो पनि हेर्नु पर्दैन, अब चाहिँ 15 आइपिए भर्ने केटा र 15 आइपिए भर्दा केटी दुइटैको परेको रहन्छ नि, सब लक्षण मिलेको मानिन्छ, त्यसको बे गरे भयो, 15 आइपिए भर्यो परेन, 15 नभरेको त्यो सब लक्षण मिलेकै हो बराबर भयो। यो विसल ब्लावर चाहिँ हुन्छन्, यो शिवचन्द्रलाई पहिला पहिला मलाई भन्नु पऱ्यो, अब त म त पढाउने पक्षमा भएँ, अब मलाई विसल ब्लावर मात्रै नभएर मैले कतिको मलाई पनि आलोचना गर्ने हुन्छ, म खास विश्व ब्लावरकै काम गरिदिने हो तपाईँहरूलाई, यस्तो मानिसहरूलाई चाहिँ पछ्याउनु पऱ्यो तपाईँहरूले है, यस्तो मान्छेलाई चाहिँ यो कुराहरू चाहिँ यस्तो हुन्छ, यो बजारको नेगेटिभ पार्टहरू, नेगेटिभ पार्ट थाहा नै थिएन नि त, बजार घट्छ भन्ने थाहा थिएन, करनिङ गर्छन् भन्ने थाहा थिएन, बजारका लुपोलहरू छन् भन्ने थाहा थिएन, इन्साइडर चलखेल हुन्छ थाहा थिएन, हामीले पो सक्दैन त, एनआरबीको कोही मान्छे हुनसक्छ भन्छन् भन्न खोजेको होइन, राष्ट्रिय ब्याङ्कको नजिकका मान्छेले कोही भाइ भन्छन्, आफन्तलाई भन्न हुनसक्छन्, कहिलेकाहीँ कुनै कुरामा यस्तो हुँदैछ है भनिदिन सक्छन्, होइन यो हुन्छ है भनिदिन सक्छन्, उनीहरूको भनाइ इन्साइडर ट्रेड गरून् भन्न खोजेको चाहिँ नहुनसक्छ, होइन मेरो घर चोरोस् भनेर त मान्छेले भनेको होइन नि त, कार देखाएर पोखरा घुम्न जान्छु भनेको छुट्टीमा हिँडेको रहेछ भन्न खोजेको नि त, तर चोरको लागि त भयो, प्लेयरको लागि त्यस्तो भयो, मैले पनि कोही मान्छेलाई एउटा कुरा खोजेर मैले पैसा कमाइदिएको छु, मैले चाहिँ त्यो कम्पनीको तपाईँको जस्तो झुर कम्पनी कसै गराइन्छ ठुक्क यस्तो कम्पनी त बेचेर फालिदिन्छ भनेको, ए सुभाष सर नरिसाउँ नौ, अर्को साल त हामी 45% बोनस दिने कुरा गर्दैछौँ भन, खोजेको त्यही थियो, चुप्प बसेर सेयर किनेहरू पनि होइन, खोजेको त त्यो थियो नि त, के भन्छन् भनेर होइन, यस्तो कुरा चाहिँ हुन्छ बजारमा, मैले खोजेको कुरो त्यो हो नि त, मैले तपाईँको कम्पनी त फालिदिन्छु, यस्तो कम्पनी नालामा फालिदिने कम्पनी राखेर बेकार डुब्यो भनिदिएको थिएँ मैले डाइरेक्टरलाई, सब कुरा खोतलेर भनिदिनु भयो, मेरो उद्देश्य भित्र खोतल्नु थियो, कोही मानिसले यस्तो गर्न सक्छ नि त, पत्रकारले त्यसो गर्न सक्छन्, सुरजजीले त मैले डिभोर्स गर्ने कुरै भन्नु कहीँ भन्दैन थिएँ, उसलाई ट्याक्क खोतलिहाले, बुढीले के गरे भने डिभोर्स माग्ने भनिदिनै पऱ्यो अब होइन, सोधी भयो तपाईँलाई ऊ आयो, यस्तो कुरो खोतलिएको हुनसक्छ, राम्रो पक्ष अनएक्सपेक्टेड रिटर्न हुन्छ, थाहा नै छैन कहाँ हुन्छ भनेर, मै आफैले 1 को 80 बनाएको मान्छे हुँ, 1 को 125 हुने रहेछ 1,00,000को, 1,25,00,000 हुने रहेछ 10 वर्षमा, तर 80,00,000मै म छिटो निक्लेको छु होइन, 1,80,00,000 भएको ठाउँ छ, इजी बिजनेस छ, यति इजी बिजनेस छ, कम्पाउन्डमा बसेर 10,00,000को सेयर किन्न पनि सक्नुहुन्छ, बेच्न सक्नुहुन्छ, केही अरू व्यापारमा छ, कम्पाउन्डमै बस्दाखेरि ढक्क यो इजी बिजनेस छ होइन। इन्फ्लेक्स इन एभरेज द इन्फ्लेक्सन रेट मुद्दा स्पिडलाई चाहिँ एभरेज गर्छ, अर्को ग्रे मार्केट छ, यो थाहा थियो ग्रे मार्केट थाहा थिएन होला, यो मार्केटबाट मैले चाहिँ पैसा कमाएको छु, यो कानुनले चाहिँ अवैध हो। खास चाहिँ के हो, बजारमा मान्छे सबै प्यानिक, बजारमा सेयरै भर्दैनथे, गर्नुपर्ने चाहिँ अरू मान्छेले चाहिँ उनीहरूको नाममा सेयर भरेर आफै खान्थे, मैले चाहिँ भने आइपिओ तपाईँहरूको पैसा मेरै पैसाले भर्ने, जुनसुकै आइपिओ पर्छ 300 दरले किनिदिने, बाटोमै किनिदिने, बजार जानु परेन होइन, आइपिओ भर्ने पैसा पनि मेरै, परेको पैसाको 300, क्या दामी, क्या दामी दामी भएन, उनीहरूलाई आइपिओ भरेर पनि सिकाएको छ, पैसा पनि दिन्छ, परेको जति किता पर्छ 1:3। मैले त टन्न यो ग्रे मार्केट त्यस्तोमा भाव राखेर गर्ने, पछि थाहा पायो तपाईँ कोडी हुँदैछ भने ऊ 1:3 कमायो भने खुसी भएन उनीहरू होइन। एनआरआइसी सर 2015 बेच्नु हुँदैछ, हामीलाई 300 मात्रै दिनुभयो, अब त तपाईँलाई आइपिओ भरेको सबै मेरो भन्न थाले ल भर भने, तिम्रो पहिला भर्नै भन्थ्यो, मैले 40 ग्रे मार्केटमा चलाइदिन्थेँ, उनीहरूलाई दाम पनि दिएको कानुनमा पाइँदैन थियो, त्यो मार्केटलाई चाहिँ ग्रे मार्केट, पहिल्यै दाम कबोल। अर्को हुनसक्छ कि आइपिओ सेयर पर्यो, सेकेन्डरीमा कारोबार भएको छैन, पहिल्यै आफूले दाम बिड गरेर ल्याउने, यस्तोमा चाहिँ मैले खाइनँ खाना चाहिँ, यो त सुनाए पनि हुन्छ, पुलिस रहेछ कसरी खानु, पछि त आरोप लगाइहाल्छ, सस्तो त प्रहरी रहेछ क्या सर, जीवन विकासको परेको छ 2,000 गोडालाई म बेच्छु भन्छ, मलाई 4,000 पुग्छ त जस्तो लाग्दाम, अनि के हो भन्दा पुलिस हो भन्छ, ल पैसा लैजाऊ पछि दिनु, यो सेयर चाहिँ नबेच्नु, 4,000 पुग्छ, यो छोरीको रहेछ परेको जीवनको फर्स्टी, यो छोरीको सेयर, यो 1,000 तपाईँको छोरीको बिमा 3 सुन लाउँछ, किन टेन्सन नबेच्नु भाइ भनेर, एउटा चाहिँ पैसाको गाह्रै छ सर मेरो भनेर, पाथिबाट गढ छ दमकको छेउमा, त्यहाँ काम गर्ने भाइलाई पैसा दिएँ, कि पुलिस थिएन भने म 20,000 खाइदिइहाल्थेँ क्या होइन, 4,000 बेचिदिन्थेँ म, त्यो ग्रे मार्केट, त्यस्तो मार्केटलाई चाहिँ ग्रे मार्केट, पछि उसले त सुभाष दाईले अपराधी रहेछ भन्छ नि त, यत्रो पुग्छ भने थाहा हुने रहेछ, यो त्यो चाहिँ कयौँ जान्ने मान्छेले आइपिओ भर्दैन थिए, अहिले चाहिँ उनीहरूले मलाई दिँदैनन्, तथापि म कोही कोहीको चाहिँ अहिले पनि भरिदिन्छु, पासवर्ड चाहिँ मलाई दिएका छन्, तर उनीहरूकै हुने शर्तमा छ, सबै कम्पनी 300 कति कति पुगो पुगो होइन, 300 किन्नु के गाह्रो छ त, गाह्रै छैन, जुन आइपिओ पर्छ 300 गोटा, त्यस्तो मार्केट पनि हुन्छ, यो पोजिटिभ पार्ट हो, यस्तो गरेको भए हुन्छ, कयौँ मान्छेले चाहिँ अर्काको नामको आइपिओ भरेर खाइदिएको खाइदिए गरेँ, मैले चाहिँ उनीहरूलाई सिकाएँ, नभर्नेलाई पनि भर, पैसा मेरो, डुबो भने मेरो, कमियो भने पनि तपाईँको पनि छ होइन, यो हिसाबले चाहिँ मार्केटमा काम गरिदिएको छ है, यो फाइदै हो, यो तपाईँलाई भेटाएको भए पनि फाइदै हुन्थ्यो, एउटामा देखि अर्को व्यक्ति नै हुन पाउँछ नि फेरि, अब म मेरै पैसा हाल्छु अनि म होइन, यो हिसाबले यस्तो देखाएको हुन्छ, आँटो होइन, यो अब यो पार्टको नेगेटिभ लुप होलहरूभित्र यस्तो देखाएर आकर्षित बनाइदिएको हुनसक्छ, कयौँ कुरा हामी आकर्षित देख्छौँ नि त, डिस्कोमा त्यो ब्याङ्ककको डिस्कोमा नाच्ने युवती आफ्नै हाम्रै बुढीभन्दा नराम्रै हुन्छ, तर पनि हामीलाई मन परेको हुन्छ, आकर्षित हुनसक्छ, त्यस्तोमा हामी श्रीमतीले 5,000 माग दिँदैनौँ, त्यो डिस्कोमा नाच्ने केटीलाई हामी 10,000 दिन्छौँ, कम्पनीको भाउ किन बढ्दो छ थाहा भइहाल्यो, राम्रो कम्पनीको भाउ किन नकिनेको, हाम्रो श्रीमतीले किन 5,000 नदिएको, तर डिस्कोमा त हामी 6-10,000 छर छरिदिन्छौँ, अझै सुन्दरमा भरे बेलुका हेर्ने पनि छरिदिन जान्छ मान्छे होइन, यो हुनसक्छ भनेको आर्ट, त्यो हुनसक्छ स्टक मार्केटमा पनि यस्तो भयो है, यो आर्ट मेराकल देखाइदिनु सक्छ, बजार बढ्दै जाँदा यहाँ एउटाले टक्क गरेर गर्दै नाँदाखेरि एउटा कुनै के देखाइदिएको थियो, सगरमाथाभन्दा अझै उच्च बनाइदिएको थियो एउटा कोही व्यक्तिले कुनै कम्पनीलाई, मान्छे नयाँ किनिरहन्छ फेरि त्यहाँ होइन, त्यहाँ टक्क किन्छन्, नयाँ मान्छेलाई थाहा छैन नि त, यो मिराकल हो, या मिराज छ, यो झुकाइदिएको हो, यो भ्रम छ, या इलुसन छ भन्ने कुरा चाहिँ थाहा हुँदैन, यस्तो चाहिँ हुनसक्छ होइन, बिलिभ इन हार्डवर्क, लक मेरो लकले भन्ने कुरा चाहिँ गर्नु भएन, डन्ट बिलिभ इन यु लक, बिलिभ इन हार्डवर्क है, स्टक मार्केट यस्तो सेन्सिटिभ हुन्छ, यो जग्गा जमिन जस्तो हुँदैन, यो पनि बुझाउन मलाई आधी घन्टा लाग्छ, म 5 बुझाउने कोसिस गर्छु, एउटाले पछाड्दा दुईजना जान्छ याद छ, यस्तो ब्यालेन्स हो, यहाँ चाहिँ धनी गरिब प्लेयर, यो प्लेयरहरू मसँग रिसाउँछ नि, म खास उनीहरू कोही मेरो शत्रु होइन, उनीहरू पनि बजारमा चाहिन्छ नि त, यो समाजमा जे मान्छे चाहिन्छ त्यो, लुगा सिउने चाहिन्छ, जुत्ता पोलिस गर्ने पनि चाहिन्छ, कपाल काट्ने पनि चाहिन्छ, जेमा चाहिन्छ नि, बेमा गर्नु पऱ्यो, पुलाउ बनाउने मान्छे चाहिन्छ, भाँडा मान्ने मान्छे चाहिन्छ, भाँडा मान्दा नपाएर कस्तो गाह्रो हुन्छ बेमा होइन, भाँडा मान्ने मान्छे त चाहिँदो रहेछ नि त होइन, यो स्टक मार्केटमा सब मान्छे चाहिन्छ, सबै मान्छे स्टक मार्केटमा चाहिन्छ, प्लेयर र ट्रेडर नभए कुनै कम्पनीको बजार बढाउनै बढाउँदैन, बढाउन सक्ने भनेको उनीहरूले हो, मान्छेलाई आकर्षित बनाउने भनेको उनीहरूले होइन, हामीले कहाँ बच्ने भन्ने कुरा चाहिँ पो सिक्नु पऱ्यो, सबै मान्छे घर जग्गा जस्तो चाहिँ होइन, सपोज उहाँहरू 3 चाहिँ यो न्यू रोडमै जमिन थियो, उहाँ चाहिँ तनाव भएर व्यापार बिजनेस डुबेको थियो, जग्गा चाहिँ 2 करोड रुपियाँ आनाको थियो, बुझ्नु भएन, उहाँहरू तिनैजना चारैजनासँग, उहाँ चाहिँ तनाव भयो, व्यापार बिग्रियो, अब उहाँको जग्गा बिक्नै बिकेन कि बेङ्गल लिलाम गर्ने भयो, के गर्ने भयो, 1.5 करोड वा 1.2 करोड रुपियाँ आनाले बेचेर तिर्नु पऱ्यो, परेन, अब उहाँहरूको भाउ कति हुन्छ, उहाँ उहाँ तिनजनाको भाउ कति हुन्छ, हो 2 करोड हुन्छ जग्गामा चाहिँ, उहाँ मात्रै सक्यो क्या सेयर जग्गामा चाहिँ, उहाँ मात्रै सक्यो, उहाँको मात्रै भाउ 1.5 करोड भयो 2 करोडको जग्गा, उहाँहरू त चाहियो भने 2.5 करोड भनिदिनुहुन्छ बेच्नु पऱ्यो भने, न त बेच्ने हुन उहाँहरू तनाव छ छैन जग्गामा, स्टक मार्केटमा चाहिँ त्यस्तो हुँदैन, उहाँ सकिनु भयो उहाँ तनाव भयो भने ती तिनैजनाको भाउ सकियो, 10 किताले बजार भाउ तलमाथि हुन्छ, उहाँ सकिने भयो 3 लाख किता थियो बेच्नलाई पुसिङ सेल हान्दै गयो हान्दै सेलमा गर्दै गयो गर्दै हानिदिनु भने केही छ उपाय, खोलो जति बगाइदिनु भने सबैको भाउ के भयो, 10 किताले प्रत्येक ट्रान्जेक्सनमा 2% बजार भाउ घट्ने देश हाम्रो देश होइन, त्यस्तो भएको ठाउँमा चाहिँ तनाव भयो उहाँहरू सबै, हामी 65 सालमा 66 सालमा हामी डुबेको कारण यति नै हो कि हाम्रा ट्रेडर हाम्रा इन्भेस्टर हाम्रा प्लेयर सब डुबे, उनीहरू डुब्दा हामी पनि सक्यौँ, थाम्ने मान्छे नै सक्यो कि सेयर थाम्ने मान्छे नै सक्यो, यो चाडबाड किन राम्रो भन्ने खोजेको, त्यही कारण यो नराम्रो भन्न खोजेको मैले, यो राम्रो 50 लाख मान्छे चाहिँ बजारमा आउने बेला भएको थियो भने यो राम्रो, सबैको सेयर खोसिएर नयाँ नयाँ मान्छेको हातमा सेयर पुग्थ्यो अरूलाई पेल्दाखेरि, तर किन्ने मान्छेसँग पैसा छैन उहाँहरूलाई पेलिदियो यो चाडबाडको क्यापले, उहाँहरूलाई ऋण तिर्ने क्षमतै छैन, त्यो सेयर बेच्नु पऱ्यो, सेयरको प्रेसर आउँछ, सेलिङ प्रेसर आउँछ भनेपछि होइन खतरा अब राष्ट्रिय ब्याङ्कले पुस गर्थ्यो त्यतातिर पेस बेचेर भए पनि तिर भन्छ, ब्याङ्कले पनि त्यतिकै तनाव दिन्छ, बेच्नु पर्ने भयो भने अनि प्रेसर आउँछ, उहाँको सेयरको प्राइस घटेर बेच्दाखेरि सबैको भाउ घट्छ, स्टक मार्केट यस्तो ठाउँ हो होइन, यो चाहिँ खतरा ठाउँ हो, यो कारण नीति बनाएको ठाउँ हजुर चारबार भनेको कुनै पनि ब्याङ्क वित्तीय संस्था, यो खराब नीति हो, यो नीतिले हामीलाई न्याक्न खोजेको नीति हो, नराम्रै नीति होइन, हेर्ने भए उद्देश्य हेर्ने भए पछिको लागि मानिसहरू हुनु पऱ्यो नि त, सेयर बजार भनेको सम्पत्ति हो भनेर आएको मान्छेलाई थाहा पाउनु पऱ्यो, सबै छिटो कारोबार गरेर कमाउँछु भन्ने मान्छेको ठाउँमा बजार रह्यो, इन्भेस्टर लङ टर्म इन्भेस्टर थोरै, सर्ट टर्म ट्रेडर धेरै, ट्रेडरको हाबी भएको बजारमा चारबाराको क्याप लगाएपछि जो मानिसहरूसँग चारबाराभन्दा बढी 4 करोड र 12 करोडभन्दा बढी ऋण खाएका मान्छे थिए भने उनीहरूले सेल बेच्नै पऱ्यो, उनीहरूको ऋण त्यो 1 वर्षको ऋण त्यस बेला खाएको भए पो कसैको 1 महिनापछि रिन्यू गर्ने बेला हुन्छ, त्यसले बेचेरै तिर्नुपर्ने बाध्यात्मक परिस्थिति बनाएको त्यो त्यसलाई चारबारा राष्ट्रिय ब्याङ्कको मौर्य नीतिले, त्यो नीति बनाउँदा उसले सेयरको सेलिङ प्रेसर दिन्छ, जब सेलिङ प्रेसर आएपछि मान्छेहरू सबलाई थाहा हुनसक्छ, सेलिङ प्रेसर दिइरहेछ भने त अरू कोही किन्न चाहँदैन, आफ्नो पनि बेचेर भाग्न खोज्छ क्या, त्यो अघिको बाउछोरा थिएन सर्ट टर्म ट्रेडर जस्तो छिटो यसले बेच्छ होला भनेर छिटो अर्कोले बेच्छ होला भनेर योसँग सेयर छ यसले 58 प्रेसर दियो हामी भन्छौँ, यसले सेलिङ प्रेसर दियो, यसले प्रेसर दिएपछि ए हाम्रो पनि खैरात छैन भनेर झन् छिटो भाग्छ मास साइकोलोजी, त्यो चारबारको क्याप यसले, अब रह्यो यो 50 लाख मानिस चाहिँ नयाँ मान्छे थिए, भर्खर सेयर किन्न आएका थिए, उनीहरूसँग फन्ड थियो, उनीहरूसँग फन्ड थियो भने त्यसले सेयर तल झार्दा पनि म किन्छु भन्ने फन्ड भएको थियो भने अँ राम्रो कम्पनीहरू किन्छ है भन्ने हिसाबले हो, तर अरू नै ठुला मान्छेले बेच्दैछन् भन्यो भने मास पनि भाग्ने नै हो क्या, बुझ्नु भएन, मास पनि भाग्ने नै हो, त्यस कारण त्यो प्रेसर राम्रो होइन, यो स्टक मार्केट चाहिँ सेन्सिटिभ ठाउँमा छ, हेर्नुहोस् सबै यो पनि त्यही हो, आ गर्दा आलुले अलङ्कार बुझ्नुपर्छ, स्टक मार्केट यस्तो हो, कसै पनि श्रीमतीले किचित गरेको कसैलाई पनि मन पर्दैन, तर लाठीसँग पनि बेच्ने गर्नै खोज्दैन केटाहरू, यो खराब हो नि त, किचित गरेको मन पर्दैन भने त लाठीसँग बे गर्नु पऱ्यो नि त होइन, यो आफ्नो श्रीमानलाई लगाएर दिनु है तिमी लाठीसँग बे गर्नु भन्नु ल, किचित गर्छ तिमीले भन्नु भन्ने भन्यो भने लाठीसँग बे गर्यो नि त मलाई किन आगर हँ गर्छ उसले, लाठीसँग बे गर्नु खोज्दैन, किचक पनि सहन मन पर्दैन, स्टक मार्केट त्यस्तो ठाउँ हो होइन, पैसा पनि चाहिन्छ घटबाट त हुन्छ या सट्टा सरले भन्ने कि कम्पनी भने भोलि पनि घट्न सक्छ होइन, त्यस्तो हुनसक्छ, यो ठाउँ श्रीमतीले कचकच गर्ने कसैलाई मन पर्दैन, तैपनि लाठीसँग कसैले बे गर्न चाहँदैन, यो बिजनेस प्लान कस्तो बनाउने भन्ने हो, म सेयर सँगसँगै इन्टरप्रेनर्स पनि सिकाउने हुनाले प्लानको कुरा पनि छन्, लिडर कस्तो बन्ने भन्ने रिक्स यो कुरा चाहिँ म पठाइदिन्छु तपाईँले यसमा पढ्ने होइन, के रिक्स छ भने यो यति रिक्सहरू चाहिँ छन् है, हामी चाहिँ यो फाइनेन्सियल रिक्स यो रिक्स इकोनोमी रिक्सहरूमा पढ्छन्, कस्तो कस्तो रिक्समा भने कसैलाई पनि भयङ्कर विश्वास गर्नु हुँदैन स्टक मार्केटमा, मलाई समेत मै डुब्ने भयो भने त मैले तपाईँलाई हैट किन भन्नुपर्ने हुन्छ नि त, फेरि त्यही कारण टु मच डस्ट माइट किल यु. कसैलाई पनि टु मच चाहिँ गर्नु भएन है. लो प्रोफाइलमा बस्नु पऱ्यो. सेयर बजारमा जतिसुकै पैसा कमाए पनि लो प्रोफाइलमा बस्नु पऱ्यो. जति कमाउनु छ, अरब कमाउनु छ, करोड कमाउनु छ, मान्छेलाई थाहा दिनु हुँदैन, भन्ने हुँदैन. त्यसकारण कुनै पनि एपहरूमा तपाईँले आफ्नो पोर्टफोलियो राख्नै हुँदैन. त्यो एप जसले बनाएको छ त्यसलाई चाहिँ थाहा हुन्छ. त्यो थाहा भएर उसले तपाईँको डाटा अर्कालाई बेचिदिन सक्छ. संसारमा बेचिन्छन् अनि यो कम्पनी कतिजना मान्छेले कति कति किता राखेको रहेछ भन्ने थाहा पाउँछ. त्यसकारण हुन्छ, यो पनि गर्नु भएन. सपोज 10% राख्नु पऱ्यो. कुनै कम्पनीको 1000 किता किन्नु थियो भने 10% 100 किता राख्नु पऱ्यो. राख्नुभयो भने पनि, न त मेरो सेयर मात्र हेर्नु पऱ्यो, अरू कुनै प्रोफाइल त्यो हुन्छ नि बनाउनु भएन है. त्यो एप बनाउनेले डेटा सबै थाहा चाहिँ हुन्छ, को कोसँग कति किता रहेछ डेटाहरू चाहिँ थाहा पाउन सक्छ. लो प्रोफाइलमा बस्नु पऱ्यो. हेर्नु, यो काग मरुलाई पूजा गर्छन्, यसलाई यो सुँगालाई कहिले पूजा गर्दैन, कति मिठो बोल्छ, तर यसैलाई थुनेर राख्छन् होइन. लो प्रोफाइल हुनु पऱ्यो र त्यस कारण लो प्रोफाइल. कसैको पनि पोर्टफोलियो हेर्नु, मेरो हेरौँ भन्नु तपाईँ सबले, दुईजनाले ब्याक सबले हेरौँ भन्नुहुन्छ होला जस्तो लाग्छ. हेरौँ पोर्टफोलियो भन्नु, हेरौँ नै भन्नु, ऊ हेरौँ भन्नुहुँदैछ, हेरौँ. त्यस्तो अर्काको हेरेर तपाईँले आफूलाई डोमिनेट फिल हुन्छ एउटा कि अर्को, कस्तो कस्तो फिल पनि हुन्छ होइन. यो त्यो पोर्टफोलियो, यो जम्मा कागती 10 रुपियाँको कागतीले त तपाईँको मुख बिगारिदिन्छ. यो कागती छ नि, यसलाई चट्टक काट्नु, यसलाई यसो गरेर टक्क गरेर चटपट यस्तो बनाउनु भने तपाईँको मुखमा पानी आउँछ, आउँदैन? आउँछ त नि. कागती हेरे, कागतीले त मुखमा पानी आउँछ 10 रुपियाँकोले. कसैको 2 करोडको पोर्टफोलियो भने आइहाल्छ नि. पावर अफ सिस्टम. बन्दुकको गोली मात्रै मृग मार्न सक्नुहुन्न मलाई पनि, या गोली मात्रै दिनु भने मलाई मार्न सक्नुहुन्न. मलाई पनि गोली दियो भने तपाईँलाई टक्क हान्दा मार्न चाहिँ सक्दिनँ, तर त्यसलाई बन्दुकमा फिट गर्नु पऱ्यो. यो चाहिँ यो गोली तपाईँको पैसा, यो भनेको स्टक मार्केट. यसमा हान्ने भने मात्र निशान हुन्छ. यो मोटर प्लस माइनस चाहिँ मिलाउन जानु पऱ्यो, नत्र कोइल जल्छ. भएन भने 5 तला माथि तपाईँले घरका 7 जना नहुने पानी चाहिँ यसले 2 घन्टामा तानिदिन्छ. तर त्यो पानी, 7 जना नहुने पानी तलको इनारबाट माथि लानु पऱ्यो तपाईँले 7 जनालाई भने 1 दिन लाग्छ, लाग्दैन? तर मोटरमा हाल्यो भने चाहिँ लागेन. यो 5000 मोटर प्रि के चाहियो यसमा? पोजिटिभ मिलाउनु पऱ्यो तार, पोजिटिभ नेगेटिभ, अनि टार्गेट, टाइम, एम सब पोजिटिभ हुनु पऱ्यो. स्लिप यो पनि तपाईँलाई थाहा थियो, त्यस कारण स्टक मार्केटमा आउनुभयो. यहाँ चाहिँ के गर्नुभयो? प्लस माइनस चाहिँ मिलाउनु भएन र आफ्नो कोइल जलो. कोइल जलो नि त, पैसा जलो धेरैको होइन, यो जलो. यो टाइममा थाहा नभएर यस्तो जल्यो. यसका त्यसलाई शिक्षा लिने, जति पैसा जति खर्च भयो महँगो शिक्षा रहेछु भन्ने सम्झिने हो, त्यति मात्रै, अरू केही फरक परेन होइन. पावर अफ कम्पाउन्डिङ. यो सेयर बजारमा किन हिँड्ने, किन लामो अवधि लिने, यसको कम्पाउन्डिङको पावर. यहाँ 1, यहाँ 2, यहाँ 4, यहाँ 8 गर्दै जानुभयो भने टक्क हुन्छ. 13-14 वर्ष अगाडि साथीले 35 लाख हालेको एउटा कम्पनीमा 6 करोड 72 लाख भएछ. अहिले मैले 5 करोड 72 लाख भनेर सुनाइरहेको थिएँ, 6 करोड 72 लाख त्यो साथीलाई सेयर सिकाएको थिएँ. कहिल्यै बेच्दैन ऊ, छोडिदिएको ए गए जान्छ, मेरो एउटा जग्गाबाट कमाएको थिएँ भन्छ, हालेको हाले होइन. त्यस्तो हुन्छ पावर अफ कम्पाउन्डिङ. त्यो कम्पाउन्डिङको चाहिँ शक्ति हुन्छ. फोकस आफैले केहीमा फोकस गर्ने होइन. स्टक मार्केटमा यस्तो हुन्छ, यो फेयर कसरी कन्ट्रोल गर्ने, यो कुराहरू के रहने भन्ने कुरा चाहिँ म सिकाउने है. सक्सेस अफ अ मेन एकर्डिङ टु एज, यो पनि तपाईँलाई सिकाउनु पर्छ लाग्छ. तपाईँहरू सबै यो वर्गका हुन्छ, तपाईँहरूले अर्निङ मनीलाई चाहिँ प्रायोरिटी दिनुहुन्छ. पैसा कसरी कमाउने भनेर आउनुभयो, यो ठिक छ. 9-10 क्लासको मान्छेलाई सेयर सिकाउनै हुँदैन, तिनीहरूको पैसै हुँदैन. मैले एउटा भाइले कमाएको छ 1 करोड कमायो, 19 वर्षको थियो, 19 वर्षको दिमागमा थाहा छ थियो. पैसा कमाएपछि मलाई त थाहा पनि थिएन, लेङ्गा बे गर्नुपर्ने भयो त्यो भाइको अहिले 20-21 होइन. लेङ्गा 1 लाख आइसकेको हुँदो रहेछ नि लेङ्गा, त्यो बेहुली बोलाउने. अब भाइ त 1 लाखको लेङ्गा चाहिँ 20,000 लेङ्गा लगाउन यार बुढीलाई, त 80,000 चाहिँ स्टकमै छोडा भनेको कहाँ हुन्छ? 19 वर्षको छ नि त होइन, मेरी बुढी एकचोटि त बे गर्ने हो नि भन्छ होइन. हुनु पनि अब यस्तो हुन्छ मान्छेको एज, योमा चाहिँ पैसा 25 लिएर 55 पैसा कमाउनु भने चाहिँ जीवनको सक्सेस हो, अरू केही सक्सेस छैन. यहाँ 4 वर्षको मान्छेको जीवनको सक्सेस चाहिँ ओछ्यानमा पिसाब फेरेन भने सक्सेस, 7 वर्षमा केटाकेटी भेला पारेर गुच्चा खेल्न पऱ्यो भने सक्सेस, 10 वर्षमा साइकल कुदाउन सक्यो भने सक्सेस, 16 वर्षमा मोटरसाइकल कुदाउन सक्यो, लाइसेन्स लिन सक्यो, सक्सेस, 18-22 उमेरमा सेक्स गर्लफ्रेन्ड बोयफ्रेन्ड बनाउनु पायो र सेक्स पायो भने जीवनको सक्सेस गर्ने हो। त्यही कारण जो 18-20 वर्ष पढाउने हो, 18-20 वर्षको केटाकेटीसँग चाहिँ लभ नगर्नु, गऱ्यो भने पनि सेक्स नदिनु भन्छ। यिनीहरूले चाहिँ हावाकामा सबलाई सुनाउँछन्, बरु हामीसँग बस सुनाउँदैन भनेर चाहिँ है, बुझे बुझ्यो भनेको कुरा बुझ्नु पनि होइन। 18-20 चाहिँ त्यसलाई इम्पोर्टेन्स दिन्छ है, तर त्यो मान्छेले त्यो इम्पोर्टेन्ट यहाँ छोड्छ फेरि 25-55 त्यो छोडिदियो। अब त्यसको इम्पोर्टेन्ट यति हुन्छ, 25-55 चाहिँ पैसालाई इम्पोर्टेन्ट। यहाँ हामी यहाँ जे गल्ती गर्नुभएको छ लाइफमा, यदि गर्नुभएको छ भने त्यसको पश्चाताप गर्नै पर्दैन। यहाँ चाहिँ डिप्रेसन हुनसक्छ यहाँ चाहिँ गल्ती गर्नु भने, किन हामी सेयर सिकाउन तपाईँलाई यहाँ डिप्रेसमा पर्नुहुन्छ कि भन्ने डर हो। यो नेपालको एजमा हेर्ने भए 36-45 वर्षको एजमा सबैभन्दा बढी सुसाइड केस छ क्या, आत्महत्याको केस। यहाँ डिप्रेस हो भने म सकेँ भन्ने सम्झिन्छ। यो 22-18 एक गल्ती भयो केटाकेटी टिनेज भन्ने भइहाल्छ, तर यहाँ गल्ती हो भने फरक हुन्छ। म यहाँनिर यो 36 वर्षको एजमा म डिप्रेस भएर हामफालु भएको थियो कि यहाँ सफल भएपछि मान्छेले मलाई डोमिनेट गर्छ घर परिवारले। यो वर्षको उमेरमा 4-7 वर्षमा मैले आँखा खेलाएँ भने मेरो आमाले धोइदिनुहुन्छ। यो उमेरमा आँखा खेलाएँ धोइदिनुहुन्छ, राँची लानुहुन्छ नि होइन, पाटर अस्पताल लानुहुन्छ नि। त्यस कारण यहाँ गल्ती गर्यो, यो उमेरमा गल्ती गर्यो भने यहाँ चाहिँ गल्ती गर्नु हुँदैन। यहाँको जीवनको सक्सेस चाहिँ पैसालाई हुन्छ। यहाँ चाहिँ फेरि यसरी नै घुम्छ जीवन। हजुरबाले नातिनी बलात्कार गर्यो भन्छ नि यो उमेर, हेर्नु त यो 18 वर्षमा सेक्सलाई इम्पोर्टेन्ट दिएको थियो, 65 पनि त्यही हुन्छ होइन। अहिले म बुढो भए पनि छु नि त एकपल्ट जाने भन्ने, यो बुढो हो यो 65 यस्तो हुन्छ, 65 यही घुमेर जान्छ, 70 त्यही 16 यस्तो हुन्छ। मोटरसाइकल किन कुदाउन सिकेको थियो नि त्यही थामेर कुदायो भने सफल छु भन्छ, 10 साइकल, 75 साइकल कुदाएर यसो नाति नातिर हिँडायो भने जीवन सक्सेस, 7 केटाकेटीसँग गुच्चा, 80 यसो चौतर्ने बसेर बुहारी इजरायल छे, नातिनी अस्ट्रेलिया अमेरिका, अनि यतातिर राम्रै छ भने गाउँघरका बुढापाकालाई गफ भएको भने जीवन सक्सेस केही चाहिँदैन। यो 80 यही 7 जस्तो हुन्छ, 4 पिसा फेरेको थिएन, 80-50 नै त्यही हो, 50 पिसा फेर चौतर्न आफै गयो भन्छ, अहिले पनि टोइलेट त म आफै जान सक्छु, जीवनको सक्सेस। यसरी नै लाइफ चाहिँ बितेको हुन्छ। यहाँ हामी छौँ, हामी यो 25-55 एजमा छौँ। यो एजमा गएपछि सेयर फाल्टै टाइपले गर्नुपर्छ, स्टक मार्केटमा आफ्नो सबै पैसा इन्भेस्ट गर्नै हुँदैन, यहाँ तपाईँको उस्किने चान्स कम हुन्छ। यो 25-30 प्यानिक भयो भने पनि त्यसका उपायहरू चाहिँ छन्। म काम गर्छु, म केही गर्छु भने अवसर छन्। जोखिम बोल्ने एज पनि यही एज हो, पैसा कमाउने एज पनि यही हो। यो एजमा नकमाउन सक्नु भएन भने यहाँ त तपाईँको खर्चै खर्च हुने एज हो, यहाँ कमाउन सक्नै सफल हुनै पर्छ। यो एजमा यहाँ सफल हुनै पर्छ है, यसरी चाहिँ बुझ्नु पऱ्यो। लर्निङ किन आवश्यक छ भन्ने कुरा हो होइन, यो पनि म तपाईँलाई पठाइदिन्छु, के को आवश्यक रहेछ, के गर्ने, कसरी फोकस लाउने भन्ने कुराहरू चाहिँ छन्। यो पर्सनल ग्रोथको लागि के कुरा लिने, के नलिने भन्ने कुराहरू चाहिँ छन् है। यो के कुरा चाहिँ त्याग गर्ने होइन, आफूलाई शङ्का गर्ने, टक्सिन पिपलहरू छोडिदिने साथीहरू चाहिँ, कोही त्यस्ता हुन्छ नि त्यस्तो साथीहरू चाहिँ छोडिदिने होइन है, अनि यस्तो नगर्ने, फेल डर चाहिँ, फेल हुन्छु वा सकिन्छु वा यस्तो हुन्छ भनेको डरहरू चाहिँ नराख्ने, यहाँ सफल अलिक गाह्रो हुन्छ। मलाई चाहिँ ब्याङ्कको 2 करोड ऋण, मान्छेको 3 करोड ऋण, 5 करोड थियो, यस्तो डर लाग्थ्यो, यस्तो डर लाग्थ्यो, मर्छु भन्ने लाग्थ्यो, घटेको हुन्छ भन्ने डर लाग्थ्यो, मरेपछि घर गएर सबै जोग हुन्छ नि, सबले मलाई मृत्यु पछि पनि श्राप गर्छन्, सबलाई सिए सिकाएको छ होइन, सबै घाटामा गयो भने त मलाई गाली गर्छन् तिनाउँछन्, के गर्छन्, भाइहरूको जग्गा राखेको छ, बुहारीहरूको जग्गा राखेको छ, छिमेकीको सुन राखिदिएको छु, बुढीले त सुन दिन, अरूको राख्नु पऱ्यो नि होइन, अरूको सुन राखिदिएको छु, अब सबै डुब्यो डर। त्यस कारण म कहिले पनि बाइक हाँक्दा स्पिड हाँक्नै हाँक्दैन, अहिले पनि कुदाउने बानी छैन, स्पिड कुदाउँदिनँ म बाइक, र साइड बाइककोबाट गिभ वे बाटोबाट मात्रै कुदाउने गर्छु। बाइकको पछि चढ्नै चढ्ने, कसैको मोटरसाइकल पछि चढ्नै चढ्ने, बाल ठोकाएर त्यसले लग भन्, कहिले पनि म कसैको बाइकको पछि चढ्नै चढ्न होइन, र बस्न पनि आएन, मुङ्लेमा बस झाक्यो भने प्लेनमै आएँ होइन, मुङ्लेमा झक्यो भने यत्रो रिन्छ, गाडीमा पनि जाँदाखेरि बिच यता एउटा छोडेर यता छोडेर यता बिचमा बल्टी हाल्यो भने बाँच्नु परेन, यस्तो हिसाबले डरै डर, पुरै डरको लाइफ है, त्यो डरले डर है, यतिसम्म डर भयो धर्राबाट हामफाल्नु डर, अनि बुढीले त सबै गाली गरेर त्यहाँ त घर त बस्थेँ नि, त्यहाँ म अधिकांश 12-13-14 त म काठमाडौँ नै बस्थेँ, 5 त्यो 5 थियो त्यो सुन्दाराको एउटा होटेल, गिरिलै थिएन, यहीँबाट हामफालिन्छ भने डर, त्यसलाई गिरी लाउनलाई नि डर, डर भनेको त्यस्तो चिज हो, डर एकदम होइन, यो फेलको डर, यस्तो डर, यो डर चाहिँ आएँ, त्यो डरले चाहिँ मलाई प्यानिक बनायो, एन्जाइटी बनायो भनौँ न, एक प्रकारको डिप्रेस कि चिन्ता, डर र चिन्ताको चाहिँ खानी भइयो कि यो हिसाबले बजारको ऋण भएको हुनाले ठुलो डर भयो। मार्केट फेरि संविधान बन्छ कि बन्दैन, यो हुन्छ कि हुँदैन, होइन, राजनीति पनि छ, विभिन्न कुरा कसले के गर्छन्, यी कुराहरूले चाहिँ डर भयो। तर अहिले चाहिँ बाइकमा हिँड्छु, अर्काको पछि पनि कुद्छु, डर छैन अहिले, होइन, कमाइयो, अब त मऱ्यो भने पनि छोराछोरी करोडपति नै हुने भए, ऋण छैन, ब्याङ्कको छ, मान्छेलाई त आफूले दिएको छु, उनीहरूसँग छैन, त्यस कारण तनाव भएन नि त, त्यस्तो डर चाहिँ हुन्छ। तपाईँहरू यस्तो हुन्छ फ्युचरमा, यो सेयर बजारको अप एन्ड डाउन भनेको तपाईँलाई यस्तो बनाएको, यो मकै काँचो मकै 5 रुपियाँ गोटा पर्छ, पोलेको चाहिँ 20 रुपियाँ पर्छ, तर यो पोल्दा यसले जिन्दगीमा के थियो, जिन्दगीमा आफ्नो मूल्य बढाउनु छ भने हरेक परिस्थितिको ताप र राप सहन आवश्यक छ। यसले सहको छ नि त, कोइला सोइला तातो होइन, यसको भाव पनि माथि छ। हामीले पनि अप एन्ड डाउन देखेको छौँ, कोही 10 वर्ष पछाडिको हुन्छ, 5 वर्ष भए, एउटा बुल र बेयर देखेको छन्, उहाँहरूलाई थाहा हुन्छ नि बजार यस्तो भयो भने यस्तो, बजार बढ्यो भने यो हिसाबले भन्ने कुरा, यो कारण कन्फिडेन्स बिल्डअप चाहिँ हुनु पऱ्यो। बटम फिक्सिङ स्टक याद गर्नु पऱ्यो, होइन, यस्तो बटम फिक्सिङ स्टक भनेको यो बाजले जसै माथि 200 मिटर माथि वा 500 मिटर माथिबाट चल्लालाई एट्याक गर्छ टक्क माथिबाट, त्यस्तो हामीले याद गर्नु पऱ्यो। कुनै कुनै कम्पनीको प्राइस एकदम लोमा आएको बेला त्यस्तो चाहिँ च्याप्लाक्क जसले चुख्यो भने टक्क आफ्नो पैसाले किनिदिने, लामो अवधिको लागि राख्ने। बटम फिक्सिङ स्टक यो महिना चलिरहेको छ भनौँ न, मैले आफ्नो अनुमान गर्ने भए। डिजायर चाहिँ यस्तो हुन्छ नयाँ लगानीकर्तासँग, जो 1 वर्षदेखि आउनुभयो, यस्तो डिजायर छ, एउटा नरिवेलको बोर्ड छ, आँप, लिची, केरा, बनाना सब खाने, पैसा छ मलाई टन्न कमाइदिउँ न भन्छ, कति छ भन्दा 1 लाख छ भन्छ, अनि के गर्नुपर्छ 1 लाखले भने, छोराछोरीको फी तिर्नुपर्ने, घर भाडा तिर्नुपर्ने, खाइ खर्च चलाउनु पर्ने, र 1 लाखले 5 लाख पनि हुनुपर्ने, त्यो स्टक मार्केटमा हुँदैन। यस्तो डिजायर छ नयाँ लगानीकर्तासँग, यो हुनै हुँदैन, यो नहुने कुरा हुनु, कसैले हुन्छ नि भन्नु भने 1-2% हुनसक्छ, 98% हुँदैन, त्यस कारण हुँदैन भन्नेमा जानु पऱ्यो। स्टक मार्केट हुने हुँदैन र हुन्छ भन्नेमा हुँदै हुन्छ नै हुन्छ, अनि हुने हुँदैन, दुइटै कुरै नमिल्न सक्छ, त्यही कारण यस्तो चाहिँ डिजायर गर्नुभयो। यो वारेन बफेटले साह्रै सजिलो तरिकाले सेयर पढाएका छन्। रुल नम्बर 1 इनको यस्तो छ, नेभर लस मनी, कहिले पैसा नगुमाउने स्टक मार्केटबाट। रुल नम्बर 2 चाहिँ नेभर फोरगेट रुल नम्बर 1, 1 नम्बर चाहिँ कहिले नबिर्सिने, यति नै हो वारेन बफेटको फर्मुला है। अर्को पनि छ यिनको, यो म पठाइन्छु, एक्सलेन्ट टिप बाई वारेन बफेट, के छ भन्ने कुरा हो। अर्निङ चाहिँ यिनले धेरै ठाउँमा बिक्रीकृत गरेर अर्निङ गर्ने, सेयरलाई डाइभर्सिफाई गरेर अर्निङ गर्ने, सकभर खर्च चाहिँ एकै ठाउँबाट गर्ने, श्रीमान श्रीमती घर परिवार सबै कमाउने, खर्च चाहिँ एकद्वार प्रणाली गर्ने, यिनले सबै कुरा सिकाएका छन्। यो पनि म तपाईँलाई यसको ऊ पठाइन्छु है। सेयर मार्केटबाट सफल हुने तरिका, तपाईँ सेयर मार्केटमा सफल हुनको लागि सही मार्केट नलेज हेर्नुहोस्। यत्तिको लागि तपाईँ आउनुभएको छ, सही मार्केट नलेज आउनु पऱ्यो। मनी म्यानेजमेन्ट भन्ने पनि छ अर्को, आफ्नो भावना नियन्त्रण हेर्नुहोस्, इमोसनललाई पनि कन्ट्रोल गर्न सक्नु पऱ्यो, अनुशासन हुनु पऱ्यो, लोभबाट बच्नु पऱ्यो, लङ टर्म वेल्थ क्रिएसनको बारेमा सोध्नु पऱ्यो भन्ने छ। लामो अवधिमा मात्रै बजारले लामो अवधिमा कमिन्छ भनेर सोध्नु पऱ्यो। छोटोमा कोही कोहीले कमायो होला, तर सधैँ कमिँदैन, यो सत्य कुरा हो। हामीले पनि छोटो अवधिमा कमायौँ भने त्यो मान्छेको क्यालकुलेसन गर्छ कि, जम्मा दुइटा क्यालकुलेटर हुन्छ नि स्टक कारबारीसँग, एउटा फिजिकल क्यालकुलेटर छ, अर्को मनको क्यालकुलेटर, मनमा सोचिरहन्छ यसको कित्त यति बढ्छ अनि यति प्राइसमा यति हुन्छ, मनमा क्यालकुलेट गर्ने भयो, त्यो गर्नु भएन है। र दिनैपछि पोर्टफोलियो पनि हेर्नु भएन, दिनैपछि पोर्टफोलियो हेर्ने मान्छेको पनि नैराश उत्पन्न हुन्छ आँखामा, मलाई थाहा नै छैन मेरो कति छ भनेर, मैले हेर्नै हेर्दिनँ है। इन्भेस्टरको सेन्टिमेन्ट चाहिँ फेयर एन्ड ग्रिड हो। सेयर बजारमा सफलताको सूत्र, सेयर घटेको बेला डरलाई जितेर किन्न सक्नु पऱ्यो, सेयर बढेको बेला लोभलाई जितेर बेच्न सक्नु पऱ्यो। हेर्नु त स्टक मार्केटमा, यो पनि वारेन बफेटकै फर्मुला हो, फेयरफुल एन्ड ग्रिडी है, ग्रिडी। आर्ट मस्ट नो टिप्स फर द एभ्री स्टक मार्केट बिगिनरको लागि के गर्ने, यो कुरा पनि वारेन बफेटकै फर्मुलाबाट झिकेको, यो कुरा तपाईँलाई म पठाइदिन्छु। यो झुन्झुनवालाको नीति है, अनि हामी अझै जिस राकेश झुन्झुनवालाको नीति, राम्रो व्यवस्थापनलाई हेर्ने, हेर्नुहोस् यसले बोर्ड एन्ड म्यानेजमेन्टको टिमलाई हेर्नुपर्छ भन्यो, कम्पनीको जुनै पनि कम्पनीको व्यवस्थापन कस्ता मान्छेको छन् भने, कस्तो इम्पोर्टेन्ट पार्ट छ यो, अहिलेसम्म नेपालीलाई थाहा नै छैन, कस्तो मान्छेले त्यो कम्पनी चलाएको छ, कम्पनी त आफै चलेको छैन नि त, कुनै न कुनै मान्छेले कम्पनी चलाएको छ, त्यसको इन्टेन्सन के होला, त्यसको ब्याकग्राउन्ड कस्तो होला, ती मान्छेको त्यो म्यानेजमेन्ट गर्ने टिम अनि बोर्डको म्यान जसले कम्पनी स्थापना गर्यो अनि सञ्चालन गर्यो, त्यसको हामी एनालाइसिस गरेकै छैनौँ, त्यसको एनालाइसिस पढ्नुपर्छ। नेपालमा त्यस्तो लेख्ने चलन पनि छैन। सपोज कम्पनीको म डाइरेक्टर पनि, यो डाइरेक्टरको प्रोफाइल हुनु पऱ्यो, ऊ कस्तो मान्छे, कति ऋण खाएको छ, कहाँ के छ के छ भन्ने कुरा होइन। यस्तो नेपालमा छैन, विश्व बजारमा चाहिँ हुन्छ होइन। त्यो हामीले राखेका छौँ कि उसको वेबसाइटमा उसको मिति, जन्म र उसको प्रोफेसन मात्र लेख्नु भएन, उसको ऋण धनहरू पनि लेख्नु पऱ्यो, यी सबै कुरा चाहिँ थाहा पाउनु पऱ्यो भन्ने कुरा हामी राखेका छौँ। विश्व बजारमा यस्तो हुन्छ। दीर्घकालको लागि लगानी गर्ने नेपालीसँग दयै छैन, हामीसँग सबै सर्ट टर्ममा पैसा। अहिले तपाईँले सोध्नु पऱ्यो सर 15 दिनमा कुन पैसा कमिन्छ भने, म कहिले सर्ट टर्मलाई भन्नै भन्दिनँ, मेरो सर्ट टर्म हुनै हुँदैन, प्रिडिक्सन गर्नै गर्दिनँ, सर्ट टर्मको लागि हुँदैन, दीर्घकालको लगानी गर्ने, सन्तुलित दृष्टिको राख्ने, बजार अप एन्ड डाउन छ, सन्तुलित राख्ने, अप पनि हुँदो रहेछ डाउन पनि हुँदोरहेछ बजार, ओके, सन्तुलित दृष्टिकोण राख्ने है, यसलाई चाहिँ सन्तुलित दृष्टिकोण राख्नु पऱ्यो अप एन्ड डाउनलाई। नोक्सान भयो भने त कहिले पनि मासमा नभन्ने, फेसबुकहरू सामाजिक सञ्जालमा कहिले नलेख्ने, एयर होस्टेससँग सिक्ने, उनलाई घरमा कति तनाव छ र पनि मुस्कुराउँछिन्, बनावटी हाँसो, त्यो बनावटी हाँसो तपाईँले लिनु पऱ्यो। म पनि बनावटी हाँसो हाँसेकै, बनावटी हाँसो हाँसेरै भए पनि लिनु पऱ्यो कि तनाव चाहिँ लिनु भएन, सन्तुलित राख्नु पऱ्यो होइन। दैनिक जीविकाको उपार्जनको लागि सेयर बजारलाई आधार नबनाउने, हेर्नु त हामी त दैनिक बनाउँछौँ, यो बनाउन मिल्छ, कम्तीमा 8-10% सेयर किन्नुहोस् अनि त्यो कम्पनीको पैसाबाट मैले घर खर्च चलोस् भन्ने हिसाब हो होइन। मैले 34 कम्पनी राख्छु कि मलाई 24 कम्पनीले चाहिँ 15-15 दिनको लागि उसले दिएको बोनस या क्यासले मेरो घर खर्च परिवार चलाओस् भन्ने चाहना राख्छु होइन। मैले मेरी छोरीलाई पनि 24 कम्पनी चाहिँ राखिदिएको छु होइन, कि उनको 15-15 दिनको लागि, अबको फ्युचर पनि 12 वर्षको भइन्, उनी 20 वर्षको उमेर हुँदाखेरि यो हिसाबले रहोस् भन्ने हो होइन, त्यो हिसाबले उनको फ्युचर बनोस् भन्ने हिसाबले राखिदिने हो होइन। हाम्रो नेपाली महिलाहरूको जस्तो साइकोलोजी टोटल इन्भेस्टर रहन्छ, टोटल इन्भेस्टरमा रहन्छ, सब प्रत्येक इन्भेस्टरसँग रहन्छ। सपोज कोही लेडिजको बिहे आफ्नै बोयफ्रेन्ड, फर्स्ट बोयफ्रेन्ड, उनीहरूले जतिसुकै गरे फर्स्ट बोयफ्रेन्ड बिर्सिँदैनन्, आफ्नो कोही पनि लेडिजले आफ्नो जीवनको फर्स्ट बोयफ्रेन्ड, श्रीमान अर्कै हुन्छ तर फर्स्ट बोयफ्रेन्ड थियो भने कहिल्यै बिर्सिँदैनन्। आइपिओ मान्छेले फर्स्ट आइपिओ कहिले बिर्सिँदैन, कोही मान्छेसँग झगडा थियो, लेडिजहरूको झगडा पऱ्यो भने कहिले बिर्सिँदैनन्, कोही मान्छेले कुनै पनि कम्पनीको अप दाम कहिले बिर्सिँदैन इन्भेस्टरले, अँ यो कम्पनीको यहाँ थियो प्राइस भन्यो भने कहिले बिर्सिँदैन। यतिसम्म कि लेडिजले त चारजना केटीहरू, चारजना केटामध्ये चौथो केटासँग बिहे भयो, तिनजना माग्न मात्रै आएको थियो, उनीहरूसँग लभ त थिएन, माग्न आउँदा चाहिँ तिनजनासँग घरकाले दिएनन्, चौथोसँग दियो, तर तिनैजनालाई पनि बिर्सिँदैन उनीहरूले, केटीहरूले त को को थरी आएका थिए भनेर भनिदिन्छन्, यो यो थर माग्न आएका थिए, अहिले के गर्छन् भनेर अहिले पनि भनिदिन्छन्, उनीहरूको यहाँसँग बेह भयो, यसको यसँग बेह भयो, यसको घर यहाँ छ, सबै भनिदिन्छन्। मैले लेडिजलाई 65 लेडिजलाई पढाएको थिएँ दमकमा, एउटी 52-55 महिला उठेर टक्क भन्नुभयो, यो कुरो त साह्रै सरले भन्नुभयो, मेरो मनकै कुरा भन्नुभयो भने, किन दिदी भनेको, मलाई त बेह यस्तो यस्तो मान्छेले माग्न आएका थिए, ती चारजना मान्छे भनिदिनु भयो, के थरी भने यो यो थरी, कहाँ कहाँ छन् भने यहाँ यहाँ छन्, यो एउटा सचिवसँग हुने रहेछ अहिले बिहे गरे भाइ, अहिलेको बुढोसँग बेक्का त्यसलाई भन्छ अरे, क्या के भन्छ अरे भने आफ्नो बुढालाई, त्यो दिदीले तिमीसँग बिहे गरेर दुःख पाएँ, नत्र मेरो बिहे सचिवसँग हुन्थ्यो र माग्ने एउटा नदिएर होइन। यो कुरो मेरो दिललाई पनि सुनाएँ, मेरो दिलले पनि मलाई भन्दे, हौ तैँले के भनेछ, यो त कन्फर्म हो, मलाई पनि 19 वर्ष एउटा केटो माग्न आएको थियो, मेरो त 24 वर्षमा बुवाले बिहे गरेर दिनुभयो, अनि 19 वर्षमा के थरी आएको थियो भने ठ्याक्क थर भन्दे, यो थर आएको थियो, अनि कसलाई बिहे गर भनेको, तँ पनि भन्दे, यसलाई बिहे गर, अनि कहाँ छ भनेको, क्यानाडा छ अरे अहिले, त क्यानाडा छ, अनि के गर्छु क्यानाडासँग, फेक आइडीबाट कहिले काहीँ गफान्दिन्छु भन्छ है, फेसबुकको फेक आइडीबाट जोडेकी छ अरे, र सब थाहा पाउँदो रहेछ, अनि यो बुढालाई भन्छ भन्दा किन भन्ने भन्छु नि, तिमीसँग बिहे गरेर नेपाल बसेँ, योसँग गएको भए क्यानाडा जाने रहेछ भनिदिन्छ भने, यस्तो हुन्छ क्या, यो फिलिङ हुन्छ कि हाम्रो सेयरमा यति पैसामा किनेको भए यहाँ हुने रहेछ होइन, यो प्राइसको यहाँ छ, जुन लेडिजको साइकोलोजी छ नि, यो साइकोलोजी हाम्रो इन्भेस्टरको साइकोलोजीमा जोडिन्छ, ओके है, त्यस्तो बेला पनि अप एन्ड डाउन जस्तो जे भए पनि राख्नु पऱ्यो। अब त्यो अर्को चाहिँ सचिव भयो भनेर अहिलेको बुढालाई गाली गर्दा गर्दा भयो त लाइफमा भएन होइन, जेसँग बेह भयो त्यसमा सन्तुष्टि हुनु पऱ्यो, सन्तुलित दृष्टिकोण राख्नु पऱ्यो यहाँ दैनिक है, यो त मलाई सिकाउनै पर्दैन। दोस्रो बजारमा नचलेको कोही मान्छे छ, दोस्रो बजार आइपी मात्रै भरेर सेकेन्ड हेन्ड नगएको, यो परेन है, यो चाहिँ रिम्याट पऱ्यो। बिओआइडी भने पनि, डिम्याट भने पनि, हितग्राही भने पनि एउटै हो, यो सबै डिजिटल हो, रिम्याट भनेको फिजिकल हो, यो भौतिककरण गरेको सेयरको सर्टिफिकेटलाई चाहिँ रिम्याट। यदि तपाईँको सेयर डिम्याटमा भएको सेयर चाहिँ अंश मुद्दा पर्यो, श्रीमान श्रीमतीको डिभोर्स भयो भने अदालती केसहरूमा चाहिन सक्छ कागजी रूपमा हेरौँ त प्रमाण भनेर, डिजिटल हेर्दा भएन होइन, तपाईँको सेयर कति छ मोबाइल देखाउनु भन्दा भएन, त्यसलाई कागजमा उतारेर हेर्ने रिम्याट है। यो हामीले थाहा पाएनौँ के, अधिकांश मानिसले यो थाहा पाएनन्। कम्पनीको पुँजीगत संरचना, कुनै कम्पनीको सेयर त बन्छ पुँजी, त्यसको संरचना दुईवटा पक्ष हुँदो रहेछन्, एउटा संस्थापक सेयरधनी, अर्को सर्वसाधारण सेयरधनी। त्यो सर्वसाधारण सेयरधनीलाई हामी फ्लोटिङ सेयर भनेको त्यही सेयर हो जहाँ मार्केटमा फ्लोट गर्छ, किनबेच हुन्छ होइन। एउटा संस्थापक सेयर पनि किनबेच त हुन्छ, तर यहाँ एक अर्काको पहिल्यै चिनजान भएर, भेटघाट भएर, त्यसका फिट एन्ड पर्पोट टेस्ट भएर, राष्ट्र ब्याङ्क वा सेबोन वा कहाँ छ होइन उसको नियामक निकाय त्यहाँ गएर एप्रुभ लिएर पास हुन्छ यो संस्थापक सेयरधनी चाहिँ यसरी किनबेच हुन्छ भने होइन। सर्वसाधारण सेयर चाहिँ ब्रोकरको मार्फत, यो पनि ब्रोकरको मार्फत लास्टमा त कारोबार हुन्छ, यो चाहिँ ब्रोकरको मार्फत मालिकहरू चिनजान नभइकन हुने सर्वसाधारण। यसको पब्लिक र प्रमोटर दुईवटा पर्सन छन्, पब्लिक 51% म्याक्सिमम् मिनिमम र म्याक्सिमम् चाहिँ यो 49% अहिलेसम्म नेपालमा यस्तो छ होइन। यस्तो कम्पनीको सेयर किनेको चाहिँ राम्रो, प्रमोटर सेयर चाहिँ 49% पब्लिक, प्रमोटर पब्लिक सेयर चाहिँ 49, पब्लिक चाहिँ 51% छ भनेको राम्रो। कुनै कुनै कम्पनीको सेयर यो 51 चाहिँ 70 या 30, 90 10, 80 20, 75 25 यस्तो हुनसक्छ। यस्तो भएको संस्थापकको सेयरलाई कम्पनी एन अन्तर्गत वा उसको नियामक निकाय अन्तर्गत साधारण सभाबाट भाग लिएर वा साधारण सभामा एजेन्डाको रूपमा उठाएर त्यसलाई एप्रुभ गरेर होइन बदल्न सक्छन्, यस्तो हुनसक्छ। कन्भर्टिङ प्रमोटर टु पब्लिक सेयर, यस्तो भएको खण्डमा अधिकांश वर्ष त्यो कम्पनीको प्राइसको भाउ घटेको छ, अधिकांश वर्ष है, घट्छै मात्रै भन्न सकिँदैन, कुनै कुनै वर्ष बढ्छ, बढेको छ, तर अधिकांश घटेको छ कन्भर्टिङ। त्यस कारण थाहा पाउनु पऱ्यो प्रत्येक कम्पनीको एजिएम साधारण सभा हुँदा उसको एजेन्डामा यस्तो चिज छ भने डराउनु पऱ्यो, तर यो 51-49 चाहिँ छ भने डराइराख्नु परेन। लकिङ ट्रेड भनेको हाइड्रो पावरमा वा कर्मचारीलाई सेयर कुनै कम्पनी दिन्छ भने आज दिने साथ सर्वसाधारण सरी भोलि नै बेच्न पाइँदैन, त्यस्तो बेच्न नपाएको बेला होइन पाइँदैन, त्यसलाई बेच्ने एउटा टाइम छ, अधिकांश 3 वर्ष छ, वा कम्पनीको नेम अनुसार पर्छ, वा कम्पनी रजिस्टर सेवनहरूले त गराइदिएको हुनसक्छ, यसको सूचना सार्वजनिक नभएको हुनसक्छ, एक दिन नेप्सेमा आएको हुनसक्छ, हेर्नुहोस् सार्वजनिक सूचना नभएको हुनसक्छ, यस्तो बेला पनि प्राइस चाहिँ घट्ने चान्स बढी छ होइन। धेरैवटा हाइड्रो पावरका कम्पनीले आफ्नो सेयर चाहिँ लगिङ पिरियड सकेर बेचेका थिए पब्लिकलाई सस्तो, उनीहरूले 100 हाले पब्लिकलाई मगमा बेचे अनि टन्न पैसा कमाए। कति मानिसको उद्देश्य कम्पनीमा पहिला हाल्ने अनि पब्लिक बनाउने अनि पब्लिकलाई बेच्ने आफू कमाउने प्रमोटरको सेयरको, प्रमोटरहरूको त्यस्तो इच्छा पनि हुन्छ जुन भित्री मनमा राखिरहेको हुनसक्छ। यस्तो बेला चाहिँ थाहा पाउनु पऱ्यो कम्पनी स्ट्रङ रहेछ दर रहेछ भने राम्रै हो, कम्पनी लुज कम्पनीको पनि कहिलेकाहीँ यस्तो पिरियड सकेको बेला अघि 4 जनाको सेयर 4 ब्रोकरबाट सर्कुलर ट्रेडहरू गर्न सक्छन्, यस्तो पिरियडहरूमा पनि यो वर्ष पनि भयो, यो तपाईँहरूलाई थाहा नहुन सक्छ, यो कुरा चाहिँ याद गर्नु पऱ्यो। यसलाई कुनै पनि कम्पनी स्थापना भएको 10 वर्ष पुग्यो भने यो गर्न दिन्छ होइन, चाहनु पऱ्यो कम्पनीले पनि होइन एप्रुभ 10 वर्ष। त्यसै कारण उसको स्थापना भएको इयर हेर्ने अनि टाइम हेर्ने होइन, अब कसको कसको आउन आँट्यो तपाईँले थाहा पाउनुहुन्छ, यो रेकर्ड पछि बाहेक म भनिदिन सक्छु त्यो रेकर्ड। यो होइन, यहाँ 70-30 छ भने 70-30 छ नि, 51-49 बनाउन सक्छ, यहाँ 70-30 छ भने यो 51 चाहिँ संसारभरि यस्तो छैन, यो संसारभरि पढाइ हुँदैन नि त, नेपालमा त पढ्नु पऱ्यो, संसारभरि त संस्थापक र सर्वसाधारण भन्ने हुँदैन नि त होइन। जस्तै नोबेल ब्याङ्क विनोद चौधरीको, ग्लोबल ब्याङ्क चन्द्र ढकालको भन्ने चलन छैन नि त, संसारका ब्याङ्कहरू वित्तीय संस्थाहरू इन्सुरेन्स कम्पनीहरू सबै पब्लिकको भइसकेको हुन्छ नि त यो होइन। यहाँ पनि बनाउने नीति बनाउँछ, त्यो भयो भने यो संस्थापक नै ठुलो पावर छन्, उनीहरू नै ब्युरोक्राट्सका मानिसहरू उहाँसँग नजिक छन्, नीति बनाइदिने मान्छे नै उहाँहरूसँग नजिक छ, त्यो नेम आउँछ जस्तो मलाई लाग्दैन, आयो भने उहाँहरूलाई पेलान गरेर यसलाई चाहिँ राम्रो चाहिँ हुन्छ त्यो नीति बन्यो भने, तर त्यो नीति बन्छ जस्तो मलाई लाग्दैन होइन। ल सेयर बजारलाई इफेक्ट गर्ने यति नै फ्याक्टर हुन्, यति कुराले फरक पर्छ। एउटा पोलिसी हो सबैभन्दा ड्राइभ गर्ने भनेको मार्केटमा, फन्डामेन्टल टेक्निकल केही होइन, पोलिसी हो। पोलिसीभित्र चाहिँ आर्थिक नीति, त्यसपछि मौद्रिक नीति, आर्थिक नीति, मौद्रिक नीति, बजेट भाषण, समीक्षा, एनआरबीको सर्कुलर, बिमा समितिको सर्कुलर, यस्तो पोलिसीले बजारलाई अप या डाउन दुईवटा गर्न सक्छ। बजारको ड्राइभर हो यो, बजारको ड्राइभ गर्ने यो कामले हो, ड्राइभर चाहिँ हामी नै हौँ। बाटो यसले देखाउँछ कुन बाटोबाट हामी जाने भने, त्यो बाटोलाई हामी साइकोलोजी, इन्भेस्टरको बिहेभियर र मास साइकोलोजीले जुत्छ, त्यसलाई फेयर एन्ड ग्रिडको हिसाबमा हामीलाई हामी त्यसपछि बाटो देखाइन्छ, त्यो बाटोतिर हामी ड्राइभर हौँ। हाम्रो टिएमएस यता धल्किन्छ कि उता कुद्छ भनेर, हामी प्रत्येकसँग हात हातमा टिएमएस छ नि त, हामी मासले कता बजार हिँडाउँछ। यो मौद्रिक नीति हेर्नु त, बजेटको मौद्रिक नीतिमा चार बाह्रको हानेपछि बजार डक्छ भन्ने डर जस्तो भयो, तल झऱ्यो। यो पोलिसी, पोलिसी सबैभन्दा ठुलो कुरो, पोलिसी त्यस्तो चिज हो, एउटा व्यक्तिको पनि पोलिसी हुनसक्छ, एउटै व्यक्तिको पनि प्रभाव हुनसक्छ पोलिसीमा, एउटै व्यक्तिको पनि। कानुन कसको हातमा छ, सरकार कसको हातमा छ, व्यक्ति कसको हातमा छ भन्ने हो नि। राजा वीरेन्द्रले 2046 साल चैत 26 गते राखे नेपालमा निर्दलीय व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्थाको लागू गरिएको छ। जम्मा त्यही 5 मिनट बोल्नुभएको थियो होला, होइन? 14 देश, 14 अञ्चलको अञ्चलाधीश सकिए, 75 जिल्लाको सिडीहरू चुप्प, सेनाको प्रमुख साइलेन्ट, प्रहरीकोले जनआन्दोलनमा हिँडेका मान्छेलाई भाट्टा हानेको हाने थियो, क्याम्पभित्र एकैचोटि 50 सुरक्षाकर्मी बाहिरबाट सबै क्याम्प आए, भित्र छिरे, क्याम्प बाहिर थिए भित्र आए। एउटा राजाले त्यति बोलिदिएको त हो नि, होइन? केही बोलेको, निर्दलीय व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्था लागू गरिएको छ, यति मात्रै हो। 2063 सालमा पनि चैत के अरे वैशाखको 11 गते ज्ञानेन्द्र सरकारले श्री 5 मणा देवास नारायण हेटीमा पूर्ण स्थापना होइन गरिदिनुभयो। एउटा नीति, एउटा व्यक्तिले बोलेको नीति, हेर्नु त, सबै खारेजहरू भए राजै बाहिर जानु पर्यो, गणतन्त्र आयो, एउटा नीति भनेको त्यस्तो चिज हो। व्यक्तिको नीति हुँदो रहेछ, संस्थागत नीति बनाउने मान्छे रहेछन्, पोलिसी रहेछ भन्ने थाहा पाउनु पर्यो। एउटा पुटिन वार सबै सैनिक वार युक्रेनतिर हिँड्यो, हिँडेन? एउटा व्यक्ति पोलिसी कस्तो चिज हो। स्टक मार्केटमा पनि त्यस्तो हुन्छ, यो पूर्व पश्चिमको अहिले महेन्द्र राजमार्ग, अहिलेको लोक राजमार्ग, भनेर लोकमार्ग चाहिँ अहिले 105 फिटको छ, 120 फिटको बनाइने छ सरकारले नीति। त्यो छेउछेउमा मेरो जग्गा छ भन्नुभयो त मान्छेले, नारायणघाटमा, दमकमा, इटरीमा मेरो जग्गा भन्नुभयो, सरकारले बनायो भने पोलिसी बन्यो। पोलिसी चाहिँ त्यस्तो चिज हो स्टक मार्केटको लागि, यो पोलिसी। अब नेपालको बजार बिस्तारै एफडिआई, विदेशी फरेन डाइरेक्ट इन्भेस्टमेन्ट गर्नेहरूलाई पनि कम्पनी खोलेर चाहिँ थियो, कुनै यो ट्रेड सेयर किन्न चाहिँ पाइँदैन थियो, अहिले पनि पाइँदैन, तर सेयर पनि किन्न पाइन्छ भन्ने नीति भयो भने बजार अर्कै हुन्छ। त्यस्तो नीति आएको खण्डमा बजार अप लान्छ, उनीहरू नआइकन बजार चाहिँ यो नेप्सेट डबल हुन्छ। भारतमा पनि भएको हुनाले मैले त्यो देखेको, भारतमा देखेपछि नेपालमा पनि भन्न सक्छु, फरेन विदेशीको लागि नेपालको सेयर बजार पनि खुल्ला हुनेछ। यति मात्रै भन्नु पर्यो, सरकारले बजेट भाषणमा नीति बनाइदिनु पर्यो र आउनु पर्यो, होइन? कुनै दिन आउन सक्छ, न अहिले नै भन्न सक्दिनँ, 2030 25 40 45 कहिले न कहिले नेपालको सेयर बजार पनि विश्व बजारमा छोडिन्छ। एनआरएनलाई होइन, त्यो पनि एनआरएनलाई त विभिन्न छ, आउँछ, त्यहाँ छ नि त नीति, त्यो नीति बनाउने मानिससँग बा अहिले सेयर छैन कि होइन, त्यहाँ त यस्तो छ नि देश त, होइन? उनीहरूसँग सबै सेयर सस्तोमा किनेर पछि बनाउनु पर्ने हो कि होइन, आफ्नो सरकार आफ्नो पार्टी त यस्तो छ नि त हाम्रो देश त, त्यही कारण उहाँहरूसँग सेयर छैन कि, यो कुरा भएको हुनाले त्यस्तो। यहाँ त कुनै कम्पनीले पैसा यति कमायो भने प्रधानमन्त्रीले बोल्नुभएको छ त, यो ब्याङ्कहरूले यत्रो पैसा कमाए, 4 अर्ब 5 अर्ब कमाए, यस्तो पनि हो भने, अब ब्याङ्कहरूले पैसा कमाएन भने त देशै टाँट पल्टिन्छ, ब्याङ्कले त जस्तोबाट पैसा, न त कसले ब्याङ्कलाई विश्वास गर्छ? कुनै ब्याङ्क घाटामा आउने विश्वास गर्छ मान्छेले? ब्याङ्कले जस्तो अवस्थामा कमाउनुपर्छ, हेर्नुहोस्, र राम्रो गरेको रहेछ भन्ने हो। जनकपुर चोरोड कारखाना यति, गोर्खा बेहरले यति कमाउँछ भनेर देशको राम्रो हो नि त, होइन? हामी चाहिँ ढासीमा छौँ, त्यस कारण थाहा पाउनु पऱ्यो पोलिसी। उहाँहरूले त्यस्तो गर्नु भएन कम्पनीहरूलाई, होइन? कमाएको पैसा बाँड्न पनि दिनु पऱ्यो, होइन? बाँडेको पैसा लान पनि दिनु पऱ्यो, एनसेलले पैसा कमाउँछ त 10-10 अर्ब लान्छ हेर्नुहोस् विदेश, त्यो पैसा एनसेल कम्पनी नेपालीकै थियो भने त पैसा यहीँ रहन्थ्यो, धेरै कुरा त छन् होइन। त्यस्तो बनेको खण्डमा स्टक मार्केट पनि रह्यो भने हो हामी पछि पछि तल पर्छौँ कि भन्ने पनि हुनसक्छ, तर कुनै पनि कम्पनीको 10-15% दिन सकिने विदेशीलाई, त्यहाँभन्दा बढी चाहिँ दिन नमिल्ने 85% चाहिँ नेपालीसँगै हुनुपर्छ है। यस्तो पोलिसी भयो खण्डमा, पोलिटिकल सिचुएसनले पनि बजारको फ्याक्टर हेर्नु त, पोलिटिकल सिचुएसन, सेयर बजारको फन्डामेन्टल त तल भएको थिएन कम्पनीहरूको, कुनै पनि कम्पनीको रुसमा मार्केट त झर्दियो, पोलिटिकल सिचुएसन वारमा गयो देश, राजनीति परिवर्तन, विभिन्न परिवर्तन, लडाइँ, त्यस्तो बेला पनि बजारलाई इफेक्ट गर्छ यो फ्याक्टर हो। साइकोलोजी, मनोविज्ञान अनि हाम्रो स्वभाव, इन्भेस्टरको स्वभाव, यो कुराले पनि बजारलाई इफेक्ट गर्छ, यो मास साइकोलोजी पनि इफेक्ट गर्छ। जसरी मैले कागती देखाउँदा मुखमा पानी आए जस्तो विभिन्न प्रकारको साइकोलोजी हुन्छ हाम्रो मस्तिष्कमा, यो हाम्रो दुई प्रकारको मस्ति, यो हाम्रो मस्तिष्कमा होइन, त्यसले इफेक्ट गर्छ, हाम्रो बिहेभियरले पनि इफेक्ट गर्छ। हाम्रो बिहेभियर हामीले पढ्दैछौँ, तपाईँ हामी कस्तो गर्थ्यौँ, हिजो कस्तो गर्थ्यौँ, आज कस्तो गर्छौँ।
2: सुभाष चन्द्र भट्टराईको सेयर तालिममा सहभागी हुन अर्थ सरोकार मोबाइल एप डाउनलोड गरी ट्रेनिङ अप्सनमा गई आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ। यसरी नाम दर्ता गर्ने तपाईँलाई हामी तालिम हुने स्थान र मिति तय भएपछि सम्पर्क गर्नेछौँ।
1: श्रोतावृन्द, आजका लागि सेयर तालिम यति नै, भोलिको अङ्कमा आजको तालिमको निरन्तरता लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि बिदा दिनुहोस्, रेडियो अर्थ सरकार सुन्दै रहनुहोला, नमस्ते।
0: अनेक पक्ष बारे विभिन्न कोणबाट विश्लेषण, शेयर बजार प्रवेश गर्न चाहने लगानीकर्ता र लगानी गरेर पनि घाटा भएकाहरूका लागि शेयर बजारमा कमाउन सिकाउने एक खास कार्यक्रम, नेपाली संचार इतिहासमै पहिलो पटक शेयर बजार तालिम अब रेडियोबाट आइतबारदेखि शुक्रबारसम्म मात्र रेडियो अर्थ सरोकारमा।
1: अहिले तपाईँ रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र यो समय हो शेयर बजार तालिमको, र सदाझै आजको अङ्कमा पनि शेयर तालिमका लागि शेयर गुरु सुभाष चन्द्र भट्टराई उपस्थित हुनुहुन्छ। प्रस्तुत छ हिजोको अङ्कको निरन्तरतामा शेयर बजार तालिम।
2: सुभाष चन्द्र भट्टराईको शेयर तालिममा सहभागी हुन अर्थ सरोकार मोबाइल एप डाउनलोड गरी ट्रेनिङ अप्सनमा गई आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ। यसरी नाम दर्ता गर्ने तपाईँलाई हामी तालिम हुने स्थान र मिति तय भएपछि सम्पर्क गर्नेछौँ।
3: पैसा बालले मात्रै गर्न सक्छ किता बाल, कि धेरै किता हुनु पर्यो कि धेरै पैसा, मैले एक्लो गर्न सक्दिनँ, मसँग 10 किता छन् चेन्ज गर्न सक्छु, मसँग 1000 रुपियाँ छ त्यो बदल्न सक्छु, म बदल्न सक्दिनँ। त्यस कारण पैसा बालले प्लेयरसँग त धेरै पैसा हुन्छ नि त, पैसाको शक्ति हुन्छ सेयर बजारमा, त्यो पैसाको शक्तिले यो क्यान्डलले चाहिँ बल्दिन्छन्, बुझ्नु भएन, त्यो टेक्निकलका टुलका लुपोलहरू भनेको त्यो लुपोल होइन। बेहुलीमा सबै राम्रो देखिन्छ, अनुहारमा गिर्खा थियो भने पनि बेहुलीमा टक्क छोपिदिएको हुन्छ नि त, लुपोल हो नि त
4: ब्युटीमा।
3: केटो भित्ति छ भने भन्छु, केटो भित्ति रहेछ भने पनि बिहेको दिन माल खाएर जान्छ त, 2 दिन अगाडिदेखि सफा भएर अनि मरिच पान आम खाएर जान्छ कि, छेउमा बेहुलीले थाहा पाउँछ कि बा भनेर, होइन 2 दिन खानु भएन नि त, लुपोलहरू हुन्छ। त यो लुपोलले विदेशीले पढाउने हो अनि नेपालले पढाउने होइन, यो विदेशीमा पढाइ हुने, विदेशी किताबबाट पढ्ने, म तपाईँलाई त्यो किताब लिएर आएको छु, विदेशीले लेखाइसकेको छ त्यो किताबमा, पहिल्यै हुन्थ्यो, उनीहरूबाट थाहा पाएँ, हामीले पनि त के थाहा, मैले त भारतमा सिकेको नि त, म डुबीपछि छानेको नि, 2009 पढेको नि त मैले भने सिलगढीमा एउटा बङ्गालीले, के भनौँ भने पढी पनि छोड्दै मैले, मै पनि डुबेको छु भने त उही डुबेको रहेछ पढ्नु भयो त, तर डुबेको मान्छेसँग पढ्नु पर्दछ, म पनि डुबेको हो नि त, पहिला डुबेको मान्छेले सब सिकेर पढाएको रहेछ, उही डुबेको भने विश्वासै भएन, उसले कमाएको भए पो मलाई विश्वास हुन्थ्यो होइन, होइन होइन त्यस्तो होइन, संसारभरि हुन्छ। अब के भनेर, अब यहाँ वारेन बफेटले के गर्छ भनेर सोध्यो, वारेन बफेट हामी विज्ञ मान्छौँ, अमेरिकामा तनाव मान्दैछ कसैले, भयङ्कर बुढोले के गर्छ गर्छ अरे कम्पनीको अहिले होइन, एउटा कम्पनीको पर्चा गरेर फेरि विदेशमा पर्चा गर्न पाइन्छ, कान्तिपुरमा लेख्न पाइन्छ, यो कम्पनी राम्रो छ यस्तो गर्नु किन्ने भनेर वारेन बफेटले होइन, संसारमा पाइन्छ है। त्यस कारण हामीले 16 माथि 20 लक्षण केटाको 20 लक्षण केटेको भने मिल्यो, अब त्यो पनि हेर्नु पर्दैन, अब चाहिँ 15 आइपिए भर्ने केटा र 15 आइपिए भर्दा केटी दुइटैको परेको रहन्छ नि, सब लक्षण मिलेको मानिन्छ, त्यसको बे गरे भयो, 15 आइपिए भर्यो परेन, 15 नभरेको त्यो सब लक्षण मिलेकै हो, बराबर भयो, यो विसल ब्लावर चाहिँ हुन्छन्, यो शिवचन्द्रलाई पहिला पहिला मलाई भन्नु पऱ्यो, अब त म त पढाउने पक्षमा भएँ, अब मलाई विसल ब्लावर मात्रै नभएर मैले कतिको मलाई पनि आलोचना गर्ने हुन्छ, म खास विसल ब्लावरकै काम गरिदिने हो तपाईँहरूलाई, यस्तो मानिसहरूलाई चाहिँ पछ्याउनु पऱ्यो तपाईँहरूले है, यस्तो मान्छेलाई चाहिँ यो कुराहरू चाहिँ यस्तो हुन्छ, यो बजारको नेगेटिभ पार्टहरू, नेगेटिभ पार्ट थाहा नै थिएन नि त, बजार घट्छ भन्ने थाहा थिएन, करनिङ गर्छन् भन्ने थाहा थिएन, बजारका लुपहोलहरू छन् भन्ने थाहा थिएन, इन्साइडर चलखेल हुन्छ थाहा थिएन, हामीले पो सक्दैन त, एनआरबीको कोही मान्छे हुनसक्छ भन्छन् भन्न खोजेको होइन, राष्ट्रिय ब्याङ्कको नजिकका मान्छेले कोही करलाई भन्छन् आफन्तलाई भन्न हुन सक्छन्, कहिलेकाहीँ कुनै कुरामा यस्तो हुँदैछ है भनिदिन सक्छन् होइन, यो हुन्छ है भनिदिन सक्छन्, उनीहरूको भनाइ इन्साइडर ट्रेड गरून् भन्न खोजेको चाहिँ नहुनसक्छ होइन, मेरो घर चोरोस् भनेर त मान्छेले भनेको होइन नि त, कार देखाएर पोखरा घुम्न जान्छु भनेको छुट्टीमा हिँडेको रहेछ भन्न खोजेको नि त,

0: लाखमै म छिटो निक्लेको छु, होइन 180 भएको ठाउँ छ, इजी बिजनेस छ, यति इजी बिजनेस छ, कम्पाउन्डमा बसेर 10 लाखको सेयर किन्न पनि सक्नुहुन्छ, बेच्न सक्नुहुन्छ, केही अरू व्यापारमा छ, कम्पाउन्डमै बस्दाखेरि ढक्क यो इजी बिजनेस छ, होइन इन्फ्लेक्स इन एभरेज द इन्फ्लेक्सन रेट मुद्दा स्पिडलाई चाहिँ एभरेज गर्छ, अर्को ग्रे मार्केट छ, यो थाहा थियो, ग्रे मार्केट थाहा थिएन होला, यो मार्केटबाट मैले चाहिँ पैसा कमाएको छु, यो कानुनले चाहिँ अवैध हो, खास चाहिँ के हो, बजारमा मान्छे सबै प्यानिक, बजारमा सेयरै भर्दैनथे, गर्नुपर्ने चाहिँ अरू मान्छेले चाहिँ उनीहरूको नाममा सेयर भरेर आफै खान्थे, मैले चाहिँ भने आइपिओ तपाईँहरूको पैसा मेरै पैसाले भर्ने, जुनसुकै आइपिओ पर्छ 300 दरले किनिदिने, बाटोमै किनिदिने, बजार जानु परेन, होइन आइपिओ भर्ने पैसा पनि मेरै, परेको पैसाको 300, क्या दामी, क्या दामी, दामी भयो भने उनीहरूलाई आइपिओ भरेर पनि सिकाएको छ, पैसा पनि दिन्छ, परेको जति किता पर्छ 1-3, मैले त टन्न यो ग्रे मार्केट त्यस्तोमा भाव राखेर गर्ने।
1: सन्ध्या आरत।

0: का अनेक आयाम का कुरा,
1: व्यापार व्यवसाय र व्यवसाय का कुरा,
0: समृद्ध देश का लागि समृद्धि को बाटो का कुरा,
1: समग्रमा बिजनेस र बिजनेस गर्ने दिमाग का कुरा,
0: कार्यक्रम बीज एंड ब्रेन
1: प्रत्येक सोमबार बुधबार र शुक्रबार
0: मात्र रेडियो अर्थ सरोकारमा।
2: कार्यक्रम बिज एन्ड ब्रेनका साथमा उपस्थित छु म सुरज प्याकुरेल। दर्शकवृन्द, यो कार्यक्रममा हामी नेपाली आर्थिक क्षेत्रका खास विषयमा खास संवाद गर्ने प्रयास गरेका हुन्छौँ। पछिल्लो समय नेपाली ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा विभिन्न खालका आन्दोलनहरू भइरहेका छन्। केही समय अगाडि कसैको नेतृत्वमा नबुझेको वर्ग नेपालको ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्ध लागेको छ भन्ने तर्क हुन्थ्यो, तर पछिल्लो समय पढे लेखेकै वर्ग बुझेकै वर्ग पनि ब्याङ्क तथा वित्तीय संस्थाले अलिक बढी नै अत्याचार गरे भन्ने लगायतका तर्कहरू प्रस्तुत गरेका छौँ। आजको अङ्कमा मसँग यस्ता पात्र हुनुहुन्छ जो चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ तर ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा अभियान चलाइरहनु भएको छ, वा भनौँ उहाँहरूको विरोधमा सडकमा हुनुहुन्छ। आखिर किन यस्तो भइरहेको छ वा यसको समग्र समाधान के हो, आजको अङ्कमा हामी यस विषयमा संवाद गर्नेछौँ। सँगै नेपाल सरकारले ल्याउन लागेको बजेटमा यस्ता खालका समस्याका सम्बोधन गर्नका लागि के गर्नुपर्छ सरकारले भन्ने विषयमा पनि खास संवाद गर्ने प्रयास गर्नेछौँ। आजको अङ्कमा मेरा अतिथि चार्टर्ड एकाउन्टेन्ट अजय चौरासी हुनुहुन्छ। स्वागत छ अजयजी।
3: नमस्कार सर।
2: मैले अघि नै भूमिकामा पनि भने तपाईँ आफै चाहिँ चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ, पढे लेखेको वर्गमा पर्नुहुन्छ, प्र्याक्टिस गरिरहनु भएको छ चार्टर्ड एकाउन्टेन्सीको भाषामै भन्दा। एउटा चार्टर्ड एकाउन्टेन्ट भन्ने बित्तिकै एउटा बहुत राम्रो रेस्पेक्ट छ समाजमा। तपाईँले ब्याङ्किङ बुझ्नु भएको छ, तपाईँले इन्ट्रेस्ट रेट कसरी क्यालकुलेसन हुन्छ भनेर बुझ्नु भएको छ, ब्याङ्कले कसरी कमाउँछ भन्ने पनि बुझ्नु भएको छ, सबै कुरा बुझ्नु भएको छ, तर ब्याङ्क विरुद्ध नै अलि अराजक शैलीको आन्दोलन गरिरहनु भएको छ वा त्यो विरोध गरिरहनु भएको छ, यो अलि कता कता के मिलेन जस्तो लाग्दैन?
3: मैले ब्याङ्किङ बुझ्दै गर्दा, मैले बेस रेट प्रिमियम बुझ्दै गर्दा, अहिले जुन समस्या छ व्यापारीहरूको ऋणीहरूको त्यो सोल्भ हुन गइरहेछ त, मेरो बुझाइ मात्रैले हुनेवाला केही छैन नि। आजको दिनमा 90%भन्दा बढी व्यापारीहरू धराशायी भइसकेका छन्। 90%भन्दा बढी ऋणीहरूको सम्पत्ति ब्याङ्कले आज नभए भोलि निलाम गर्नेवाला छ। नेपालमा दैनिक रूपमा 3000-3500 युवाहरू बुढापाकाहरू विदेश गइरहेछन्। यही दिन हेर्नको लागि हामीले यो के अरे सरकारलाई भोट दिएको हो त।
2: तर ऋण लिएपछि त तिर्नुपर्छ नि, यसको त कुनै विकल्प नै छैन नि, होइन र? हामीले जब जब ब्याङ्किङको अभ्यास गरौँ वा ब्याङ्किङको परिकल्पना गर्दै गर्दाखेरि त ऋण लिने बेलामा नै ऋण तिर्नुपर्छ र तिर्छु भनेर लिने होइन र?
3: मलाई नेपालको कुनै एकजना व्यक्तिलाई बोलाएर यहाँ मलाई सोध्न लगाइदिनु, एकदम पनि ब्याङ्कले ऋणले यो भन्दैन कि म ऋण तिर्दिनँ भनेर। यो अफवाह फैलाइएको हो। ब्याज तिर्दिन पनि कसैले भनेको छैन। 8%मा लिएको ऋण कारण जेसुकै होस् आजको मितिमा 16%, 17%, 18%, 19%सम्म पुगेको छ, के कमाएर तिर्ने हो? त्यति मुनाफा कुनै पनि व्यापारमा छैन, त्यसको जवाबी त को छ त? त्यो हो मेरो खास प्रश्न। यो अनैतिक ब्याङ्किङ भइरहेछ नेपालमा। यो ब्याङ्कप्रति आम व्यक्तिहरूको, इभन हामीहरूको पनि एउटा अन्धविश्वास हुन्छ। ब्याङ्कमा सब पढलेखा छन्, सब नीति नियमले चल्छ, एनआरबीको डाइरेक्टिभले गाइड गरेको छ, त्यहाँ धोकाबाजी चिटिङ भन्ने त कुरै हुँदैन। तर अहिले आएर हेर्नुहोस् त, चिटिङको जति पनि केसेस छ, तपाईँहरूकै यो सामाजिक सञ्जालबाट पनि कुरा आइरहेछ। यो सबभन्दा सुरुवात गरेको एनआइसिएसिआरले हो, जहाँसम्म मैले बुझेको छु। यसमा एनआरबी मौन बस्यो, एनआरबीलाई के थाहा नै भएको।
2: तर हामीले बुझ्दाखेरि त नेपाल राष्ट्र ब्याङ्क भनेको त अहिले नेपालमा भइरहेका रेगुलेटर्सहरूमध्येकै एकदम सर्वोत्कृष्ट रेगुलेटर हो, र नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई जुन खालको कडा रूपमा नियमन गर्छ र भन्ने बुझाइ हाम्रो पनि हो र धेरै अर्थमा त्यो सत्य पनि हो भनिन्छ। तपाईँ चाहिँ राष्ट्र ब्याङ्क मौन बस्यो, ब्याङ्कले चाहिँ गलत गरे भन्दै गर्दाखेरि यो सत्य भएर
3: कडा रूपको नियम उसले लेख्छ होला, तर कारण चाहिँ हुँदैन। मसँग जति पनि इक्जाम्पलहरू छन्, अस्ति ब्याङ्कले अनैतिक तरिकाले ब्याज दर बढी लियो, प्रिमियम नसोधिकन थपिदियो, भन्ने कुरा जब गुनासो आयो, जब मैले सामाजिक सञ्जालमा कुरा राखेँ, जब एनआरबीलाई मैले कम्प्लेन गरेँ, त्यसको तिन दिनपछि एनआरबीले आफ्नो डाइटिस्ट मार्फत यो कुरा लिएर आयो, जुन जुन ब्याङ्कले एक्स्ट्रा प्रिमियम लिएको छन् त्यसलाई फिर्ता गर्नु पऱ्यो भनेर। अब सबैले फिर्ता पाएन कि पाएनन्, म पनि पीडित हो, मैले पनि एक्स्ट्रा प्रिमियम फिर्ता पाउनुपर्ने पाएकै छैन। एनआरबीलाई मैले यो कुरा राखेँ पनि कि ज जसले फिर्ता पाएको छन् कमसेकम उनीहरूको नाम एकचोटि पब्लिक फोरममा ल्याइदिनु पर्यो, अनि बोल हामीलाई विश्वास हुन्छ।
2: त्यो फेरि गोपनीयताको विरुद्ध
3: काम होला। यो एउटा के अरे एनआरबीको त मेन काम भनेको तपाईँको ट्रान्सपेरेन्सी एकाउन्टेबिलिटी हो नि त, वी हेभ राइट टु नो। अनि कसैले प्रिमियम फिर्ता पाए कि पाएन, कसैले अनैतिक गतिविधि बापत कम्पन्सेसन पाए कि पाएन, यो जान्ने अधिकार त सबैलाई छ नि।
2: यो सबै कुरा भन्दै गर्दाखेरि तपाईँले जुन खालका ब्लेमहरू लगाउनु भयो, जुन खालका आरोपहरू लगाइरहनु भएको छ, वा भनौँ न कति सत्य होलान्, कति अर्धसत्य होलान्, कति पूर्ण असत्य होलान्, तर यसलाई पनि त नियमन गर्ने राज्य छ, राष्ट्र ब्याङ्क छ, प्रहरी होला, अदालत होला, वा केही त होला नि, चेक एन्ड ब्यालेन्स गर्ने कतै न कतै निकाय होला। अब तर तपाईँहरू चाहिँ यो ब्याङ्कले लुटे ठगे मात्रै भनेर आन्दोलन गरिरहनु, त्यो पनि शिक्षित वर्गले त्यो गर्नु, त्यो पनि ब्याङ्किङ बुझेको मान्छेले गर्नु गलत भएन र?
3: मैले बोलेको कुनै पनि स्टेटमेन्ट त्यसलाई तपाईँ अर्ध सत्य या असत्य साबित गरिदिनुहोस्, होइन तपाईँ जे भन्नुहुन्छ म त्यसको लागि तयार हुन्छु। अर्को कुरा बोल्ने कसले, अहिले म एक्लै घन्टा घरमा प्लेकार्ड लिएर ब्याङ्कले हामीलाई मानसिक तनाव दियो, ब्याङ्कले हामीलाई लुट्यो भनेर प्लेकार्ड म एक्लै लिएर रोडमा घन्टा घरमा म उभिरहेको छु। जो वास्तविक पीडित छन् व्यापारीहरू, ऋणीहरू, लाजले हो कि डरले हो अहिले पनि रोडमा आइरहेको छैनन्। हेर्नुहोस् दुर्गा प्रसाईजीले त्यो अभियान सुरु गर्नुभयो, जुन किसिमको हालात अहिले छ, उहाँ नउठेको भएको अरू कोही अरू उठ्थ्यो, अब बाध्यता भइसकेको छ।
2: भनेको तपाईँहरू पनि दुर्गा प्रसाईको आन्दोलनमा समर्थन गर्नुहुन्छ?
3: यो अब हामी हाम्रो त्यसमा समर्थन छ, हामी कहाँ जाने? अब तपाईँ भन्नुहुन्छ निकायहरू छन्, अघि कुराहरू आयो, निकायले कुरा सुनिदिनु पर्यो नि, सुनेको छैनन् कुराहरू, कहाँ जाने हामी? ल भन्नुहोस् अब अनैतिक गतिविधिमा ब्याङ्कहरू मजाले इन्भल्भ भएको छन्, यो एनआरबीले डाइरेक्टिभ जति पनि निकालेको छ, डाइरेक्टिभ के आएको छ भने यदि कुनै ग्राहकले सेवा लिएको छैन भने त्यसको पैसा काट्न पाइँदैन। यति हुँदा हुँदै पनि ब्याङ्कहरूले, यो एनआइसिएसिआई स्पेसली ब्याङ्कले बारम्बार एकै वर्षमा दुईपटक एटिएमको चार्ज खाइदिने, घरमा एटिएम पुगेकै छैन त्यसको एटिएमको चार्ज खाइदिने, चेकबुक बनेकै छैन 750 रुपियाँ चेकको काटिदिने। अब यो कुरालाई लिएर ब्रान्चमा जाँदा आज सर हुनुहुन्न, भोलि आउनु, भोलि जाँदा पर्सि आउनु, लास्टमा गएर जानुस् कोर्ट जानुस्, बोल्ने शैली त्यस्तो छ। अब ऋण लिने बेलामा ऋण फिर्ता गर्ने नै मान्छेले दिएको हो, त्यो लोन लिएको हो हामीले, तर जुन किसिमको परिस्थिति ब्याङ्कले बनाइदिया छ, जुन किसिमको परिस्थिति सरकारले बनाइदिया छ, व्यापार जिरो छ आजको दिनमा, लकडाउनमा व्यापार सबै जिरो, तपाईँको यो भूमिका मान्छेहरूले काम गर्न पाएनन्, तर ब्याङ्कको ब्याज त बढ्दै गयो बढ्दै गयो, आज माइक्रो फाइनेन्सहरूले, लघु वित्तहरूले गरेको त्यही छन्, मजाले लुट्या छन्। यो कुरामा कमसेकम सरकारले त बोल्नुपर्ने हो नि, त्यो लकडाउनमा कोरोना कालमा त्यो इन्जेक्सन मात्रै दिएर, क्षणिक खाना दिएर त्यो दीर्घकालीन उपचार थियो त, त्यसको रिजल्ट कन्सिक्वेन्स अहिले देखिरहेछ, मान्छेहरू आत्महत्या गरिरहेछन्। हेर्नुहोस् ब्याङ्करहरूलाई के अरे मोसो लाउने कुरामा, कालो मोसो दल्ने कुरामा, त्यो कुरा मलाई पनि चित्त बुझेको छैन, त्यो राम्रो कदम होइन, तर ऋणीहरू जसले ब्याङ्कबाट ऋण खाएको छन् उनीहरू यो ब्याङ्कै सिस्टमले गर्दा आज आत्महत्या गरिरहेछन्, र ब्याङ्कसँग त्यति फुर्सद पनि छैन कि गएर कमसेकम शोक प्रकट गरिदिनको लागि। मान्छे मर्दा केही नहुने, ब्याङ्कले गल्ती गर्यो, ब्याङ्कले यहाँ जाति गर्यो, गएर भन्दा कालो मसु दल्छु भन्दा हामी आराधक भयौँ भन्ने कुरा आइरहेछ।
2: तर यो त सबै कुरा चाहिँ राज्यविहीनताको जस्तो अवस्था भयो नि त, तपाईँ कालो मसु दल्छु, कसैलाई हान्छु, थर्काउँछु, वा फलानुलाई सिद्ध्याउँछु भन्दै हिँड्नु त अराजकताको पराकाष्ठ भएन? यहाँ त राज्य छ नि, यो त विधिको शासन भएको देश हो नि, होइन र सर?
3: म त अहिले पनि राज्यलाई दुवै हात जोडेर रिक्वेस्ट गर्दैछु, प्लिज तपाईँको भोटरहरू जसले तपाईँलाई भोट दिएर यहाँसम्म पुर्याएको छन् उनीहरू मर्नेका गाह्रो पुगेको छन्, उनीहरूको सम्पत्ति निलाम हुँदैछ। आजै मलाई मेसेज आएको थियो, सर मलाई बचाइहाल्नुहोस्, एनआइसिएसिआ ब्याङ्कले हाम्रो घर खाली गर्दैछ। कमसेकम यो स्थिति बुझ्नुपर्ने हो नि, ल ठिक छ अहिले आर्थिक सङ्कट लागेको छ, ब्याङ्कले पनि टुक्रा बुझ्नुपर्ने हो नि। अब हेर्नुहोस् म तपाईँलाई भन्दैछु, महात्मा गान्धीको फिलोसफी पनि एक ठाउँमा गएर फेल भयो। महात्मा गान्धीको फिलोसफी के थियो भने, यदि तपाईँलाई कसैले थप्पड हान्छ भने, दायाँ गालामा हान्छ भने बायाँ गाला अगाडि गरिदिनुहोस्। एकजना उहाँको शिष्यले त्यो के अरे शिष्यले त्यो काम गर्यो, फेरि उसले देउरामा हानिदियो, फेरि महात्मा गान्धीकोमा त्यो मान्छे गयो, ल उहाँलाई के भन्यो भन्दा ठिक छ, अर्को पनि गाला थाप्दियो। अब यो ऊ मान्ने नमान्ने, ऊ हान्दै जाने, यता महात्मा गान्धीले चाहिँ ल ठिक छ गाला अगाडि बढाउँदै गर, त्यो चर्म त्यो चरम सीमामा जब कुरा पुग्यो, अब अन्तिम थप्पड खाएको त्यो मान्छे मर्थ्यो। जब त्यो स्थिति पुग्यो, महात्मा गान्धीले के भन्नुभयो भने, मेरो फिलोसफी मेरो दर्शन यही सक्यो, अब तिमीलाई जे उचित लाग्छ त्यो गर
2: भनेको। अहिलेका ऋणीहरू त्यस्तै स्थितिमा छ,
3: पुगिसकेका छन् त नि। यो तपाईँलाई यो कुरा मैले फेरि खोलिहालेँ, यो पहिले पनि मैले भन्दै आएको हो, यो के अरे अहिलेको स्थिति आर्थिक स्थिति यति खराब छ अहिले बजारको, यो व्यापारीहरूसँग कर चुक्ता गरेर लिनको लागि पैसा छैन, दुई दुई वर्षको कर चुक्ता बाँकी छ। अहिले हिजो प्रधानमन्त्रीको एउटा आयो स्टेटमेन्ट पढिरहेको थिएँ, अब व्यापारीहरूमाथि अनुगमन गर्ने रे, दुनियाँको सब भार व्यापारीहरूलाई, ब्याङ्कबाट टर्चर, करकालेबाट टर्चर, घरेलुबाट टर्चर, बजारमा पैसा फस्या छ उठिरहेछन् त्यो टर्चर, बोर्डरको समस्या, सब भाती सब पीडा व्यापारीलाई।
2: तर सबै कुरा व्यवस्थापन गर्छु भनेर नै व्यापार गर्ने होइन र,
3: मैले एउटा कुरा ब्ल्याक मनी छ नि त भन्ने कुरा त प्रश्न छ नि, त्यसको अनुगमन किन नगर्ने? हावर नचलिकन पात हल्दैन, यो यो व्यक्तिसँग यो यी नेताहरूसँग कालो धन छ भन्ने कुरा त बजारमा त आछ नि, उनीहरूमाथि अनुगमन किन भइरहेको छैन? त्यहाँ पनि मेरो प्रश्न छ नि, भन्नुहोस् हजुर के भन्नुहुन्थ्यो?
2: त्यस्तो यो अनुगमनको कुरा वा अनुगमन त राज्यको नीति विरुद्धमा गरिने कुनै पनि कामको अनुगमन गर्नु, तिनीहरूलाई कारवाही गर्नु त राज्यको एउटा भूमिका नै भयो होइन। अहिले मेरो प्रश्न चाहिँ, जसरी एउटा सिस्टममा ब्याङ्किङ चलिरहेको छ, एउटा सिस्टममा ब्याङ्किङ र वित्तीय संस्थाहरू चलिरहेका छन्, आज तपाईँले सिस्टममा चलेको छैन र
3: सिस्टममा चलेको छ, यो सिस्टममा चलेको भए मान्छेले आत्महत्या गर्थ्यो। 90% ऋणीहरूको कोलेट्रल उनीहरूको धितो आजको दिनमा निलामीमा पुगेको छ।
2: त्यो त ऋणीले व्यापार गर्न नसकेर, ऋण तिर्न नसकेर भएको नि होइन र?
3: व्यापार गर्न नसकेर होइन, सुन्नुहोस् तपाईँले ऋण लिनुभयो 1 करोड, ब्याज दर थियो 8%, 8 लाख, ब्याज दर भयो 16%, 16 लाख, 16 लाख रुपियाँ चाहिँ व्यापारले कमाउन नसकेको हो। यो कुरा त पहिले पनि प्रश्न भएको थियो नि,
2: तर एउटा व्यापार गर्ने मान्छेले महँगी बढ्न सक्छ, इन्फ्लेसन हुनसक्छ, मेरो कस्ट अफ प्रडक्सन बढ्न सक्छ, त्यो बेला चाहिँ समग्र देशको अर्थतन्त्र यस्तो भइरहँदाखेरि चाहिँ ब्याङ्कको ब्याज बढ्न सक्छ, र त्यो ब्याङ्कको बढेको ब्याज पनि मैले तिर्न सक्नुपर्छ भनेर सुरु गर्ने होइन र व्यापार त?
3: भाभारको सब भार भारतीय ऋणीमाथि बुझ्ने, सब कुरा बुझ्नुपर्ने क्लाइन्टले मात्रै, ब्याङ्कले नबुझिदिनु पर्ने। ब्याङ्कले ऋण दिने बेलामा उसले चाहिँ क्रेडिट एनालाइसिस नगरिदिनु पर्ने, भोलिको दिनमा ब्याज दर बढ्यो भने यो व्यापारीले त्यो व्यापार त्यो उसले ऋण थाम्न सक्छ कि सक्दैन भन्ने कुरा क्रेडिट एनालाइसिस नगरिदिने। स्टाफ जतिका पनि छन् ब्याङ्कमा, काम के गर्यो उनीहरूले त? उनीहरूले त्यतिखेर क्रेडिट एनालाइसिस गरिदिएको भए, अहिले कुरा आइरहेको छ मिसयुटिलाइजेसन अफ फन्ड भयो भन्ने कुरा, त्यो आज गरेर थाहा भइरहेको छ मिसयुटिलाइजेसन अफ फन्ड भएको छ भन्ने कुरा।
2: अनि ऋण लिने बेलामा चाहिँ पढ्दै नपढे जहाँ पाएँ त्यही सही गरिदिने, बुझ्दै नबुझिकन जसरी हुन्छ आजै पैसा चाहियो भनेर सही गरिदिने, अनि पैसा लिइसकेपछि न्यू खोज्न पनि त ठिक भएन नि होइन र?
3: न्यू खोज्नु भन्ने यो शब्द नै गलत भयो। अरू कुरा रह्यो साइन गर्ने कुरा, मैले भनिहालेँ ब्याङ्कप्रति अहिले पनि, अब त खर कम भइसक्यो, तर ब्याङ्कप्रति ब्लाइन्ड ट्रस्ट हुन्छ कि ब्याङ्कले हामीसँग धोखाधारी गर्दैन, सिस्टममा चलेको हो भन्ने मानसिकता थियो। म त आफै डिफ्रेन्ट ब्याङ्कमा काम गरेको है, अब ब्याङ्कमा काम गरेपछि चाहिँ रियालिटी अहिले मैले बुझिरहेको छु। तर सिस्टम भन्ने कुरा हेर्नु, यो व्हाइट कलर्स अफ क्राइम भइरहेछ, व्हाइट कलर क्राइम,
2: यो भन्यो के हो
3: वाइट कलर क्राइम भनेको यो पढे लेखेकाहरूले सिस्टमसँग खेलेर है अरूले नबुझ्ने गरी तपाईँको खातामा 500 रुपियाँले कट्यो भने तपाईँ यति व्यस्त हुनुहुन्छ नि तपाईँ त्यहाँ सायद जानुहुन्न होला है त्यो 500 रुपियाँ गयो मेरो खातामा गयो एउटा ब्याङ्कमा 20 लाख ऋणी खाताधारी छन् भने 10 लाखलाई पनि त्यो झुक्यायो भने एमाउन्ट हेर्नुहोस् कति हुन्छ र कतिले त बुझेकै छैनन् पैसा के को कट्यो न मोबाइल ब्याङ्किङ हुन्छ
2: नलिएको सेवा वा चाहिँ नकाट्नुपर्ने पैसा पनि ब्याङ्कले काटिरहेछ
3: कति प्रमाणहरू छन् म माथि एनआइसी मैले यही कुरा सामाजिक सञ्जालमा हाल्दा एनआइसिएसीले म माथि उजुरी हालिदियो साइबर क्राइममा म त्यहाँ साइबर क्राइममा गएँ म तपाईँ यस्तो कुरा डिप्लोमेटिक कुराहरू ए तपाईँ सिए मान्छे के यो काममा लागेको हो किन यसरी बोल्नु पऱ्यो तपाईँको व्यक्तिगत समस्या हो आउनुहोस् न अफिसमा बसेर सल्टौँ मैले भने मेरो व्यक्तिगत समस्या मात्रै भइदिएको भए सायद म आउँदैन थियो होला
2: ब्याङ्कले मुद्दै हाल्यो तपाईँलाई ब्याङ्कले मुद्दै हाल्यो साइबर क्राइममा तर तपाईँले त लेख्न पनि अलिक अपमानजनक शब्दै लेख्नु भएको थियो नि ब्याङ्कहरूलाई त
3: अब हेर्नुहोस् म आफै त्यहाँ काम गरेको व्यक्ति म आफै पनि रेस्पेक्ट खोज्ने मान्छे होइन ब्याङ्कको कर्मचारीको नाताले अरूले मलाई रेस्पेक्ट गरिदियोस् भन्ने भावना ममा पनि त्यतिखेर थियो त्यति हुँदा हुँदै पनि मसँग त काहीँ न काहीँ त ठुलै गल्ती ब्याङ्कले धोका दिएर नै त्यो किसिमको शब्द निकालेको हो नि जहाँ पाएँ जहाँ त्यो चोर फटा सबलाई चोर फटाए भन्दै हिँड्ने मानसिक सन्तुलन बिग्रेको मान्छे त म होइन मसँग प्रमाण छ तर हो अघि मैले त्यो कुरा अघि टुक्रा फेरि आयो यहाँ अब कोर्ट जानुहोस् रे तपाईँ भन्नुहोस् 500 रुपियाँको लागि तपाईँ कोर्ट जानुहुन्छ ब्याङ्कले ब्याज दर झुक्याएर बढाइदिएको छ तपाईँ कोर्ट जानुहोस् अब जिन्दगीभरि त्यही कोर्ट जानको लागि बहस गर्नको लागि म बदनाम हुनको लागि यही सब दिन हेर्नको लागि मैले ऋण लिएको हो त ब्याङ्कबाट सुन्नुहोस् सर
2: तर तपाईँको हप्की खानका लागि तपाईँले चोर फटा भन्नका लागि वा तपाईँले विरोध गर्नका लागि तपाईँलाई लोन दिएको पनि त होइन नि ब्याङ्कले होइन र
3: ब्याङ्कले त मसँग मजाले कमाइरहेको छ सबसँग कमाइरहेछ ब्याज थपी थपी मन जसरी उनीहरू त थपी थपी मन पर्ने तरिकाले ब्याज थपेर खाइरहेछन् दुनियाँको सब व्यापार आज नेगेटिभमा गइरहेछन् ब्याङ्क चाहिँ सुपर प्रफिटमा ब्याङ्कको उद्देश्य प्रफिट मात्रै कमाउने होइन भन्ने कुरा क्लियर हुनु पर्यो ऋणीको आर्थिक स्थितिलाई अझ राम्रो गर्नका लागि ऋण लिने हो ऋण लिनुभन्दा अगाडि मेरो आर्थिक स्थिति मेरो मानसिक सन्तुलन एकदम राम्रो थियो मैले झन् त्योभन्दा राम्रो होला त्योभन्दा झन् झन् राम्रो गराउँला भनेर मैले त्यो ऋण लिएको लिएपछि फाटे मुनि गइयो
2: तर तपाईँले अहिले जुन खालको भन्नुभयो नि ब्याङ्कमा स्वाभाविक रूपमा ब्याङ्कसँग सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने त्यो एउटा रेस्पोन्सिबिलिटी त पक्का हुन्छ होला तर ब्याङ्कले नाफा मात्रै कमाउने होइन भन्दै गर्दाखेरि तपाईँ सिए भएको हुनाले पनि तपाईँले यो कुरा अलिक बढी बुझ्नुहुन्छ ब्याङ्कका त सेयर धनी पनि छन् नि जसले डिभिडेन्डको अपेक्षा गरेका हुन्छन् जसका लागि ब्याङ्कले नाफा कमाउनुपर्छ भन्ने छ उनीहरूप्रति चाहिँ अन्याय हुँदैन र ब्याङ्कले नाफै कमाएन भने अरबौँ रुपियाँ लगानी गरेका छन् अनि ब्याङ्कले नाफै कमाइदिएन भने त तपाईँ चाहिँ नाफा कमाउन सकिनँ मैले ब्याङ्कको ब्याज तर्न सकिनँ भनेर गाह्रो मानिरहनु भएको छ भने ब्याङ्कले पनि त नाफा कमाएन भने ती सेयर धनीमाथि अन्याय हुँदैन र
3: नाफाको त कुनै सीमा हुन्न नि सर कति नाफा भन्नु त रहेछ नि प्रफिट अहिलेको स्थितिलाई हेरिकन मानवता अलिकति पनि छ भने कहाँ कहाँ कस्ट कटिङ गर्न सकिन्छ कसरी कसरी क्लाइन्टलाई सहुलियत दिन सकिन्छ उतातिर पनि त ध्यान दिने हो नि सुपर प्रफिट ब्याङ्क चाहिँ आफूलाई एकदम आई एम द फर्स्ट सुपर प्रफिट मेकर है मैले यति कमाएँ भनेर सामाजिक सञ्जालमा हालेर उसले आफूलाई एकदम ठुलो सोचिरहेछ जबकि उसँग ऋण लिएको व्यक्तिहरू उसँग जोडिएको व्यक्तिहरू रोइरहेछन् यो बेइज्जत इज्जत लिने काम मानसिक तनाव दिने काम ब्याङ्कबाटै भइरहेछ
2: तपाईँले यो त पक्का बुझ्नु भएको छ होला जति पैसा वा जति क्यापिटल एउटा ब्याङ्कको छ एउटा ए क्लास कमर्सियल ब्याङ्कको छ भनौँ र जति लगानी त्यो ब्याङ्कमा भएको छ त्यो अनुसारको रिटर्न ब्याङ्कले त्यो भलै त्यो फिगर अरबमा भयो होला तर त्यो ब्याङ्कले कमाएको नाफा पर्सेन्टेजका हिसाबले त्यति धेरै नाफा हो र
3: यो सबसँगै बढाउँ भन्ने चाहिँ म मानसिकता भएको मान्छे हो यदि मैले गर्दा ब्याङ्क ग्रो गरेको हो नि त मेरो ब्याजले गर्दा ब्याङ्क ग्रो गरेको भने म चाहिँ किन ग्रो गरिरहेको छैन हेर्नुहोस् सर, मैले ऋण तिर्न सकिनँ, एउटा मेरो व्यक्तिगत समस्या हुनसक्छ, तपाईँले तिर्न सक्नु भएन, तपाईँको व्यक्तिगत समस्या हुनसक्छ। नेपालको 90% ऋणीले आजको दिनमा ऋण तिर्न नसक्नु भनेको यो व्यक्तिगत समस्या हो, यो राष्ट्रिय समस्या हो।
2: तर त्यो ब्याङ्कै मात्रै कारणले भएको समस्या पनि त होइन नि हो र?
3: ब्याङ्कै कारणले गर्दा भएको भन्ने म भन्दिनँ, सरकार आफैमा दोषी छ, सरकार र एनआरबीले यो समन्वय गरेर राम्रोसँग गरेको भइदिनु आउँदैन थियो। तपाईँ भन्दै हुनुहुन्छ बेस रेट प्रिमियम, तपाईँले सबै कुरा भन्नुभयो, मुख्य कुरा त यो पनि बुझ्नुपर्ने हो नि कि 9%भन्दा बढी ब्याज दरमा ऋण लिएर कुनै पनि व्यापार दुनियाँमा सफल हुन सक्दैन, यो त तपाईँको गोल्डन स्टेटमेन्ट हो। यो बुझ्दा बुझ्दै पनि तपाईँ ब्याज दरलाई 9%भन्दा माथि लगिदिने, 9%भन्दा माथि कि 9%को डबलै गरिदिने, त्यो उत्तिखेर बुझ्नुपर्ने कुरा हो कि होइन? सरकारको गल्ती यो के अरे, हामी कर तिरिरहेछौँ सरकारलाई बाई डेभलपमेन्ट गर्दै भनेर, त्यो पैसा सरकारले एफडीमा राखिदिइरहेछ, त्यहाँ पनि उसले ब्याज खाइरहेछ सरकारले। त्यो सरकारले ब्याज खाएको कारणले गर्दा पनि यो कस्ट अफ फन्ड बढेको हो, कस्ट अफ फन्ड बढेपछि यो ब्याज दर बढेको हो। स्वाभाविक रूपले ब्याज दर बढ्नु पनि त्यो आफ्नो ठाउँमा छ, अनैतिक गतिविधि गरेर झुक्याएर साइन गराएर प्रिमियम एक्स्ट्रा चार्ज गरेको यो कहिलेसम्म जायज कुरा हो?
2: त्यो त राष्ट्र ब्याङ्कले नियमन गर्यो, राष्ट्र ब्याङ्कले गलत हो भनेपछि फिर्ता गर भनेर निर्देशन पनि त दिइसकेको हो नि होइन र? भनेको मतलब कतै न कतै नियमन त राम्रो भइरहेको छ, त किन यति धेरै घन्टाघरमै गएर उफ्रिनु पर्ने कारणको स्थिति भइसक्यो हो र भन्ने मेरो प्रश्न हो।
3: मैले आफ्नो बच्चालाई बाबु तिमी बाहिर जाऊ भनिदिएँ, ऊ बाहिर गए गएन मैले हेर्दै नहेरिदिने, बाबु तिमी बसेर पढ भन्ने, ऊ पढेको पढेन मैले हेर्दै नहेर्ने, अनि दुनियाँको नजरमा ओहो त्यो त एकदम राम्रो बाउ रहेछ त, छोरालाई पढ भनिरहेछ, म त दुनियाँको नजरमा म राम्रो भएँ, रेस्पोन्सिबल फादर जस्तो देखिएँ, तर साँच्चीकै बसेर त्यहाँ पढेको छ कि छैन मलाई मतलबै छैन।
2: भनेको आजको दिनमा पनि राष्ट्र ब्याङ्कको निर्देशनको बर्खिलाप गर्दै विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाहरूले त्यो फिर्ता गर्नुपर्ने प्रिमियम फिर्ता गरेर छैनन् भन्ने हो तपाईँको आशय?
3: मैले पा छैन,
2: तपाईँको फिर्ता गर्नुपर्ने पैसा हो,
3: अफकोर्स कोर्टमा जानुहोस् भन्छ, कति सहज छ 90% ऋणीलाई तपाईँ अब कोर्ट पठाउनुहुन्छ, कति तपाईँको आँखाले देखिरहेछ, तपाईँको पकेटबाट कसैले पैसा चोरेर भागिरहेछ। नेपालको कानुनले के भन्छ भने तपाईँलाई चोर नभन्नुहोस्, उसलाई भाग्न दिनुहोस्, तपाईँ कोर्ट जानुहोस्, यो नेपालको नियम हो, जुन मलाई साइबर क्राइमको डिएसपी सरले भन्नुभयो। मैले भने एनआइसिएसलाई मैले चोर भने किनभने मैले उदाहरण पनि दिएँ कि मेरो खल्तीबाट पैसा लिएर ऊ एनआइसिएसआई भागिरहेछ भने ऊ एनआइसिएसआई चोर भन्ने कि नभन्ने भन्दा नभन्ने, अभ्यासमा आएर भन्न चाहिँ पाइयो तर चोर चाहिँ भन्न पाइन्न, चोर भन्ने काम कोर्टको हो भनेपछि मैले अब चोरलाई छोडिदिने, चोर भागोस्, म चाहिँ अब कोर्ट जाने। अब हाउ मच प्र्याक्टिकल इज दिस, खालि थ्योरी लेखिदिने त्यसको प्र्याक्टिकल इम्प्लिकेसन चाहिँ नहेरिदिने।
2: तपाईँले अघि नै पनि भन्नुभयो कि म स्वयं त्यो ब्याङ्कमा काम गरिरहेको थिएँ, पहिला काम गरेको अनुभव थियो मसँग, आजको दिनमा मैले त्यही ब्याङ्कबाट लोन लिएँ, आज चलाउन सकिनँ, त्यो ब्याङ्कले मलाई चाहिँ अन्याय गर्यो भन्नु भएको छ होइन? त्यहाँ त तपाईँका साथीहरू पनि थिए होलान्, वा भनौँ न चाहिँ तपाईँले आफ्नो समस्याहरू अलिक जेन्टल्ली भन्नु भएन कि ब्याङ्कलाई भने जस्तो पनि धेरैले मानेका छन्, खास कुरो चाहिँ के हो?
3: म अब म यतिको पोलाइट मान्छे पाउन पनि गाह्रै हो, जब पोलाइट मान्छेले यो लेभलमा बोलिरहेछ भनेपछि त्यो नेक्स्ट लेभलको मलाई टर्चर आएर हो। कयौँ पटक ब्रान्चमा त म कयौँ पटक गएँ, मसँग एसएमएस छ, मेल छ, बकायदा फोन गरेर रिक्वेस्ट पनि गरेको हो है। अब अहिलेको अब ब्रान्चको हातमा केही छ जस्तो मलाई लाग्दैन, सब त्यो माथिबाटै सञ्चालित छन् है। यो के अरे, अहिले यो ऋण असुली दिन भइरहेछ, एउटा तरिका हुन्छ नि सर, ऋणी घरमा गएको छ, तपाईँबाट तिमीमा, तिमीबाट तमा, घर खाली गर, यो किसिमको बोली कति राम्रो हो, तपाईँ घरमा गार्ड पठाइदिनु भइरहेछ।
2: तर तपाईँ आफै एकपटक त्यो एउटा पहिला जब तपाईँ ब्याङ्कको कर्मचारी हुनुहुन्थ्यो, त्यो कर्मचारी भएर हेर्नुहोस् त, तपाईँले ऋण दिनुभएको छ, अहिले ब्याज तिर्दैन, ब्याज तिर भन्दाखेरि चाहिँ फोन उठाउँदैन, ब्याज तिर भन्दै गर्दाखेरि त हाम्रो आन्दोलन चलिरहेछ, कहाँ ब्याज तिर्नु, यो त ब्याजै मिनाउनुपर्छ भनेर ठुलो कुरा गरिरहेछ। तपाईँले फोन गर्दाखेरि ऊ घरमा आउँदैन, तपाईँ भेट्न आउँदैन, अनि तपाईँको तपाईँको ब्याङ्कमा जुन खालको चाहिँ उसको सम्पत्ति राखेको छ त्यसको सुरक्षा गर्न ब्याङ्कले गार्ड पठाएको भन्ने ब्याङ्कको तर्क छ नि, यसलाई चाहिँ कसरी लिनुभएको छ?
3: योभन्दा हावा कुरा के हुन्छ? सम्पत्ति उडेर गइरहेछ, त्यो मोबाइल प्रोपर्टी हो, जग्गा जमिन उडेर कहाँ जान्छ? अर्को कुरा मैले भनिहालेँ, यो ब्याङ्कको मात्रै समस्या नभएर अब व्यक्तिगत समस्या नभएर यो राष्ट्रिय समस्या बनेको छ। ब्याज कहाँबाट तिर्ने के हुनु पर्ने खल्तीमा तिर्नको लागि? एक करोडको पहिला 8 लाख तिरिरहेको थियौँ, अब 16 लाख तिर्नु परिरहेको छ, जब व्यापार डाउन छ कहाँबाट तिर्ने? ब्याङ्कले त दिएको पैसा त सब फिर्ता लिइसक्यो ब्याजको नाममा, हुनु पर्ने तिर्नको लागि, तिर्ने कहाँबाट? लोन तिर्दिनँ भन्ने मान्छे एकजना कोही व्यक्ति आएर भन्नुहोस् त म ऋण तिर्दिनँ
2: भनेको, सबैजना ऋण चाहिँ तिर्न तयार छन्, सकिरहेको छैन नि त्यसैको त्यो विस्फोट वा त्यो खालको विद्रोह आइपरेको।
3: एउटा सिम्पल इक्जाम्पल बुझ्नु, मेरो तलब 1 लाख रुपियाँ हो जुन मैले ब्याङ्कमा डिक्लेयर गरेको थिएँ। ब्याङ्कले के भन्यो भने 60,000 रुपियाँ तपाईँ किस्ता तिर्नुहोस्, 40,000 आफ्नो घर चलाउनुहोस्। मलाई एकदम ठिक छ भने, आज स्यालेरी बढेको छैन, अहिले त जब धमाधम गइरहेछन्, 90,000 रुपियाँ ब्याज मात्रै कटेको छ मेरो, तलब जहाँको त 1 लाख रुपियाँ छ, 10,000 मेरो घर चल्छ, ऋण लिएको 3 वर्ष भयो, 3 वर्षमा मेरो बालबच्चा जन्मिया छन् है। अब भन्नु म साँच्ची कि म जब म चार्टर अकाउन्टेन्ट भएँ म एनी हाउ धानिरहेको छु, तर जो कोही शिक्षक छन् कोही प्राइभेट जब गरिरहेछन् र उनीहरूको उनीहरूले पनि यो परिस्थिति झेलिरहेछन्, यो सुपर चमत्कारी घर कर्जाको नाममा यो अरबौँ लोन डिस्ट्रिब्युट भएको छ, सबलाई बोलाएर फकाएर ब्याज दर बढाइदिएको छ, 3-3% ब्याज दर थपिदिएको छ। भन्नुहोस् न तपाईँ तिर्न सक्नुहुन्छ? म तिर्दिनँ भनेको छु, 60,000 रुपियाँ जुन मैले कबुल गरेको थिएँ आज पनि तिर्न तयार छु, तिर्न 90,000 रुपियाँ तिर मैले ऋण लिएँ, मेरो बालबच्चाको त्यसमा के दोष छ ल भन्नुहोस् तपाईँ? मेरो बालबच्चाहरू टुक्रा हुने स्थितिमा पुगेको छन् यही ब्याङ्कले गर्दा। ब्याङ्कले त के भन्छ, प्रोपर्टी बेचिदिनुहोस्, प्रोपर्टी बिकिरहेछ, र प्रोपर्टी बेच्नको लागि मैले ऋण लिएको थिएँ, मैले म त मजाले घर बनाउँछु बस्छु भनेर पो ऋण लिएको, घर किन्ने ग्राहक छैन, मेरो व्यक्तिगत समस्या होइन नि यो त, कसैको अहिले त लिक्विडिटी क्राइसिस भएर कसैको जग्गा बिक्री भइरहेको छैन र ब्याङ्कले जबरजस्ती बेच्न खोजिरहेको छ, जुनसुकै रेटमा बेच्न तयार छ ब्याङ्क अहिले। मेरो प्रोपर्टी 4 करोडको छ, मेरो ऋण 1 करोड हो, उसलाई 1 करोड रुपियाँ आयो भने पनि बेचिदिन्छ, किनभने ब्याङ्कलाई खालि आफ्नो पैसासँग मतलब छ। म भोलिको दिनमा रोडमा हुन्छु, बाहिर जान्छु कि आत्महत्या गर्छु, ब्याङ्कलाई यसँग सरकार छैन, त्यति निज स्वार्थमा ब्याङ्क काम गरिरहेछ र यो कुरा सरकारलाई थाहा छ।
2: जस्तो अहिले अब त सरकार भनौँ न बजेटको तयारीमा छ, यति बेला चाहिँ सरकारी कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था नहुने भयो भन्ने चिन्तामा सरकार छ, तपाईँ आफै पनि चार्टर्ड एकाउन्टेन्ट पनि हुनुहुन्छ र ग्राउन्ड लेभलमा तपाईँले ऋणीका समस्या पनि देख्नु भएको छ, अघि नै पनि भन्नुभयो व्यापारीसँग व्यापार गर्ने स्थिति छैन वा व्यापारै हुँदैन, घर जग्गाको कारोबार उस्तै ठप्प छ होइन, सेयर बजार हिजो भर्खर अलिकति बढाएको थियो नत्र उस्तै छ, यो सबै चिज बिग्रेपछि चाहिँ यसलाई सुधार्नका लागि सरकारले बजेटमा गर्नुपर्ने पहल कदमी के हुन सक्ला?
3: हामी कृषि प्रधान देश भन्दै गर्दा हामी कृषिको नाममा मजा गरिरहेछौँ, गाँजा खेतीलाई सरकारले लिगलाइज गर्नु पर्यो, त्यसको पर्मिसन दिनु पर्यो, गाँजा खेतीलाई पहिलाको दिनमा नेरोटिक ड्रग, गाँजालाई नेरोटिक ड्रग्सको रूपमा लिइन्थ्यो, त्यो चाहिँ रिसर्चको कमीले गर्दा थियो, आजको दिनमा करोडौँ अरबौँ रुपियाँ खर्च गरेर रिसर्च भइरहेछ, एकदम महत्त्वपूर्ण मेडिकल हर्ब हो त्यो, हामीले त्यस लागि मार्केट खोज्नै पर्दैन, आलु रोप्नको लागि पनि ज्ञान चाहिन्छ तर गाँजा खेतीको लागि ज्ञान केही चाहिँदैन, तपाईँ यहाँ फ्यालिदिनुहोस् यहीँ फल्छ। युएसए जस्तो देशमा 32 स्टेटमा त त्यो लिगलाइज भइसक्यो, डिफ्रेन्ट कन्ट्रीले त्यसलाई लिगलाइज गर्दैछ, हामी किन पछाडि पर्ने जबकि त्यो राम्रो आय स्रोत हो, नेपालको भूमि नेपालको जुन सोइल छ गाँजाको लागि एकदम इम्पोर्टेन्ट, सरी, एकदम भाइटल छ। त्यसको नेगेटिभ इम्प्याक्टहरू होलान् त्यसलाई मिनिमाइज गर्दै हामीले अगाडि बढ्नुपर्छ। अब अर्को कुरा, ब्ल्याक मनी छ भन्ने कुरा, यो कुरामा अब काहीँ रोकेको छैन। ब्ल्याक मनी चाहिँ सरकारले त्यसलाई अब ल हामी रोकटोक गर्दैनौँ, त्यसलाई लिएर आऊ, तर त्यो पैसाले इन्डस्ट्री मात्रै खोल, तिमी त्यो ब्ल्याक मैले इन्डस्ट्री खोल्यौ भने हामी तिमीमाथि कुनै पनि पेनाल्टी लगाउँदैनौँ, झन् प्रोत्साहन गर्छौँ भनेर सरकारबाट यो कुरा आउनु पऱ्यो बजेटमा। थर्डमा, जुन लोकली प्रड्युस्ड आइटम छन् जुन हामी कन्ज्युम गरिरहेछौँ त्यसमा सरकारले त्यसमा प्रोत्साहन दिनु पऱ्यो। मानौ मैले 100% नेपाली कुरा उपभोग गरिरहेछु भने इम्पोर्ट रोक्नु पऱ्यो। इम्पोर्ट रोक्नको लागि हाम्रो जे छ हामी त्यसमै रमाउँ, त्यसमै खुसी हौँ, सरकारले यसमा प्राइज स्वरूप यदि कुनै व्यक्तिले 100% नेपाली वस्तु प्रयोग गरिरहेछ भने उसलाई मोटिभेट गर्नको लागि, त्यो किसिमको। अरू कुरा, सरकारी कर्मचारी या सरकारसँग जोडिएको जति पनि छन् सबको बालबच्चाहरू सरकारी स्कुलमै पढ्नुपर्छ, होइन भने नेपालको सरकारी स्कुलको अवस्था दिन प्रतिदिन बिग्रिँदै जान्छ, यो कुरामा ध्यान जान जरुरी छ। अर्को कुरा, लकडाउनमा, लकडाउनको कारणले स्पेसिफिकली जो भूमिका मान्छेहरू छन् जसको 700-800 रुपियाँ मजदुरी गरेर जो कमाइरहेथे खाइरहेथे, जसको ऋण थियो 1 लाख रुपियाँ, ब्याज नतिरेको कारणले गर्दा ब्याजमाथि ब्याज थपिएर आज 10 लाख 15 लाख पुगेको छ। अनुहार हेर्दा त्यो व्यक्तिले 50,000 पनि तिर्ला जस्तो लाग्दैन, ऊमाथि 15 लाखको लोड थपिएको छ। लकडाउनमा मैले भनिहालेँ, खालि त्यो इन्जेक्सन दिएर भएन, छेनी खाना खुवाएर भएन, यो समस्या सल्भ ब्याङ्कले कसरी गर्छ? अब 2-2 अर्बको ऋण माफ गर्न सक्ने जस्तो कुरा छ भने यो किन नगरिदिने? नेपालमा पैसा छैन, विदेशीहरू आउन खोजिरहेछन्, एफडिआई आउन खोजिरहेछन्। हाम्रो यो इन्डस्ट्रियल एक्ट जुन छ त्यसमा एकदम बढी रिस्ट्रिक्सन छ, ट्रेडिङको लागि तपाईँले एफडिआई लिएर आउनु पाउनुहुन्न। अब मेरो आफ्नो विचार के छ भने ट्रेडिङको लागि पनि एफडिआई हामीले फ्री छोडिदिनु पऱ्यो, कमसेकम जागिर त पाउँछन्, प्रफिटमा ट्याक्स त तिर्छन् है। अर्को कुरा, अब हेर्नुहोस् इन्डियामा के छ भने तपाईँको जुन रोड बन्छ, रोड बनिसकेपछि त्यहाँ रोड मिनिस्टर त्यो गाडीमा आफै बस्छ, चिया खान्छ, ड्राइभरलाई भन्छ 120 स्पिडमा गाडी कुदा भन्छ, उसले 120 स्पिडमा गाडी कुदाउँदै गर्दा हल्का पनि चिया पोख्यो भने त्यो ठेकदारको करियर गयो। नेपालमा आज रोड बनेको छ, 6 महिनामा भत्किएको छ। बजेटमा यो कुरा आउनु पर्यो कि यदि कुनै ठेकदारले रोड बनाएको छ भने एटलिस्ट 30 वर्षसम्म त्यसमा कुनै किसिमको है त्यसमा केही रिपेयर मेन्टेनेन्सको खाँचो पऱ्यो भने त्यो ठेकदार आफैले गर्नु पर्यो। त्यो किसिमको ठेकदार नेपालमा छैन भने हामी त्यसलाई इन्टरनेसनल बिडिङ गरेर त्यो किसिमको ठेकदार लिएर आउँ नेपालमा। रिपेयर मेन्टेनेन्सको नाममा बजेट यति खर्च भइरहेछ, सब युजलेस बजेटहरू हुन् त्यो। अघि मैले भनिहालेँ, हामी सरकारलाई कर तिरिरहेछौँ तपाईँ के अरे डेभलपमेन्ट गर्नुहोस् भनेर, सरकारले चाहिँ त्यो पैसा गएर एफडीमा राखिदिइरहेछ। सरकारसँग भएको पैसा एफडीमा राख्न पाइँदैन, त्यसले गर्दा पनि इन्ट्रेस्ट रेट आज यहाँ त्यसमा बढेर आएको। अर्को कुरा, कारण जेसुकै होस् 90%भन्दा बढी ऋणीको सम्पत्ति लाइनमा पुगेको छ, सरकारले आफ्नो यसमा जिम्मेवारी वहन गर्नु पर्यो र त्यसको लागि स्टे अर्डर सरकारबाट आउनु पर्यो कि अहिले कमसेकम 1 वर्षको लागि कुनै पनि प्रोपर्टीहरू बिक्री हुनु भएन।
2: सबै यी समस्याहरू समाधान गरोस् हामी यही कामना गर्छौँ। कार्यक्रममा आइदिनुभयो, धेरै धेरै धन्यवाद।
3: धन्यवाद।
2: हौस् त दर्शकवृन्द, यो विशेष संवादसँगै आजका लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउनुहोला। तपाईँले नै पठाउनुभएका सल्लाह सुझाव र प्रतिक्रियाका आधारमा हामी हाम्रो कार्यक्रमलाई अझै परिष्कृत बनाउँदै लगिरहेका छौँ र लैजानेछौँ पनि। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिटसँगै म सुरज ब्याकुरलाई पनि बिदा दिनुहोस्। तपाईँहरू सबैलाई नयाँ वर्षको शुभकामना। नमस्ते।
0: अर्थतन्त्रका अनेक आयामका कुरा,
1: व्यापार व्यवसाय र व्यवसायका कुरा,
0: समृद्ध देशका लागि समृद्धिको बाटोका कुरा,
1: समग्रमा बिजनेस र बिजनेस गर्ने दिमागका कुरा।
0: कार्यक्रम बिज एन्ड ब्रेन
1: प्रत्येक सोमबार, बुधबार र शुक्रबार
0: मात्र रेडियो अर्थ सरोकारमा।
2: कार्यक्रम विजन ब्रेनका साथमा उपस्थित छु, म सुरज प्याकुरेल। दर्शकवृन्द, यो कार्यक्रममा हामी नेपाली आर्थिक क्षेत्रका खास विषयमा खास संवाद गर्ने प्रयास गरेका हुन्छौँ। पछिल्लो समय नेपाली ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा विभिन्न खालका आन्दोलनहरू भइरहेका छन्। केही समय अगाडि कसैको नेतृत्वमा नबुझेको वर्ग नेपालको ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्ध लागेको छ भनेर तर्क हुन्थ्यो, तर पछिल्लो समय पढे लेखेकै वर्ग बुझेकै वर्ग पनि ब्याङ्क तथा वित्तीय संस्थाले अलिक बढी नै अत्याचार गरे भन्ने लगायतका तर्कहरू प्रस्तुत गरेका छौँ। आजको अङ्कमा मसँग यस्ता पात्र हुनुहुन्छ जो चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ तर ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा अभियान चलाइरहनु भएको छ, वा भनौँ उहाँहरूको विरोधमा सडकमा हुनुहुन्छ। आखिर किन यस्तो भइरहेको छ वा यसको समग्र समाधान के हो? आजको अङ्कमा हामी यस विषयमा संवाद गर्नेछौँ। सँगै नेपाल सरकारले ल्याउन लागेको बजेटमा यस्ता खालका समस्याका सम्बोधन गर्नका लागि के गर्नुपर्छ सरकारले भन्ने विषयमा पनि खास संवाद गर्ने प्रयास गर्नेछौँ। आजको अङ्कमा मेरा अतिथि चार्टर्ड एकाउन्टेन्ट अजय चौरासी हुनुहुन्छ। स्वागत छ अजयजी।
3: नमस्कार सर।
2: मैले अघि नै भूमिकामा पनि भने तपाईँ आफै चाहिँ चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ, पढे लेखेको वर्गमा पर्नुहुन्छ, प्र्याक्टिस गरिरहनु भएको छ चार्टर्ड एकाउन्टेन्सीको भाषामै भन्दा। एउटा चार्टर्ड एकाउन्टेन्ट भन्ने बित्तिकै एउटा बहुत राम्रो रेस्पेक्ट छ समाजमा। तपाईँले ब्याङ्किङ बुझ्नु भएको छ, तपाईँले इन्ट्रेस्ट रेट कसरी क्यालकुलेसन हुन्छ भनेर बुझ्नु भएको छ, ब्याङ्कले कसरी कमाउँछ भन्ने पनि बुझ्नु भएको छ, सबै कुरा बुझ्नु भएको छ, तर ब्याङ्क विरुद्ध नै अलिक अराजक शैलीको आन्दोलन गरिरहनु भएको छ वा त्यो विरोध गरिरहनु भएको छ, यो अलिक कता कता के मिलेन जस्तो लाग्दैन?
3: मैले ब्याङ्किङ बुझ्दै गर्दा, मैले बेस रेट प्रिमियम बुझ्दै गर्दा, अहिले जुन समस्या छ व्यापारीहरूको ऋणीहरूको त्यो सोल्भ हुन गइरहेछ त, मेरो बुझाइ मात्रैले हुनेवाला केही छैन नि। आजको दिनमा 90%भन्दा बढी व्यापारीहरू धराशायी भइसकेका छन्। 90%भन्दा बढी ऋणीहरूको सम्पत्ति ब्याङ्कले आज या नभए भोलि निलाम गर्नेवाला छ। नेपालमा दैनिक रूपमा 3000-3500 युवाहरू बुढापाकाहरू विदेश गइरहेछन्। यही दिन हेर्नको लागि हामीले यो के अरे सरकारलाई भोट दिएको हो त।
2: तर ऋण लिएपछि त तिर्नुपर्छ नि, यसको त कुनै विकल्प नै छैन नि, होइन? र हामीले जब जब ब्याङ्किङको अभ्यास गरौँ वा ब्याङ्किङको परिकल्पना गर्दै गर्दाखेरि त ऋण लिने बेलामा नै ऋण तिर्नुपर्छ र तिर्छु भनेर लिने होइन र?
3: मलाई नेपालको कुनै एकजना व्यक्तिलाई बोलाएर यहाँ मलाई सोध्न लगाइदिनु, एकदम ब्याङ्कले ऋणले यो भन्दैन कि म ऋण तिर्दिनँ भनेर। यो अफवाह फैलाइएको हो, ब्याज तिर्दिन पनि कसैले भनेको छैन। 8% लिएको ऋण कारण जेसुकै होस् आजको मितिमा 16%, 17%, 18%, 19%सम्म पुगेको छ, के कमाएर तिर्ने हो? त्यति मुनाफा कुनै पनि व्यापारमा छैन, त्यसको जवाबी त को छ त? त्यो हो मेरो खास प्रश्न। यो अनैतिक ब्याङ्किङ भइरहेछ नेपालमा, यो ब्याङ्कप्रति आम व्यक्तिहरूको इभन हामीहरूको पनि एउटा अन्धविश्वास हुन्छ। ब्याङ्कमा सब पढ लेखेका छन्, सब नीति नियमले चल्छ, एनआरबीको डाइरेक्टिभ्सले गाइड गरेको छ, त्यहाँ धोकाबाजी चिटिङ भन्ने त कुरै हुँदैन। तर अहिले आएर हेर्नुहोस् त, चिटिङको जति पनि केसेस छ, तपाईँहरूकै यो सामाजिक सञ्जालबाट पनि कुरा आइरहेछ, यो सबभन्दा सुरुवात गरेको एनआइसिएसीआरले हो जहाँसम्म मैले बुझेको छु। यसमा एनआरबी मौन बस्यो, एनआरबीलाई के थाहा नै भयो?
2: तर हामीले बुझ्दाखेरि त नेपाल राष्ट्र ब्याङ्क भनेको त अहिले नेपालमा भइरहेका रेगुलेटर्सहरूमध्येकै एकदम सर्वोत्कृष्ट रेगुलेटर हो, र नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई जुन खालको कडा रूपमा नियमन गर्छ र भन्ने बुझाइ हाम्रो पनि हो र धेरै अर्थमा त्यो सत्य पनि हो भनिन्छ। तपाईँ चाहिँ राष्ट्र ब्याङ्क मौन बस्यो, ब्याङ्कले चाहिँ गलत गरे भन्दै गर्दाखेरि यो सत्य भएर
3: कडा रूपको नियम उसले लेख्छ होला, तर कारण चाहिँ हुँदैन। मसँग जति पनि इक्जाम्पलहरू छन्, अस्ति ब्याङ्कले अनैतिक तरिकाले ब्याज दर बढी लियो, प्रिमियम नसोधिकन थपिदियो भन्ने कुरा जब गुनासो आयो, जब मैले सामाजिक सञ्जालमा कुरा राखेँ, जब एनआरबीलाई मैले कम्प्लेन गरेँ, त्यसको 3 दिनपछि एनआरबीले आफ्नो डाइटिस्ट मार्फत यो कुरा लिएर आयो, जुन जुन ब्याङ्कले एक्स्ट्रा प्रिमियम लिएको छन् त्यसलाई फिर्ता गर्नु पऱ्यो भनेर। अब सबैले फिर्ता पाएन कि पाएनन्, म पनि पीडित हो, मैले पनि एक्स्ट्रा प्रिमियम फिर्ता पाउनुपर्ने भएकै छैन। एनआरबीलाई मैले यो कुरा राखेँ पनि कि ज जसले फिर्ता पाएको छन् कमसेकम उनीहरूको नाम एकचोटि पब्लिक फोरममा ल्याइदिनु पर्यो अनि बोल हामीलाई विश्वास हुन्छ।
2: त्यो फेरि गोपनीयताको
3: होइन, यो एउटा के अरे एनआरबीको त मेन काम भनेको तपाईँको ट्रान्सपेरेन्सी एकाउन्टेबिलिटी हो नि त। वी हेभ राइट टु नो कसैले प्रिमियम फिर्ता पाए कि पाएन, कसैले अनैतिक गतिविधि बापत कम्पन्सेसन पाए कि पाएन, यो जान्ने अधिकार त सबैलाई छ नि।
2: यो सबैको

0: होइन तपाईँ जे भन्नुहुन्छ म त्यसको लागि तयार हुन्छु। अर्को कुरा, बोल्ने कसले? अहिले म एक्लै घन्टा घरमा प्ले कार्ड लिएर ब्याङ्कले हामीलाई मानसिक तनाव दियो, ब्याङ्कले हामीलाई लुट्यो भनेर प्ले कार्ड म एक्लै लिएर रोडमा घन्टा घरमा म उभिरहेको छु। जो वास्तविक पीडित छन् व्यापारीहरू, ऋणीहरू, लाजले हो कि डरले हो अहिले पनि रोडमा आइरहेको छैनन्। हेर्नुहोस्, दुर्गा प्रसाईजीले त्यो अभियान सुरु गर्नुभयो, जुन किसिमको हालात अहिले छ, उहाँ नउठेको भएको अरू कोही अरू उठ्थ्यो, अब बाध्यता भइसकेको छ।
1: भनेको तपाईँहरू पनि दुर्गा प्रसाईको आन्दोलनमा समर्थन गर्नुहुन्छ?
0: यो अब हामी हाम्रो त्यसमा समर्थन छ, हामी कहाँ जाने? अब तपाईँ भन्नुहुन्छ निकायहरू छन्, अघि कुराहरू आयो, निकायले कुरा सुनिदिनु पऱ्यो नि, सुनेको छैनन् कुराहरू, कहाँ जाने हामी? ल भन्नुहोस्, अब अनैतिक गतिविधिमा ब्याङ्कहरू मजाले इन्भल्भ भएको छन्। यो एनआरबीले डाइरेक्टिभ्स जति पनि निकालेको छ, डाइरेक्टिभ्स के आएको छ भने यदि कुनै ग्राहकले सेवा लिएको छैन भने त्यसको पैसा काट्न पाइँदैन। यति हुँदा हुँदै पनि ब्याङ्कहरूले, यो एनआइसिएसिआई स्पेसली ब्याङ्कले बारम्बार एकै वर्षमा दुईपटक एटिएमको चार्ज खाइदिने, घरमा एटिएम पुगेकै छैन त्यसको एटिएमको चार्ज खाइदिने, चेकबुक बनेकै छैन 750 रुपियाँ चेकको काटिदिने। अब यो कुरालाई लिएर ब्रान्चमा जाँदा, आज सर हुनुहुन्न, भोलि आउनु, भोलि जाँदा पर्सि आउनु, लास्टमा गएर जानुहोस् कोर्ट जानुहोस्, बोल्ने शैली त्यस्तो छ। अब ऋण लिने बेलामा ऋण फिर्ता गर्ने नै मान्छेले दिएको हो, त्यो लोन लिएको हो हामीले। तर जुन किसिमको परिस्थिति ब्याङ्कले बनाइदिया छ, जुन किसिमको परिस्थिति सरकारले बनाइदिया छ, व्यापार जिरो छ आजको दिनमा, लकडाउनमा व्यापार सबै जिरो, तपाईँको यो भूमिका मान्छेहरूले काम गर्न पाएनन्, तर ब्याङ्कको ब्याज त बढ्दै गयो बढ्दै गयो। आज माइक्रो फाइनेन्सहरूले, लघु वित्तहरूले गरेको त्यही छन्, मजाले लुट्या छन्। यो कुरामा कमसेकम सरकारले त बोल्नुपर्ने हो नि। त्यो लकडाउनमा, कोरोना कालमा त्यो इन्जेक्सन मात्रै दिएर, क्षणिक खाना दिएर त्यो दीर्घकालीन उपचार थियो त, त्यसको रिजल्ट कन्सिक्वेन्स अहिले देखिरहेछ, मान्छेहरू आत्महत्या गरिरहेछन्। हेर्नुहोस्, ब्याङ्करहरूलाई के अरे मोसो लाउने कुरामा, कालो मोसो दल्ने कुरामा, त्यो कुरा मलाई पनि चित्त बुझेको छैन, त्यो राम्रो कदम होइन। तर ऋणीहरू जसले ब्याङ्कबाट ऋण खाएको छन्, उनीहरू यो ब्याङ्कै सिस्टमले गर्दा आज आत्महत्या गरिरहेछन्, र ब्याङ्कसँग त्यति फुर्सद पनि छैन कि गएर कमसेकम शोक प्रकट गरिदिनको लागि। मान्छे मर्दा केही नहुने, ब्याङ्कले गल्ती गर्यो, ब्याङ्कले यहाँ जाति गर्यो, गएर भन्दा कालो मसु दल्छु भन्दा हामी आराधक भयौँ भन्ने कुरा आइरहेछ।
1: तर यो त सबै कुरा चाहिँ राज्यविहीनताको जस्तो अवस्था भयो नि त। तपाईँ कालो मसु दल्छु, कसैलाई हान्छु, थर्काउँछु, वा फलानुलाई सिद्ध्याउँछु भन्दै हिँड्नु त अराजकताको पराकाष्ठ भएन। यहाँ त राज्य छ नि, यो त विधिको शासन भएको देश हो नि, होइन र सर?
0: म त अहिले पनि राज्यलाई दुवै हात जोडेर रिक्वेस्ट गर्दैछु, प्लिज तपाईँको भोटरहरू जसले तपाईँलाई भोट दिएर यहाँसम्म पुर्याएको छन्, उनीहरू मनी कागारमा पुगेको छन्, उनीहरूको सम्पत्ति निलाम हुँदैछ। आजै मलाई मेसेज आएको थियो, सर मलाई बचाइहाल्नुहोस्, एनआइसिएसिआ ब्याङ्कले हाम्रो घर खाली गर्दैछ। कमसेकम यो स्थिति बुझ्नुपर्ने हो नि। ल ठिक छ, अहिले आर्थिक सङ्कट लागेको छ, ब्याङ्कले पनि त्यो कुरा बुझ्नुपर्ने हो नि। अब हेर्नुहोस्, म तपाईँलाई भन्दैछु, महात्मा गान्धीको फिलोसफी पनि एक ठाउँमा गएर फेल भयो। महात्मा गान्धीको फिलोसफी के थियो भने, यदि तपाईँलाई कसैले थप्पड हान्छ भने दायाँ गालामा हान्छ भने बायाँ गाला अगाडि गरिदिनुहोस्। एकजना उहाँको शिष्यले त्यो के अरे शिष्यले त्यो काम गर्यो, फेरि उसले देउरामा हानिदियो, फेरि महात्मा गान्धीकोमा त्यो मान्छे गयो, ल उहाँले के भन्यो भन्दा ठिक छ, अर्को पनि गाला थाप्दियो। अब यो ऊ मान्ने नमान्ने, ऊ हान्दै जाने, यता महात्मा गान्धीले चाहिँ ल ठिक छ गाला अगाडि बढाउँदै गर, त्यो चरम सीमामा जब कुरा पुग्यो, अब अन्तिम थप्पड खाएको भए त्यो मान्छे मर्थ्यो। जब त्यो स्थिति पुग्यो, महात्मा गान्धीले के भन्नुभयो भने, मेरो फिलोसफी, मेरो दर्शन यही सकियो, अब तिमीलाई जे उचित लाग्छ त्यो गर।
1: भनेको अहिलेका ऋणीहरू त्यस्तै स्थितिमा छ,
0: पुगिसकेका छन् त नि। यो तपाईँलाई यो कुरा मैले फेरि खोलिहालेँ, यो पहिले पनि मैले भन्दै आएको हो, यो के अरे अहिलेको स्थिति, आर्थिक स्थिति यति खराब छ अहिले बजारको, यो व्यापारीहरूसँग कर चुक्ता गरेर लिनको लागि पैसा छैन।

0: दुई दुई वर्षको कर चुक्ता बाँकी छ। अहिले हिजो प्रधानमन्त्रीको एउटा आयो स्टेटमेन्ट पढिरहेको थिएँ, अब व्यापारीहरूमाथि अनुगमन गर्ने रे, दुनियाँको सब भार व्यापारीहरूलाई, ब्याङ्कबाट टर्चर, कर्कालेबाट टर्चर, घरेलुबाट टर्चर, बजारमा पैसा फस्या छ उठिरहेछ नि त्यो टर्चर, बोर्डरको समस्या, सब भारती सब पीडा व्यापारीलाई।
1: तर सबै कुरा व्यवस्थापन गर्छु भनेर नै व्यापार गर्ने होइन र
0: मैले एउटा कुरा, ब्ल्याक मनी छ नि त भन्ने कुरा त प्रष्ट छ नि, त्यसको अनुगमन किन नगर्ने? हावर नचलिकन पात हल्दैन, यो व्यक्तिसँग यही नेताहरूसँग कालो धन छ भन्ने कुरा त बजारमा त आछ नि, उनीहरूमाथि अनुगमन किन भइरहेको छैन? त्यहाँ पनि मेरो प्रश्न छ नि, भन्नुहोस् हजुर के भन्नुहुन्थ्यो?
1: त्यस्तो यो अनुगमनको कुरा वा अनुगमन त राज्यको नीति विरुद्धमा गरिने कुनै पनि कामको अनुगमन गर्नु, तिनीहरूलाई कारवाही गर्नु त राज्यको एउटा भूमिका नै भयो होइन। अहिले मेरो प्रश्न चाहिँ जसरी एउटा सिस्टममा ब्याङ्किङ चलिरहेको छ, एउटा सिस्टममा ब्याङ्किङ र वित्तीय संस्थाहरू चलिरहेका छन्, आज तपाईँले सिस्टममा चलेको छैन र
0: सिस्टममा चलेको छ, यो सिस्टममा चलेको भए मान्छेले आत्महत्या गर्थ्यो? 90% ऋणीहरूको कोलेट्रल उनीहरूको धितो आजको दिनमा निलामीमा पुगेको छ।
1: त्यो त ऋणीले व्यापार गर्न नसकेर, ऋण तिर्न नसकेर भएको नि होइन र?
0: व्यापार गर्न नसकेर होइन, सुन्नुहोस् तपाईँले ऋण लिनुभयो 1 करोड, ब्याज दर थियो 8%, 8 लाख, ब्याज दर भयो 16%, 16 लाख, 16 लाख रुपियाँ चाहिँ व्यापारले कमाउन नसकेको हो। यो कुरा त पहिले पनि प्रष्ट भएको थियो नि।
1: तर एउटा व्यापार गर्ने मान्छेले महँगी बढ्न सक्छ, इन्फ्लेसन हुनसक्छ, मेरो कस्ट अफ प्रडक्सन बढ्न सक्छ, त्यो बेला चाहिँ समग्र देशको अर्थतन्त्र यस्तो भइरहँदाखेरि चाहिँ ब्याङ्कको ब्याज बढ्न सक्छ र त्यो ब्याङ्कको बढेको ब्याज पनि मैले तिर्न सक्नुपर्छ भनेर सुरु गर्ने होइन र व्यापार त
0: भाभारको सब भार भारतीय ऋणीमाथि बुझ्ने, सब कुरा बुझ्नुपर्ने क्लाइन्टले मात्रै, ब्याङ्कले नबुझिदिनु पर्ने। ब्याङ्कले ऋण दिने बेलामा उसले चाहिँ क्रेडिट एनालाइसिस नगरिदिनु पर्ने, भोलिको दिनमा ब्याज दर बढ्यो भने यो व्यापारीले त्यो व्यापार त्यो उसले ऋण थाम्न सक्छ कि सक्दैन भन्ने कुरा क्रेडिट एनालाइसिस नगरिदिने। स्टाफ जतिका पनि छन् ब्याङ्कमा, काम के गरे उनीहरूले त? उनीहरूले त्यतिखेर क्रेडिट एनालाइसिस गरिदिएको भए, अहिले कुरा आइरहेछ मिसयुटिलाइजेसन अफ फन्ड भयो भन्ने कुरा, त्यो आजभर थाहा भइरहेछ मिसयुटिलाइजेसन अफ फन्ड भएको छ भन्ने कुरा।
1: अनि ऋण लिने बेलामा चाहिँ पढ्दै नपढे जहाँ पाएँ त्यही सही गरिदिने, बुझ्दै नबुझिकन जसरी हुन्छ आजै पैसा चाहियो भनेर सही गरिदिने, अनि पैसा लिइसकेपछि न्यू खोज्न पनि त ठिक भएन नि होइन र?
0: न्यू खोज्नु भन्ने यो शब्द नै गलत भयो। अरू कुरा रह्यो साइन गर्ने कुरा, मैले भनिहालेँ ब्याङ्कप्रति अहिले पनि, अब त खर कम भइसक्यो, तर ब्याङ्कप्रति ब्लाइन्ड ट्रस्ट हुन्छ कि ब्याङ्कले हामीसँग धोखाधारी गर्दैन, सिस्टममा चलेको हो भन्ने मानसिकता थियो। म त आफै डिफ्रेन्ट ब्याङ्कमा काम गरेको है, अब ब्याङ्कमा काम गरेपछि चाहिँ रियालिटी अहिले मैले बुझिरहेको छु। तर सिस्टम भन्ने कुरा हेर्नु, यो व्हाइट कलर सब क्राइम भइरहेछ, व्हाइट कलर क्राइम
1: यो भन्यो के हो?
0: व्हाइट कलर क्राइम भनेको यो पढे लेखेकाहरूले सिस्टमसँग खेलेर है अरूले नबुझ्ने गरी, तपाईँको खातामा 500 रुपियाँ अहिले कट्यो भने तपाईँ यति व्यस्त हुनुहुन्छ नि, तपाईँ त्यहाँ सायद जानुहुन्न होला है, त्यो 500 रुपियाँ गयो मेरो खातामा गयो। एउटा ब्याङ्कमा 20 लाख ऋणी खाताधारी छन् भने 10 लाखलाई पनि त्यो झुक्यायो भने एमाउन्ट हेर्नुहोस् कति हुन्छ, र कतिले त बुझेकै छैनन् पैसा के को कट्यो, नौ मोबाइल ब्याङ्किङ हुन्छ
1: भनेको, नलिएको सेवा वा चाहिँ नकाट्नुपर्ने पैसा पनि ब्याङ्कले काटिरहेछ।
0: कति प्रमाणहरू छन्? म माथि एनआइसी, मैले यही कुरा सामाजिक सञ्जालमा हाल्दा एनआइसिएसीले म माथि उजुरी हालिदियो साइबर क्राइममा, जब त्यहाँ साइबर क्राइममा गएँ म, तपाईँ यस्तो कुरा डिप्लोमेटिक कुराहरू, ए तपाईँ सिए मान्छे के यो काममा लागेको हो, किन यसरी बोल्नु पऱ्यो, तपाईँको व्यक्तिगत समस्या हो, आउनुहोस् न अफिसमा बसेर सल्टौँ। मैले भने मेरो व्यक्तिगत समस्या मात्रै भइदिएको भए सायद म आउँदैन थिएँ होला।
1: ब्याङ्कले मुद्दै हाल्यो तपाईँलाई? ब्याङ्कले मुद्दै हाल्यो साइबर क्राइममा?
0: साइबर क्राइममा।
1: तर तपाईँले त लेख्न पनि अलिक अपमानजनक शब्द लेख्नु भएको थियो नि ब्याङ्कहरूलाई त।
0: अब हेर्नुहोस्, म आफै त्यहाँ काम गरेको व्यक्ति, म आफै पनि रेस्पेक्ट खोज्ने मान्छे होइन, ब्याङ्कको कर्मचारीको नाताले अरूले मलाई रेस्पेक्ट गरिदियोस् भन्ने भावना ममा पनि त्यतिखेर थियो। त्यति हुँदा हुँदै पनि मसँग त काहीँ न काहीँ त ठुलै गल्ती ब्याङ्कले धोका दिएर नै त्यो किसिमको शब्द निकालेको हो नि। जहाँ पाएँ जहाँ त्यो चोर फटा सबलाई चोर फटाए भन्दै हिँड्ने मानसिक सन्तुलन बिग्रेको मान्छे त म होइन, मसँग प्रमाण छ। तर हो अघि मैले त्यो कुरा अघि त्यो कुरा फेरि आयो यहाँ, अब कोर्ट जानुहोस् रे, तपाईँ भन्नुहोस् 500 रुपियाँको लागि तपाईँ कोर्ट जानुहुन्छ, ब्याङ्कले ब्याज दर झुक्याएर बढाइदिएको छ, तपाईँ कोर्ट जानुहोस्। अब जिन्दगीभरि त्यही कोर्ट जानको लागि, बहस गर्नको लागि, म बदनाम हुनको लागि, यही सब दिन हेर्नको लागि मैले ऋण लिएको हो त ब्याङ्कबाट। सुन्नुहोस् सर,
1: तर तपाईँको हप्की खानका लागि, तपाईँले चोर फटा भन्नका लागि वा तपाईँले विरोध गर्नका लागि तपाईँलाई लोन दिएको पनि त होइन नि ब्याङ्कले, होइन र?
0: ब्याङ्कले त मसँग मजाले कमाइरहेको छ, सबसँग कमाइरहेछ, ब्याज थपी थपी मन जसरी उनीहरू त थपी थपी मन परे तरिकाले ब्याज थपेर खाइरहेछन्। दुनियाँको सब व्यापार आज नेगेटिभमा गइरहेछन्, ब्याङ्क चाहिँ सुपर प्रफिटमा। ब्याङ्कको उद्देश्य प्रफिट मात्रै कमाउने होइन भन्ने कुरा क्लियर हुनु पर्यो। ऋणीको आर्थिक स्थितिलाई अझ राम्रो गर्नका लागि ऋण लिने हो। ऋण लिनुभन्दा अगाडि मेरो आर्थिक स्थिति, मेरो मानसिक सन्तुलन एकदम राम्रो थियो, मैले झन् त्योभन्दा राम्रो होला, त्योभन्दा झन् झन् राम्रो गराउँला भनेर मैले त्यो ऋण लिएको, लिएपछि फाटे मुनि गइयो।
1: तर तपाईँले अहिले जुन खालको भन्नुभयो नि, ब्याङ्कमा स्वाभाविक रूपमा ब्याङ्कसँग सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने त्यो एउटा रेस्पोन्सिबिलिटी त पक्का हुन्छ होला, तर ब्याङ्कले नाफा मात्रै कमाउने होइन भन्दै गर्दाखेरि तपाईँ सिए भएको हुनाले पनि तपाईँले यो कुरा अलिक बढी बुझ्नुहुन्छ। ब्याङ्कका त सेयर धनी पनि छन् नि, जसले डिभिडेन्डको अपेक्षा गरेका हुन्छन्, जसका लागि ब्याङ्कले नाफा कमाउनुपर्छ भन्ने छ, उनीहरूप्रति चाहिँ अन्याय हुँदैन र? ब्याङ्कले नाफै कमाएन भने अरबौँ रुपियाँ लगानी गरेका छन् अनि ब्याङ्कले नाफै कमाइदिएन भने त तपाईँ चाहिँ नाफा कमाउन सकिनँ, मैले ब्याङ्कको ब्याज तर्न सकिनँ भनेर गाह्रो मानिरहनु भएको छ भने ब्याङ्कले पनि त नाफा कमाएन भने ती सेयर धनीमाथि अन्याय हुँदैन र?
0: नाफाको त कुनै सीमा हुन्न नि सर, कति नाफा भन्नु त रहेछ नि। प्रफिट अहिलेको स्थितिलाई हेरिकन मानवता अलिक कति पनि छ भने कहाँ कहाँ कस्ट कटिङ गर्न सकिन्छ, कसरी कसरी क्लाइन्टलाई सहुलियत दिन सकिन्छ, उतातिर पनि त ध्यान दिने हो नि। सुपर प्रफिट ब्याङ्क चाहिँ आफूलाई एकदम आई एम द फर्स्ट सुपर प्रफिट मेकर है, मैले यति कमाएँ भनेर सामाजिक सञ्जालमा हालेर उसले आफूलाई एकदम ठुलो सोचिरहेछ, जबकि उसँग ऋण लिएको व्यक्तिहरू, उसँग जोडिएको व्यक्तिहरू रोइरहेछन्। यो बेइज्जत इज्जत लिने काम, मानसिक तनाव दिने काम ब्याङ्कबाटै भइरहेछ।
1: तपाईँले यो त पक्का बुझ्नु भएको छ होला, जति पैसा वा जति क्यापिटल एउटा ब्याङ्कको छ, एउटा ए क्लास कमर्सियल ब्याङ्कको छ भनौँ, र जति लगानी त्यो ब्याङ्कमा भएको छ, त्यो अनुसारको रिटर्न ब्याङ्कले, त्यो भलै त्यो फिगर अरबमा भयो होला, तर त्यो ब्याङ्कले कमाएको नाफा पर्सेन्टेजका हिसाबले त्यति धेरै नाफा हो र?
0: यो सबसँगै बढाउँ भन्ने चाहिँ म मानसिकता भएको मान्छे हो। यदि मैले गर्दा ब्याङ्क ग्रो गरेको हो नि त, मेरो ब्याजले गर्दा ब्याङ्क ग्रो गरेको भने म चाहिँ किन ग्रो गरिरहेको छैन? हेर्नुहोस् सर, मैले ऋण तिर्न सकिनँ, एउटा मेरो व्यक्तिगत समस्या हुनसक्छ, तपाईँले तिर्न सक्नु भएन, तपाईँको व्यक्तिगत समस्या हुनसक्छ। नेपालको 90% ऋणीले आजको दिनमा ऋण तिर्न नसक्नु भनेको यो व्यक्तिगत समस्या हो, यो राष्ट्रिय समस्या हो।
1: तर त्यो ब्याङ्कै मात्रै कारणले भएको समस्या पनि त होइन नि हो र?
0: ब्याङ्कै कारणले गर्दा भएको भन्ने म भन्दिनँ, सरकार आफैमा दोषी छ, सरकार र एनआरबीले यो समन्वय गरेर राम्रोसँग गरेको भए दिन अझै थियो। तपाईँ भन्दै हुनुहुन्छ बेस रेट प्रिमियम, तपाईँले सबै कुरा भन्नुभयो, मुख्य कुरा त यो पनि बुझ्नुपर्ने हो नि कि 9%भन्दा बढी ब्याज दरमा ऋण लिएर कुनै पनि व्यापार दुनियाँमा सफल हुन सक्दैन, यो त तपाईँको गोल्डन स्टेटमेन्ट हो। यो बुझ्दा बुझ्दै पनि तपाईँ ब्याज दरलाई 9 भन्दा माथि लगिदिने, 9 भन्दा माथि कि 9 को डबलै गरिदिने, त्यो उत्तिखेर बुझ्नुपर्ने कुरा हो कि होइन? सरकारको गल्ती यो के अरे, हामी कर तिरिरहेछौँ सरकारलाई बाई डेभलपमेन्ट गर्दै भनेर, त्यो पैसा सरकारले एफडीमा राखिदिइरहेछ, त्यहाँ पनि उसले ब्याज खाइरहेछ सरकारले। त्यो सरकारले ब्याज खाएको कारणले गर्दा पनि यो कस्ट अफ फन्ड बढेको हो, कस्ट अफ फन्ड बढेपछि यो ब्याज दर बढेको हो। स्वाभाविक रूपले ब्याज दर बढ्नु पनि त्यो आफ्नो ठाउँमा छ, अनैतिक गतिविधि गरेर झुक्याएर साइन गराएर प्रिमियम एक्स्ट्रा चार्ज गरेको यो कहिलेसम्म जायज कुरा हो?
1: त्यो त राष्ट्र ब्याङ्कले नियमन गर्यो, राष्ट्र ब्याङ्कले गलत हो भनेपछि फिर्ता गर भनेर निर्देशन पनि त दिइसकेको हो नि, होइन र भनेको मतलब कतै न कतै नियमन त राम्रो भइरहेछ त किन यति धेरै घन्टाघरमै गएर उफ्रिनु पर्ने कारणको स्थिति भइसक्यो हो र भन्ने मेरो प्रश्न हो।
0: मैले आफ्नो बच्चालाई बाबु तिमी बाहिर जाऊ भनिदिएँ, ऊ बाहिर गए गएन मैले हेर्दिनँ हेर्दिनँ, बाबु तिमी बसेर पढ भन्ने, ऊ पढेको पढेन मैले हेर्दिनँ हेर्ने, अनि दुनियाँको नजरमा ओहो त्यो त एकदम राम्रो बाउ रहेछ त छोरालाई पढ भनिरहेछ, म त दुनियाँको नजरमा म राम्रो भएँ, रेस्पोन्सिबल फादर जस्तो देखिएँ, तर साँच्चीकै बसेर त्यहाँ पढेको छ कि छैन मलाई मतलबै छैन।
1: भनेको आजको दिनमा पनि राष्ट्र ब्याङ्कको निर्देशनको बर्खिलाप गर्दै विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाहरूले त्यो फिर्ता गर्नुपर्ने प्रिमियम फिर्ता गरेर छैनन् भन्ने हो तपाईँको आशय?
0: मैले पा छैन
1: तपाईँको फिर्ता गर्नुपर्ने पैसा हो,
0: अफकोर्स कोर्टमा जानुहोस् भन्छ, कति सहज छ 90% ऋणीलाई तपाईँ अब कोर्ट पठाउनुहुन्छ, कति तपाईँको आँखाले देखिरहेछ, तपाईँको पकेटबाट कसैले पैसा चोरेर भागिरहेछ, नेपालको कानुनले के भन्छ भने तपाईँलाई चोर नभन्नुहोस्, उसलाई भाग्न दिनुहोस्, तपाईँ कोर्ट जानुहोस्, यो नेपालको नियम हो जुन मलाई साइबर क्राइमको डिएसपी सरले भन्नुभयो। मैले भने एनआइसिएसलाई मैले चोर भने किनभने मैले उदाहरण पनि दिएँ कि मेरो खल्तीबाट पैसा लिएर ऊ एनआइसिएसआई भागिरहेछ भने ऊ एनआइसिएसआई चोर भन्ने कि नभन्ने भन्दा नभन्ने, अभ्यासमा आएर भन्न चाहिँ पाइयो तर चोर चाहिँ भन्न पाइन्न, चोर भन्ने काम कोर्टको हो भनेपछि मैले अब चोरलाई छोडिदिने, चोर भागोस् म चाहिँ अब कोर्ट जाने, अब हाउ मच प्र्याक्टिकल इज दिस, खालि थ्योरी लेखिदिने त्यसको प्र्याक्टिकल इम्प्लिकेसन चाहिँ नहेरिदिने।
1: तपाईँले अघि नै पनि भन्नुभयो कि म स्वयं त्यो ब्याङ्कमा काम गरिरहेको थिएँ, पहिला काम गरेको अनुभव थियो मसँग, आजको दिनमा मैले त्यही ब्याङ्कबाट लोन लिएँ, आज चलाउन सकिनँ, त्यो ब्याङ्कले मलाई चाहिँ अन्याय गर्यो भन्नु भएको छ, होइन त्यहाँ त तपाईँका साथीहरू पनि थिए होलान्, वा भनौँ न चाहिँ तपाईँले आफ्नो समस्याहरू अलिक जेन्टल्ली भन्नु भएन कि ब्याङ्कलाई भने जस्तो पनि धेरैले मानेका छन्, खास कुरो चाहिँ के हो?
0: म अब म यतिको पोलाइट मान्छे पाउन पनि गाह्रै हो, जब पोलाइट मान्छेले यो लेभलमा बोलिरहेछ भनेपछि त्यो नेक्स्ट लेभलको मलाई टर्चर आएर हो। कयौँ पटक ब्रान्चमा त म कयौँ पटक गएँ, मसँग एसएमएस छ, मेल छ, बकायदा फोन गरेर रिक्वेस्ट पनि गरेको हो है। अब अहिलेको अब ब्रान्चको हातमा केही छ जस्तो मलाई लाग्दैन, सब त्यो माथिबाटै सञ्चालित छन् है। यो के अरे अहिले यो ऋण असुली जुन भइरहेछ एउटा तरिका हुन्छ नि सर, ऋणी घरमा गएको छ तपाईँबाट तिमीमा, तिमीबाट तमा, घर खाली घर, यो किसिमको बोली कति राम्रो हो, तपाईँ घरमा गार्ड पठाइदिनु भइरहेछ।
1: तर तपाईँ आफै एकपटक त्यो एउटा पहिला जब तपाईँ ब्याङ्कको कर्मचारी हुनुहुन्थ्यो, त्यो कर्मचारी भएर हेर्नुहोस् त, तपाईँले ऋण दिनुभएको छ, अहिले ब्याज तिर्दैन, ब्याज तिर भन्दाखेरि चाहिँ फोन उठाउँदैन, ब्याज तिर भन्दै गर्दाखेरि त हाम्रो आन्दोलन चलिरहेछ, कहाँ ब्याज तिर्नु, यो त ब्याजै मिना हुनुपर्छ भनेर ठुलो कुरा गरिरहेछ, तपाईँले फोन गर्दाखेरि ऊ घरमा आउँदैन, तपाईँ भेट्न आउँदैन, अनि तपाईँको तपाईँको ब्याङ्कमा जुन खालको चाहिँ उसको सम्पत्ति राखेको छ त्यसको सुरक्षा गर्न ब्याङ्कले गार्ड पठाएको भन्ने ब्याङ्कको तर्क छ नि, यसलाई चाहिँ कसरी लिनुभएको छ?
0: योभन्दा हावा कुरा के हुन्छ, सम्पत्ति उडेर गइरहेछ, त्यो मुगल प्रोपर्टी हो, जग्गा जमिन उडेर कहाँ जान्छ? अर्को कुरा मैले भनिहालेँ, यो ब्याङ्कको मात्रै समस्या नभएर अब व्यक्तिगत समस्या नभएर यो राष्ट्रिय समस्या बनेको छ, ब्याज कहाँबाट तिर्ने के हुनु पर्ने खल्तीमा तिर्नको लागि, एक करोडको पहिला 8 लाख तिरिरहेको थियौँ, अब 16 लाख तिर्नु परिरहेको छ, जब व्यापार डाउन छ कहाँबाट तिर्ने, ब्याङ्कले त दिएको पैसा त सब फिर्ता लिइसक्यो ब्याजको नाममा, हुनु पर्ने तिर्नको लागि, तिर्ने कहाँबाट, लोन तिर्दिनँ भन्ने मान्छे एकजना कोही व्यक्ति आएर भन्नुहोस् त म ऋण तिर्दिनँ
1: भनेको, सबैजना ऋण चाहिँ तिर्न तयार छन्, सकिरहेको छैनन्, त्यसैको त्यो विस्फोट वा त्यो खालको विद्रोह आइपरेको।
0: एउटा सिम्पल इक्जाम्पल बुझ्नु, मेरो तलब 1 लाख रुपियाँ हो जुन मैले ब्याङ्कमा डिक्लेयर गरेको थिएँ, ब्याङ्कले के भन्यो भने 60,000 रुपियाँ तपाईँ किस्ता तिर्नुहोस्, 40,000 आफ्नो घर चलाउनुहोस्, मलाई एकदम ठिक छ भने, आज स्यालेरी बढेको छैन, अहिले त जब धमाधम गइरहेछन्, 90,000 रुपियाँ ब्याज मात्रै कटेको छ मेरो, तलब जहाँको त 1 लाख रुपियाँ छ, 10,000 मेरो घर चल्छ, ऋण लिएको 3 वर्ष भयो, 3 वर्षमा मेरो बालबच्चा जन्मिया छन् है। अब भन्नु म साँच्ची कि म जब म चार्टर अकाउन्टेन्ट भएँ म एनी हाउ धानिरहेको छु, तर जो कोही शिक्षक छन् कोही प्राइभेट जब गरिरहेछन् र उनीहरूको उनीहरूले पनि यो परिस्थिति झेलिरहेछन्। यो सुपर चमत्कारी घर कर्जाको नाममा यो अरबौँ लोन डिस्ट्रिब्युट भएको छ, सबलाई बोलाएर फकाएर ब्याजदर बढाइदिएको छ, 3-3% ब्याजदर थपिदिएको छ। भन्नुहोस् न तपाईँ तिर्न सक्नुहुन्छ? म तिर्दिनँ भनेको छु, 60,000 रुपियाँ जुन मैले कबुल गरेको थिएँ आज पनि तिर्न तयार छु, तिर्न 90,000 रुपियाँ तिरे मैले ऋण लिएँ, मेरो बालबच्चाको त्यसमा के दोष छ ल भन्नुहोस् तपाईँ? मेरो बालबच्चाहरू टुक्रा हुने स्थितिमा पुगेको छन् यही ब्याङ्कले गर्दा। ब्याङ्कले त के भन्छ, प्रोपर्टी बेचिदिनुहोस्, प्रोपर्टी बिकिरहेछ, र प्रोपर्टी बेच्नको लागि मैले ऋण लिएको थिएँ, मैले म त मजाले घर बनाउँछु बस्छु भने पो ऋण लिएको, घर किन्ने ग्राहक छैन, मेरो व्यक्तिगत समस्या होइन नि यो त, कसैको अहिले त लिक्विडिटी क्राइसिस भएर कसैको जग्गा बिक्री भइरहेको छैन र ब्याङ्कले जबरजस्ती बेच्न खोजिरहेको छ, जुनसुकै रेटमा बेच्न तयार छ ब्याङ्क अहिले। मेरो प्रोपर्टी 4 करोडको छ, मेरो ऋण 1 करोड हो, उसलाई 1 करोड रुपियाँ आयो भने बेचिदिन्छ, किनभने ब्याङ्कलाई खालि आफ्नो पैसासँग मतलब छ। म भोलिको दिनमा रोडमा हुन्छु, बाहिर जान्छु कि आत्महत्या गर्छु, ब्याङ्कलाई यसँग सरकार छैन, त्यति निज स्वार्थमा ब्याङ्क काम गरिरहेछ र यो कुरा सरकारलाई थाहा छ।
1: जस्तो अहिले अब त सरकार भनौँ न बजेटको तयारीमा छ, यति बेला चाहिँ सरकारी कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था नहुने भयो भन्ने चिन्तामा सरकार छ, तपाईँ आफै पनि चार्टर्ड एकाउन्टेन्ट पनि हुनुहुन्छ र ग्राउन्ड लेभलमा तपाईँले ऋणीका समस्या पनि देख्नु भएको छ। अघि नै पनि भन्नुभयो व्यापारीसँग व्यापार गर्ने स्थिति छैन वा व्यापारै हुँदैन, घर जग्गाको कारोबार उस्तै ठप्प छ, होइन सेयर बजार हिजो भर्खर अलिकति बढाएको थियो नत्र उस्तै छ, यो सबै चिज बिग्रेपछि चाहिँ यसलाई सुधार्नका लागि सरकारले बजेटमा गर्नुपर्ने पहल कदमी के हुन सक्ला?
0: हामी कृषि प्रधान देश भन्दै गर्दा हामी कृषिको नाममा मजा गरिरहेछौँ, गाँजा खेतीलाई सरकारले लिगलाइज गर्नु पर्यो, त्यसको पर्मिसन दिनु पर्यो। गाँजा खेतीलाई पहिलाको दिनमा नेरोटिक ड्रग, गाँजालाई नेरोटिक ड्रग्सको रूपमा लिइन्थ्यो, त्यो चाहिँ रिसर्चको कमीले गर्दा थियो। आजको दिनमा करोडौँ अरबौँ रुपियाँ खर्च गरेर रिसर्च भइरहेछ, एकदम महत्त्वपूर्ण मेडिकल हर्ब हो त्यो, हामीले त्यस लागि मार्केट खोज्नै पर्दैन। आलु रोप्नको लागि पनि ज्ञान चाहिन्छ, तर गाँजा खेतीको लागि ज्ञान केही चाहिँदैन, तपाईँ यहाँ फ्यालिदिनुहोस् यहीँ फल्छ। युएसए जस्तो देशमा 32 स्टेटमा त त्यो लिगलाइज भइसक्यो, डिफ्रेन्ट कन्ट्रीले त्यसलाई लिगलाइज गर्दैछ, हामी किन पछाडि पर्ने जबकि त्यो राम्रो आय स्रोत हो। नेपालको भूमि, नेपालको जुन सोइल छ, गाँजाको लागि एकदम इम्पोर्टेन्ट, सरी एकदम भाइटल छ। त्यसको नेगेटिभ इम्प्याक्टहरू होलान् त्यसलाई मिनिमाइज गर्दै हामीले अगाडि बढ्नुपर्छ। अब अर्को कुरा, ब्ल्याक मनी छ भन्ने कुरा, यो कुरामा अब काहीँ रोकेको छैन। ब्ल्याक मनी चाहिँ सरकारले त्यसलाई अब ल हामी रोकटोक गर्दैनौँ, त्यसलाई लिएर आऊ, तर त्यो पैसाले इन्डस्ट्री मात्रै खोल, तिमी त्यो ब्ल्याक मनीले इन्डस्ट्री खोल्यौ भने हामी तिमीमाथि कुनै पनि पेनाल्टी लगाउँदैनौँ, झन् प्रोत्साहन गर्छौँ भनेर सरकारबाट यो कुरा आउनु पऱ्यो बजेटमा। थर्डमा, जुन लोकल्ली प्रड्युस्ड आइटम छन् जुन हामी कन्ज्युम गरिरहेछौँ, त्यसमा सरकारले त्यसमा प्रोत्साहन दिनु पऱ्यो। मानौ मैले 100% नेपाली कुरा उपभोग गरिरहेको छु भने इम्पोर्ट रोक्नु पऱ्यो, इम्पोर्ट रोक्नको लागि हाम्रो जे छ हामी त्यसमै रमाउँ त्यसमै खुसी हौँ, सरकारले यसमा प्राइज स्वरूप यदि कुनै व्यक्तिले 100% नेपाली वस्तु प्रयोग गरिरहेको छ भने उसलाई मोटिभेट गर्नको लागि, त्यो किसिमको। अरू कुरा, सरकारी कर्मचारी या सरकारसँग जोडिएको जति पनि छन् सबको बालबच्चाहरू सरकारी स्कुलमै पढ्नुपर्छ, होइन भने नेपालको सरकारी स्कुलको अवस्था दिन प्रतिदिन बिग्रिँदै जान्छ, यो कुरामा ध्यान जान जरुरी छ। अर्को कुरा, लकडाउनमा, लकडाउनको कारणले स्पेसिफिकली जो भूमिका मान्छेहरू छन् जसको 700-800 रुपियाँ मजदुरी गएर जो कमाइरहेको थिए खाइरहेको थिए, जसको ऋण थियो 1 लाख रुपियाँ, ब्याज नतिरेको कारणले गर्दा ब्याजमाथि ब्याज थपिएर आज 10 लाख 15 लाख पुगेको छ। अनुहार हेर्दा त्यो त्यो व्यक्तिले 50,000 पनि तिर्ला जस्तो लाग्दैन, ऊ माथि 15 लाखको लोड थपिएको छ। लकडाउनमा अघि मैले भनिहालेँ, खालि त्यो इन्जेक्सन दिएर भएन, छेनी खाना खुवाएर भएन, यो समस्या सल्भ ब्याङ्कले कसरी गर्छ? अब 2-2 अर्बको ऋण माफ गर्न सक्ने जस्तो कुरा छ भने यो किन नगरिदिने? नेपालमा नेपालमा पैसा छैन, विदेशीहरू आउन खोजिरहेछन्, एफडिआई आउन खोजिरहेछन्। हाम्रो यो इन्डस्ट्रियल एक्ट जुन छ त्यसमा एकदम बढी रिस्ट्रिक्सन छ, ट्रेडिङको लागि तपाईँले एफडिआई लिएर आउनु पाउनुहुन्न। अब मेरो आफ्नो विचार के छ भने ट्रेडिङको लागि भए पनि ट्रेडिङको लागि पनि एफडिआई हामीले फ्री छोडिदिनु पऱ्यो, कमसेकम जागिर त पाउँछन्, प्रोफिटमा ट्याक्स त तिर्छन् है। अर्को कुरा, अब हेर्नुहोस् इन्डियामा के छ भने तपाईँको जुन रोड बन्छ, रोड बनिसकेपछि त्यहाँ रोड मिनिस्टर त्यो गाडीमा आफै बस्छ, चिया खान्छ, ड्राइभरलाई भन्छ 120 स्पिडमा गाडी कुदा भन्छ, उसले 120 स्पिडमा गाडी कुदाउँदै गर्दा हल्का पनि चिया पोख्यो भने त्यो ठेकेदारको करियर गयो। नेपालमा आज रोड बनेको छ, 6 महिनामा भत्किएको छ। बजेटमा यो कुरा आउनु पर्यो कि यदि कुनै ठेकदारले रोड बनाएको छ भने एटलिस्ट 30 वर्षसम्म त्यसमा कुनै किसिमको है त्यसमा केही रिपेयर मेन्टेनेन्सको खाँचो पऱ्यो भने त्यो त्यो ठेकदार आफैले गर्नु पर्यो। त्यो किसिमको ठेकदार नेपालमा छैन भने हामी त्यसलाई इन्टरनेसनल बिडिङ गरेर त्यो किसिमको ठेकदार लिएर आउँ नेपालमा। रिपेयर मेन्टेनेन्सको नाममा बजेट यति खर्च भइरहेछ, सब युजलेस बजेटहरू हुन्छ। त्यो अघि मैले भनिहालेँ, हामी सरकारलाई कर तिरिरहेछौँ तपाईँ के अरे डेभलपमेन्ट गर्नुहोस् भनेर, सरकारले चाहिँ त्यो पैसा गएर एफडीमा राखिदिइरहेछ। सरकारसँग भएको पैसा एफडीमा राख्न पाइँदैन, त्यसले गर्दा पनि इन्ट्रेस्ट रेट आज यहाँ त्यसमा बढेर आएको। अर्को कुरा, कारण जेसुकै होस् 90%भन्दा बढी ऋणीको सम्पत्ति लाइनमा पुगेको छ, सरकारले आफ्नो यसमा जिम्मेवारी वहन गर्नु पर्यो र त्यसको लागि स्टे अर्डर सरकारबाट आउनु पर्यो कि अहिले कमसेकम 1 वर्षको लागि कुनै पनि प्रोपर्टीहरू बिक्री हुनु भएन,
1: सबै यी समस्याहरू समाधान गरोस्, हामी यही कामना गर्छौँ। कार्यक्रममा आइदिनुभयो, धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: हवस् त दर्शकवृन्द, यो विशेष समाजसँगै आजका लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउनुहोला। तपाईँले नै पठाउनुभएका सल्लाह सुझाव र प्रतिक्रियाका आधारमा हामी हाम्रो कार्यक्रमलाई अझै परिष्कृत बनाउँदै लगिरहेका छौँ र लैजानेछौँ पनि। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिटसँगै म सुरज ब्याकुरलाई पनि बिदा दिनुहोस्। तपाईँहरू सबैलाई नयाँ वर्षको शुभकामना। नमस्ते।
2: अर्थतन्त्रका अनेक आयामका कुरा,
3: व्यापार व्यवसाय र व्यवसायका कुरा,
2: समृद्ध देशका लागि समृद्धिको बाटोका कुरा,
3: समग्रमा बिजनेस र बिजनेस गर्ने दिमागका कुरा।
2: कार्यक्रम बीज एन्ड ब्रेन
3: प्रत्येक सोमबार बुधबार र शुक्रबार
2: मात्र रेडियो अर्थ सरोकारमा।
1: कार्यक्रम बिजनेस एन्ड ब्रेनका साथमा उपस्थित छु म सुरज प्याकुरेल। दर्शकवृन्द, यो कार्यक्रममा हामी नेपाली आर्थिक क्षेत्रका खास विषयमा खास संवाद गर्ने प्रयास गरेका हुन्छौँ। पछिल्लो समय नेपाली ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा विभिन्न खालका आन्दोलनहरू भइरहेका छन्। केही समय अगाडि कसैको नेतृत्वमा नबुझेको वर्ग नेपालको ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्ध लागेको छ भन्ने तर्क हुन्थ्यो, तर पछिल्लो समय पढे लेखेकै वर्ग बुझेकै वर्ग पनि ब्याङ्क तथा वित्तीय संस्थाले अलिक बढी नै अत्याचार गरे भन्ने लगायतका तर्कहरू प्रस्तुत गरेका छौँ। आजको अङ्कमा मसँग यस्ता पात्र हुनुहुन्छ जो चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ तर ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा अभियान चलाइरहनु भएको छ, वा भनौँ उहाँहरूको विरोधमा सडकमा हुनुहुन्छ। आखिर किन यस्तो भइरहेको छ वा यसको समग्र समाधान के हो? आजको अङ्कमा हामी यस विषयमा संवाद गर्नेछौँ। सँगै नेपाल सरकारले ल्याउन लागेको बजेटमा यस्ता खालका समस्याका सम्बोधन गर्नका लागि के गर्नुपर्छ सरकारले भन्ने विषयमा पनि खास संवाद गर्ने प्रयास गर्नेछौँ। आजको अङ्कमा मेरा अतिथि चार्टर्ड एकाउन्टेन्ट अजय चौरासी हुनुहुन्छ। स्वागत छ अजयजी।
0: नमस्कार सर।
1: मैले अघि नै भूमिकामा पनि भने तपाईँ आफै चाहिँ चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ, पढे लेखेको वर्गमा पर्नुहुन्छ, प्र्याक्टिस गरिरहनु भएको छ चार्टर्ड एकाउन्टेन्सीको भाषामै भन्दा। एउटा चार्टर्ड एकाउन्टेन्ट भन्ने बित्तिकै एउटा बहुत राम्रो रेस्पेक्ट छ समाजमा। तपाईँले ब्याङ्किङ बुझ्नु भएको छ, तपाईँले इन्ट्रेस्ट रेट कसरी क्यालकुलेसन हुन्छ भनेर बुझ्नु भएको छ, ब्याङ्कले कसरी कमाउँछ भन्ने पनि बुझ्नु भएको छ, सबै कुरा बुझ्नु भएको छ, तर ब्याङ्क विरुद्ध नै अलि अराजक शैलीको आन्दोलन गरिरहनु भएको छ वा त्यो विरोध गरिरहनु भएको छ, यो अलि कता कता के मिलेन जस्तो लाग्दैन?
0: मैले ब्याङ्किङ बुझ्दै गर्दा, मैले बेस रेट प्रिमियम बुझ्दै गर्दा अहिले जुन समस्या छ व्यापारीहरूको, ऋणीहरूको, त्यो सोल्भ हुन गइरहेछ त? मेरो बुझाइ मात्रैले हुनेवाला केही छैन नि। आजको दिनमा 90%भन्दा बढी व्यापारीहरू धराशायी भइसकेका छन्। 90%भन्दा बढी ऋणीहरूको सम्पत्ति ब्याङ्कले आज या नभए भोलि निलाम गर्नेवाला छ। नेपालमा दैनिक रूपमा 3000-3500 युवाहरू, बुढापाकाहरू विदेश गइरहेछन्। यही दिन हेर्नको लागि हामीले यो के अरे सरकारलाई भोट दिएको हो त।
1: तर ऋण लिएपछि त तिर्नुपर्छ नि, यसको त कुनै विकल्प नै छैन नि, होइन र? हामीले जब जब ब्याङ्किङको अभ्यास गरौँ वा ब्याङ्किङको परिकल्पना गर्दै गर्दाखेरि त ऋण लिने बेलामा नै ऋण तिर्नुपर्छ र तिर्छु भनेर लिने होइन र?
0: मलाई नेपालको कुनै एकजना व्यक्तिलाई बोलाएर यहाँ मलाई सोध्न लगाइदिनु, एकदम ब्याङ्कले ऋणले यो भन्दैन कि म ऋण तिर्दिनँ भनेर। यो अफवाह फैलाइएको हो। ब्याज तिर्दिन पनि कसैले भनेको छैन। 8%मा लिएको ऋण कारण जेसुकै होस् आजको मितिमा 16%, 17%, 18%, 19%सम्म पुगेको छ, के कमाएर तिर्ने हो? त्यति मुनाफा कुनै पनि व्यापारमा छैन, त्यसको जवाबी त को छ त? त्यो हो मेरो खास प्रश्न। यो अनैतिक ब्याङ्किङ भइरहेछ नेपालमा। यो ब्याङ्कप्रति आम व्यक्तिहरूको, इभन हामीहरूको पनि एउटा अन्धविश्वास हुन्छ। ब्याङ्कमा सब पढ लेखेका छन्, सब नीति नियमले चल्छ, एनआरबीको डाइरेक्टिभ्सले गाइड गरेको छ, त्यहाँ धोकाबाजी चिटिङ भन्ने त कुरै हुँदैन। तर अहिले आएर हेर्नुहोस् त, चिटिङको जति पनि केसेस छ, तपाईँहरूकै यो सामाजिक सञ्जालबाट पनि कुरा आइरहेछ। यो सबभन्दा सुरुवात गरेको एनआइसिएसिआरले हो, जहाँसम्म मैले बुझेको छु। यसमा एनआरबी मौन बस्यो, एनआरबीलाई के थाहा नै भयो?
1: तर हामीले बुझ्दाखेरि त नेपाल राष्ट्र ब्याङ्क भनेको त अहिले नेपालमा भइरहेका रेगुलेटर्सहरू मध्येकै एकदम सर्वोत्कृष्ट रेगुलेटर हो र नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई जुन खालको कडा रूपमा नियमन गर्छ र भन्ने बुझाइ हाम्रो पनि हो र धेरै अर्थमा त्यो सत्य पनि हो भनिन्छ। तपाईँ चाहिँ राष्ट्र ब्याङ्क मौन बस्यो, ब्याङ्कले चाहिँ गलत गरे भन्दै गर्दाखेरि यो सत्य भएर
0: कडा रूपको नियम उसले लेख्छ होला, तर कारण चाहिँ हुँदैन। मसँग जति पनि इक्जाम्पलहरू छन्, अस्ति ब्याङ्कले अनैतिक तरिकाले ब्याज दर बढी लियो, प्रिमियम नसोधिकन थपिदियो भन्ने कुरा जब गुनासो आयो, जब मैले सामाजिक सञ्जालमा कुरा राखेँ, जब एनआरबीलाई मैले कम्प्लेन गरेँ, त्यसको 3 दिनपछि एनआरबीले आफ्नो डाइटिस्ट मार्फत यो कुरा लिएर आयो, जुन जुन ब्याङ्कले एक्स्ट्रा प्रिमियम लिएको छन् त्यसलाई फिर्ता गर्नु पऱ्यो भनेर। अब सबैले फिर्ता पाएन कि पाएनन्? म पनि पीडित हो, मैले पनि एक्स्ट्रा प्रिमियम फिर्ता पाउनुपर्ने भएकै छैन। एनआरबीलाई मैले यो कुरा राखेँ पनि कि ज जसले फिर्ता पाएको छन् कमसेकम उनीहरूको नाम एकचोटि पब्लिक फोरममा ल्याइदिनु पर्यो, अनि बोल हामीलाई विश्वास हुन्छ।
1: त्यो फेरि गोपनीयताको
0: होइन होइन, यो एउटा के अरे एनआरबीको त मेन काम भनेको तपाईँको ट्रान्सपेरेन्सी, एकाउन्टेबिलिटी हो नि त। वी हेभ राइट टु नो कसैले प्रिमियम फिर्ता पाए कि पाएन, कसैले अनैतिक गतिविधि बापत कम्पन्सेसन पाए कि पाएन, यो जान्ने अधिकार त सबैलाई छ नि।
1: यो सबै कुरा भन्दै गर्दाखेरि तपाईँले जुन खालका ब्लेमहरू लगाउनु भयो, जुन खालका आरोपहरू लगाइरहनु भएको छ, वा भनौँ न कति सत्य होलान्, कति अर्धसत्य होलान्, कति पूर्ण असत्य होलान्, तर यसलाई पनि त नियमन गर्ने राज्य छ, राष्ट्र ब्याङ्क छ, प्रहरी होला, अदालत होला, वा केही त होला नि, चेक एन्ड ब्यालेन्स गर्ने कतै न कतै निकाय होला। अब तर तपाईँहरू चाहिँ यो ब्याङ्कले लुटे ठगे मात्रै भनेर आन्दोलन गरिरहनु, त्यो पनि शिक्षित वर्गले त्यो गर्नु, त्यो पनि ब्याङ्किङ बुझेको मान्छेले गर्नु गलत भएन र?
0: मैले बोलेको कुनै पनि स्टेटमेन्ट त्यसलाई तपाईँ अर्ध सत्य या असत्य साबित गरिदिनुहोस्, होइन तपाईँ जे भन्नुहुन्छ म त्यसको लागि तयार हुन्छु। अर्को कुरा, बोल्ने कसले? अहिले म एक्लै घन्टा घरमा प्लेकार्ड लिएर ब्याङ्कले हामीलाई मानसिक तनाव दियो, ब्याङ्कले हामीलाई लुट्यो भनेर प्लेकार्ड म एक्लै लिएर रोडमा घन्टा घरमा म उभिरहेको छु? जो वास्तविक पीडित छन् व्यापारीहरू, ऋणीहरू, लाजले हो कि डरले हो अहिले पनि रोडमा आइरहेको छैनन्। हेर्नुहोस्, दुर्गा प्रसाईजीले त्यो अभियान सुरु गर्नुभयो, जुन किसिमको हालात अहिले छ, उहाँ नउठेको भएको अरू कोही अरू उठ्थ्यो, अब बाध्यता भइसकेको छ।
1: भनेको तपाईँहरू पनि दुर्गा प्रसाईको आन्दोलनमा समर्थन गर्नुहुन्छ?
0: यो अब हामी हाम्रो त्यसमा समर्थन छ, न हामी कहाँ जाने अब तपाईँ भन्नुहुन्छ निकायहरू छन् अघि कुराहरू आयो निकायले कुरा सुनिदिनु पर्यो नि सुनेको छैनन् कुराहरू कहाँ जाने हामी ल भन्नुहोस् अब अनैतिक गतिविधिमा ब्याङ्कहरू मजाले इन्भल्भ भएको छन् यो एनआरबीले डाइरेक्टिभ्स जति पनि निकालेको छ डाइरेक्टिभ्स के आएको छ भने यदि कुनै ग्राहकले सेवा लिएको छैन भने त्यसको पैसा काट्न पाइँदैन यति हुँदा हुँदै पनि ब्याङ्कहरूले यो एनआइसिएसिआई स्पेसली ब्याङ्कले बारम्बार एकै वर्षमा दुईपटक एटिएमको चार्ज खाइदिने घरमा एटिएम पुगेकै छैन त्यसको एटिएमको चार्ज खाइदिने चेकबुक बनेकै छैन 750 रुपियाँ चेकको काटिदिने अब यो कुरालाई लिएर ब्रान्चमा जाँदा आज सर हुनुहुन्न भोलि आउनु भोलि जाँदा पर्सि आउनु लास्टमा गएर जानुहोस् कोर्ट जानुहोस् बोल्ने शैली त्यस्तो छ अब ऋण लिने बेलामा ऋण फिर्ता गर्ने नै मान्छेले दिएको हो त्यो लोन लिएको हो हामीले तर जुन किसिमको परिस्थिति ब्याङ्कले बनाइदिया छ जुन किसिमको परिस्थिति सरकारले बनाइदिया छ व्यापार जिरो छ आजको दिनमा लकडाउनमा व्यापार सबै जिरो तपाईँको यो भूमिका मान्छेहरूले काम गर्न पाएनन् तर ब्याङ्कको ब्याज त बढ्दै गयो बढ्दै गयो आज माइक्रो फाइनेन्सहरूले लघु वित्तहरूले गरेको त्यही छन् मजाले लुट्या छन् यो कुरामा कमसेकम सरकारले त बोल्नुपर्ने हो नि त्यो लकडाउनमा कोरोना कालमा त्यो इन्जेक्सन मात्रै दिएर छेनिक खाना दिएर त्यो दीर्घकालीन उपचार थियो त त्यसको रिजल्ट कन्सिक्वेन्स अहिले देखिरहेछ मान्छेहरू आत्महत्या गरिरहेछन् हेर्नुहोस् ब्याङ्करहरूलाई के अरे मोसो लाउने कुरामा कालो मोसो दल्ने कुरामा त्यो कुरा मलाई पनि चित्त बुझेको छैन त्यो राम्रो कदम होइन तर ऋणीहरू जसले ब्याङ्कबाट ऋण खाएको छन् उनीहरू यो ब्याङ्कै सिस्टमले गर्दा आज आत्महत्या गरिरहेछन् र ब्याङ्कसँग त्यति फुर्सद पनि छैन कि गएर कमसेकम शोक प्रकट गरिदिनको लागि मान्छे मर्दा केही नहुने ब्याङ्कले गल्ती गर्यो ब्याङ्कले यहाँ जातित्व गर्यो गएर भन्दा कालो मसु दल्छु भन्दा हामी आराधक भयौँ भन्ने कुरा आइरहेछ
1: तर यो त सबै कुरा चाहिँ राज्य विहीनताको जस्तो अवस्था भयो नि त तपाईँ कालो मसु दल्छु कसैलाई हान्छु थर्काउँछु वा फलानुलाई सिद्ध्याउँछु भन्दै हिँड्नु त अराजकताको पराकाष्ठ भएन या त राज्य छ नि यो त विधिको शासन भएको देश हो नि होइन र सर
0: म त अहिले पनि राज्यलाई दुवै हात जोडेर रिक्वेस्ट गर्दैछु प्लिज तपाईँको भोटरहरू जसले तपाईँलाई भोट दिएर यहाँसम्म पुर्याएको छन् उनीहरू मर्ने कागारमा पुगेको छन् उनीहरूको सम्पत्ति निलाम हुँदैछ आजै मलाई मेसेज आएको थियो सर मलाई बचाइहाल्नुहोस् एनआइसिएसिआ ब्याङ्कले हाम्रो घर खाली गर्दैछ कमसेकम यो स्थिति बुझ्नुपर्ने हो नि ल ठिक छ अहिले आर्थिक सङ्कट लागेको छ ब्याङ्कले पनि त्यो कुरा बुझ्नुपर्ने हो नि अब हेर्नुहोस् म तपाईँलाई भन्दैछु महात्मा गान्धीको फिलोसफी पनि एक ठाउँमा गएर फेल भयो महात्मा गान्धीको फिलोसफी के थियो भने यदि तपाईँलाई कसैले थप्पड हान्छ भने दायाँ गालामा हान्छ भने बायाँ गाला अगाडि गरिदिनुहोस् एकजना उहाँको शिष्यले त्यो के अरे शिष्यले त्यो काम गर्यो फेरि उसले देउरामा हान्थ्यो फेरि महात्मा गान्धीकोमा त्यो मान्छे गयो ल उहाँलाई के भन्यो भने ठिक छ अर्को पनि गाला थाप्दियो अब यो ऊ मान्ने नमान्ने ऊ हान्दै जाने यता महात्मा गान्धीले चाहिँ ल ठिक छ गाला अगाडि बढाउँदै गर त्यो चरम सीमामा जब कुरा पुग्यो अब अन्तिम थप्पड खाएको भए त्यो मान्छे मर्थ्यो जब त्यो स्थिति पुग्यो महात्मा गान्धीले के भन्नुभयो भने मेरो फिलोसफी मेरो दर्शन यही सक्यो अब तिमीलाई जे उचित लाग्छ त्यो गर
1: भनेको अहिलेका ऋणीहरू त्यस्तै स्थितिमा छ
0: पुगिसकेका छन् त नि यो तपाईँलाई यो कुरा आज मैले फेरि खोलिहालेँ यो पहिले पनि मैले भन्दै आएको हो यो के अरे अहिलेको स्थिति आर्थिक स्थिति यति खराब छ अहिले बजारको यो व्यापारीहरूसँग कर चुक्ता गरेर लिनको लागि पैसा छैन दुई वर्षको कर चुक्ता बाँकी छ अहिले हिजो प्रधानमन्त्रीको एउटा आयो स्टेटमेन्ट पढिरहेको थिएँ अब व्यापारीहरूमाथि अनुगमन गर्ने रे दुनियाँको सब भार व्यापारीहरूलाई ब्याङ्कबाट टर्चर करकालेबाट टर्चर घरेलुबाट टर्चर बजारमा पैसा फस्या छ उठिरहेको छैन त्यो टर्चर बोर्डरको समस्या सब भार सब पीडा व्यापारीलाई
1: तर सबै कुरा व्यवस्थापन गर्छु भनेर नै व्यापार गर्ने होइन र
0: मैले एउटा कुरा ब्ल्याक मनी छ नि त भन्ने कुरा त प्रश्न छ नि त्यसको अनुगमन किन नगर्ने हावर नचलिकन पात हल्दैन, यो यो व्यक्तिसँग यो यी नेताहरूसँग कालोधन छ भन्ने कुरा त बजारमा त आछ नि, उनीहरूमा त्यो अनुगमन किन भइरहेको छैन? त्यहाँ पनि मेरो प्रश्न छ नि, भन्नुहोस् हजुर के भन्नुहुन्थ्यो?
1: त्यस्तो यो अनुगमनको कुरा वा अनुगमन त राज्यको नीति विरुद्धमा गरिने कुनै पनि कामको अनुगमन गर्नु, तिनीहरूलाई कारवाही गर्नु त राज्यको एउटा भूमिका नै भयो होइन? अहिले मेरो प्रश्न चाहिँ जसरी एउटा सिस्टममा ब्याङ्किङ चलिरहेको छ, एउटा सिस्टममा ब्याङ्कतिर वित्तीय संस्थाहरू चलिरहेका छन्, आज तपाईँले सिस्टममा चलेको छैन र
0: सिस्टममा चलिरहेको छ? यो सिस्टममा चलेको भए मान्छेले आत्महत्या गर्थ्यो? 90% ऋणीहरूको कोलेट्रल उनीहरूको धितो आजको दिनमा निलामीमा पुगेको छ।
1: त्यो त ऋणीले व्यापार गर्न नसकेर, ऋण तिर्न नसकेर भएको हो नि होइन र?
0: व्यापार गर्न नसकेर होइन, सुन्नुहोस् तपाईँले ऋण लिनुभयो 1 करोड, ब्याज दर थियो 8%, 8 लाख, ब्याज दर भयो 16%, 16 लाख, 16 लाख रुपियाँ चाहिँ व्यापारले कमाउन नसकेको हो। यो कुरा त पहिले पनि प्रष्ट भएको थियो नि।
1: तर एउटा व्यापार गर्ने मान्छेले महँगी बढ्न सक्छ, इन्फ्लेसन हुनसक्छ, मेरो कस्ट अफ प्रडक्सन बढ्न सक्छ, त्यो बेला चाहिँ समग्र देशको अर्थतन्त्र यस्तो भइरहँदाखेरि चाहिँ ब्याङ्कको ब्याज बढ्न सक्छ र त्यो ब्याङ्कको बढेको ब्याज पनि मैले तिर्न सक्नुपर्छ भनेर सुरु गर्ने होइन र व्यापार त?
0: भावहरूको सब भार भारतीय ऋणीमाथि बुझ्ने, सब कुरा बुझ्नुपर्ने क्लाइन्टले मात्रै, ब्याङ्कले नबुझिदिनु पर्ने। ब्याङ्कले ऋण दिने बेलामा उसले चाहिँ क्रेडिट एनालाइसिस नगरिदिनु पर्ने, भोलिको दिनमा ब्याज दर बढ्यो भने यो व्यापारीले त्यो व्यापार त्यो उसले ऋण थाम्न सक्छ कि सक्दैन भन्ने कुरा क्रेडिट एनालाइसिस नगरिदिने। स्टाफ जत्तिका पनि छन् ब्याङ्कमा, काम के गर्यो उनीहरूले त? उनीहरूले त्यतिखेर क्रेडिट एनालाइसिस गरिदिएको भए, अहिले कुरा आइरहेछ मिसयुटिलाइजेसन अफ फन्ड भयो भन्ने कुरा, त्यो आज गरेर थाहा भइरहेको छ मिसयुटिलाइजेसन अफ फन्ड भएको छ भन्ने कुरा।
1: अनि ऋण लिने बेलामा चाहिँ पढ्दै नपढे जहाँ पाएँ त्यही सही गरिदिने, बुझ्दै नबुझिकन जसरी हुन्छ आजै पैसा चाहियो भनेर सही गरिदिने, अनि पैसा लिइसकेपछि न्यू खोज्न पनि त ठिक भएन नि होइन र?
0: न्यू खोज्नु भन्ने यो शब्द नै गलत भयो। अरू कुरा रह्यो साइन गर्ने कुरा, मैले भनिहालेँ ब्याङ्क प्रति अहिले पनि, अब त खर कम भइसक्यो तर ब्याङ्कप्रति ब्लाइन्ड ट्रस्ट हुन्छ कि ब्याङ्कले हामीसँग धोखाधारी गर्दैन, सिस्टममा चलेको हो भन्ने मानसिकता थियो। म त आफै डिफ्रेन्ट ब्याङ्कमा काम गरेको है, अब ब्याङ्कमा काम गरेपछि त रियालिटी अहिले मैले बुझिरहेको छु। तर सिस्टम भन्ने कुरा हेर्नु, यो व्हाइट कलर सब क्राइम भइरहेछ, व्हाइट कलर क्राइम।
1: यो भन्यो के हो?
0: व्हाइट कलर क्राइम भनेको यो पढे लेखेकाहरूले सिस्टमसँग खेलेर है अरूले नबुझ्ने गरी, तपाईँको खातामा 500 रुपियाँले कट्यो भने तपाईँ यति व्यस्त हुनुहुन्छ नि, तपाईँ त्यहाँ सायद जानुहुन्न होला है, त्यो 500 रुपियाँ गयो मेरो खातामा गयो। एउटा ब्याङ्कमा 20 लाख ऋणी खाताधारी छन् भने 10 लाखलाई पनि त्यो झुक्यायो भने एमाउन्ट हेर्नुहोस् कति हुन्छ, र कतिले त बुझेकै छैनन् पैसा के को कट्यो, न मोबाइल ब्याङ्किङ हुन्छ,
1: नलिएको सेवा वा चाहिँ नकाट्नुपर्ने पैसा पनि ब्याङ्कले काटिरहेछ।
0: कति प्रमाणहरू छन्? ममाथि एनआइसी, मैले यही कुरा सामाजिक सञ्जालमा हाल्दा एनआइसी एसिएलए ममाथि उजुरी हालिदियो साइबर क्राइममा। जब त्यहाँ साइबर क्राइममा गएँ म, तपाईँ यस्तो कुरा डिप्लोमेटिक कुराहरू, या तपाईँ सिए मान्छे के यो काममा लागेको हो, किन यसरी बोल्नु पऱ्यो, तपाईँको व्यक्तिगत समस्या हो, आउनुहोस् न अफिसमा बसेर सल्टौँ। मैले भने मेरो व्यक्तिगत समस्या मात्रै भइदिएको भए सायद म आउँदैन थियो होला।
1: ब्याङ्कले मुद्दै हाल्यो तपाईँलाई? ब्याङ्कले मुद्दा हाल्यो,
0: मुद्दै हाल्यो
1: साइबर क्राइममा,
0: साइबर क्राइममा।
1: तर तपाईँले त लेख्न पनि अलिक अपमानजनक शब्दै लेख्नु भएको थियो नि ब्याङ्कहरूलाई त।
0: अब हेर्नुहोस्, म आफै त्यहाँ काम गरेको व्यक्ति, म आफै पनि रेस्पेक्ट खोज्ने मान्छे होइन, ब्याङ्कको कर्मचारीको नाताले अरूले मलाई रेस्पेक्ट गरिदियोस् भन्ने भावना ममा पनि त्यतिखेर थियो। त्यति हुँदा हुँदै पनि मसँग त काहीँ न काहीँ त ठुलै गल्ती, ब्याङ्कले धोका दिएरै नै त्यो किसिमको शब्द निकालेको हो नि। जहाँ पाएँ जहाँ त्यो चोर फटा सबलाई चोर फटाए भन्दै हिँड्ने मानसिक सन्तुलन बिग्रेको मान्छे त म होइन, मसँग प्रमाण छ। तर हो, अघि मैले त्यो कुरा अघि त्यो कुरा फेरि आयो यहाँ, अब कोर्ट जानुहोस् रे, तपाईँ भन्नुहोस् 500 रुपियाँको लागि तपाईँ कोर्ट जानुहुन्छ? ब्याङ्कले ब्याज दर झुक्याएर बढाइदिएको छ, तपाईँ कोर्ट जानुहोस्? अब जिन्दगीभरि त्यही कोर्ट जानको लागि, बहस गर्नको लागि, म बदनाम हुनको लागि, यही सब दिन हेर्नको लागि मैले ऋण लिएको हो त ब्याङ्कबाट। सुन्नुहोस् सर,
1: तर तपाईँको हप्की खानका लागि, तपाईँले चोर फटा भन्नका लागि, वा तपाईँले विरोध गर्नका लागि तपाईँलाई लोन दिएको पनि त होइन नि ब्याङ्कले, होइन र?
0: ब्याङ्कले त मसँग मजाले कमाइरहेको छ, सबसँग कमाइरहेछ, ब्याज थपी थपी मन जसरी उनीहरू त थपी थपी मन परे तरिकाले ब्याज थपेर खाइरहेछन्। दुनियाँको सब व्यापार आज नेगेटिभमा गइरहेछन्, ब्याङ्क चाहिँ सुपर प्रफिटमा। ब्याङ्कको उद्देश्य प्रफिट मात्रै कमाउने होइन भन्ने कुरा क्लियर हुनु पर्यो। ऋणीको आर्थिक स्थितिलाई अझ राम्रो गर्नको लागि ऋण लिने हो। ऋण लिनुभन्दा अगाडि मेरो आर्थिक स्थिति, मेरो मानसिक सन्तुलन एकदम राम्रो थियो, मैले झन् त्योभन्दा राम्रो होला, त्योभन्दा झन् झन् राम्रो गराउँला भनेर मैले त्यो ऋण लिएको, लिएपछि स्वाटै मुनि गइयो।
1: तर तपाईँले अहिले जुन खालको भन्नुभयो नि, ब्याङ्कमा स्वाभाविक रूपमा ब्याङ्कसँग सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने त्यो एउटा रेस्पोन्सिबिलिटी त पक्का हुन्छ होला, तर ब्याङ्कले नाफा मात्रै कमाउने होइन भन्दै गर्दाखेरि तपाईँ सिए भएको हुनाले पनि तपाईँले कुरा अलिक बढी बुझ्नुहुन्छ। ब्याङ्कका त सेयर धनी पनि छन् नि, जसले डिभिडेन्डको अपेक्षा गरेका हुन्छन्, जसका लागि ब्याङ्कले नाफा कमाउनुपर्छ भन्ने छ, उनीहरूप्रति चाहिँ अन्याय हुँदैन र ब्याङ्कले नाफै कमाएन भने अरबौँ रुपियाँ लगानी गरेका छन् अनि ब्याङ्कले नाफै कमाइदिएन भने त तपाईँ चाहिँ नाफा कमाउन सकिनँ, मैले ब्याङ्कको ब्याज तर्न सकिनँ भनेर गाह्रो मानिरहनु भएको छ भने ब्याङ्कले पनि त नाफा कमाएन भने त्यही सेयर धनीमाथि अन्याय हुँदैन र?
0: नाफाको त कुनै सीमा हुन्न नि सर, कति नाफा भन्नु त रहेछ नि। प्रफिट अहिलेको स्थितिलाई हेरिकन मानवता अलिकति पनि छ भने कहाँ कहाँ कस्ट कटिङ गर्न सकिन्छ, कसरी कसरी क्लाइन्टलाई सहुलियत दिन सकिन्छ, उतातिर पनि त ध्यान दिने हो नि। सुपर प्रफिट ब्याङ्क चाहिँ आफूलाई एकदम आई एम द फर्स्ट सुपर प्रफिट मेकर है, मैले यति कमाएँ भनेर सामाजिक सञ्जालमा हालेर उसले आफूलाई एकदम ठुलो सोचिरहेछ, जबकि उसँग ऋण लिएको व्यक्तिहरू, उसँग जोडिएको व्यक्तिहरू रोइरहेछन्। यो बेइज्जत इज्जत लिने काम, मानसिक तनाव दिने काम ब्याङ्कबाटै भइरहेछ।
1: तपाईँले यो त पक्का बुझ्नु भएको छ होला, जति पैसा वा जति क्यापिटल एउटा ब्याङ्कको छ, एउटा ए क्लास कमर्सियल ब्याङ्कको छ भनौँ, वा जति लगानी त्यो ब्याङ्कमा भएको छ, त्यो अनुसारको रिटर्न ब्याङ्कले, त्यो भलै त्यो फिगर अरबमा भयो होला, तर त्यो ब्याङ्कले कमाएको नाफा पर्सेन्टेजका हिसाबले त्यति धेरै नाफा हो र?
0: यो सबसँगै बढाउँ भन्ने चाहिँ म मानसिकता भएको मान्छे हो। यदि मैले गर्दा ब्याङ्क ग्रो गरेको हो नि त, मेरो ब्याजले गर्दा ब्याङ्क ग्रो गरेको भने म चाहिँ किन ग्रो गरिरहेको छैन? हेर्नुहोस् सर, मैले ऋण तिर्न सकिनँ, एउटा मेरो व्यक्तिगत समस्या हुनसक्छ, तपाईँले तिर्न सक्नु भएन, तपाईँको व्यक्तिगत समस्या हुनसक्छ। नेपालको 90% ऋणीले आजको दिनमा ऋण तिर्न नसक्नु भनेको यो व्यक्तिगत समस्या हो, यो राष्ट्रिय समस्या हो।
1: तर त्यो ब्याङ्कै मात्रै कारणले भएको समस्या पनि त होइन नि हो र?
0: ब्याङ्कै कारणले गर्दा भएको भन्ने म भन्दिनँ, सरकार आफैमा दोषी छ, सरकार र एनआरबीले यो समन्वय गरेर राम्रोसँग गरेको भइदिनु आउँदैन थियो। तपाईँ भन्दै हुनुहुन्छ बेस रेट प्रिमियम, तपाईँले सबै कुरा भन्नुभयो, मुख्य कुरा त यो पनि बुझ्नुपर्ने हो नि कि 9%भन्दा बढी ब्याज दरमा ऋण लिएर कुनै पनि व्यापार दुनियाँमा सफल हुन सक्दैन, यो त तपाईँको गोल्डन स्टेटमेन्ट हो। यो बुझ्दा बुझ्दै पनि तपाईँ ब्याज दरलाई 9% माथि लगिदिने, 9% माथि कि 9 डबलै गरिदिने, त्यो उत्तिखेर बुझ्नुपर्ने कुरा हो कि होइन? सरकारको गल्ती यो के अरे, हामी कर तिरिरहेछौँ सरकारलाई बाइ डेभलपमेन्ट गर्दै भनेर, त्यो पैसा सरकारले एफडीमा राखिदिइरहेछ, त्यहाँ पनि उसले ब्याज खाइरहेछ सरकारले। त्यो सरकारले ब्याज खाएको कारणले गर्दा पनि यो कस्ट अफ फन्ड बढेको हो, कस्ट अफ फन्ड बढेपछि यो ब्याज दर बढेको हो। स्वाभाविक रूपले ब्याज दर बढ्नु पनि त्यो आफ्नो ठाउँमा छ, अनैतिक गतिविधि गरेर झुक्याएर साइन गराएर प्रिमियम एक्स्ट्रा चार्ज गरेको यो कहिलेसम्म जायज कुरा हो?
1: त्यो त राष्ट्र ब्याङ्कले नियमन गर्यो, राष्ट्र ब्याङ्कले गलत हो भनेपछि फिर्ता गर भनेर निर्देशन पनि त दिइसकेको हो नि होइन र? भनेको मतलब कतै न कतै नियमन त राम्रो भइरहेछ, त किन यति धेरै घन्टाघरमै गएर उफ्रिनुपर्ने कारणको स्थिति भइसक्यो हो र भन्ने मेरो प्रश्न हो।
0: मैले आफ्नो बच्चालाई बाबु तिमी बाहिर जाऊ भनिदिएँ, ऊ बाहिर गए गएन मैले हेर्दै नहेरिदिने, बाबु तिमी बसेर पढ भन्ने, ऊ पढेको पढेन मैले हेर्दै नहेर्ने, अनि दुनियाँको नजरमा ओहो यो त एकदम राम्रो बाउ रहेछ त, छोरालाई पढ भनिरहेछ, म त दुनियाँको नजरमा म राम्रो भएँ, रेस्पोन्सिबल फादर जस्तो देखिएँ, तर साँच्चीकै बसेर त्यहाँ पढेको छ कि छैन मलाई मतलबै छैन।
1: भनेको आजको दिनमा पनि राष्ट्र ब्याङ्कको निर्देशनको बर्खिलाप गर्दै विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाहरूले त्यो फिर्ता गर्नुपर्ने प्रिमियम फिर्ता गरेका छैनन् भन्ने हो तपाईँको आशय?
0: मैले पाएको छैन,
1: तपाईँको फिर्ता गर्नुपर्ने पैसा हो।
0: अफकोर्स कोर्टमा जानुहोस् भन्छ, कति सहज छ 90% ऋणीलाई तपाईँ अब कोर्ट पठाउनुहुन्छ, कति तपाईँको आँखाले देखिरहेछ, तपाईँको पकेटबाट कसैले पैसा चोरेर भागिरहेछ। नेपालको कानुनले के भन्छ भने तपाईँलाई चोर नभन्नुहोस्, उसलाई भाग्न दिनुहोस्, तपाईँ कोर्ट जानुहोस्। यो नेपालको नियम हो, जुन मलाई साइबर क्राइमको डिएसपी सरले भन्नुभयो। मैले भने एनआइसिएसलाई मैले चोर भने किनभने मैले उदाहरण पनि दिएँ कि मेरो खल्तीबाट पैसा लिएर ऊ एनआइसिएस भागिरहेको छ भने ऊ एनआइसिएस चोर भन्ने कि नभन्ने भन्दा नभन्ने, अब यसमा आएर भन्न चाहिँ पाइयो तर चोर चाहिँ भन्न पाइन्न। चोर भन्ने काम कोर्टको हो भनेपछि मैले अब चोरलाई छोडिदिने, चोर भागोस्, म चाहिँ अब कोर्ट जाने। अब हाउ मच प्र्याक्टिकल इज दिस, खालि थ्योरी लेखिदिने त्यसको प्र्याक्टिकल इम्प्लिकेसन चाहिँ नहेरिदिने।
1: तपाईँले अघि नै पनि भन्नुभयो कि म स्वयं त्यो ब्याङ्कमा काम गरिरहेको थिएँ, पहिला काम गरेको अनुभव थियो मसँग, आजको दिनमा मैले त्यही ब्याङ्कबाट लोन लिएँ, आज चलाउन सकिनँ, त्यो ब्याङ्कले मलाई चाहिँ अन्याय गर्यो भन्नु भएको छ होइन। त्यहाँ त तपाईँका साथीहरू पनि थिए होला नि, वा भनौँ न चाहिँ तपाईँले आफ्नो समस्याहरू अलिक जेन्टल्ली भन्नु भएन कि ब्याङ्कलाई भने जस्तो पनि धेरैले मानेका छन्, खास कुरो चाहिँ के हो?
0: म अब म यतिको पोलाइट मान्छे पाउन पनि गाह्रै हो, जब पोलाइट मान्छेले यो लेभलमा बोलिरहेछ भनेपछि त्यो नेक्स्ट लेभलको मलाई टर्चर आएर हो। कयौँपटक ब्रान्चमा त म कयौँपटक गएँ, मसँग एसएमएस छ, मेल छ, बकायदा फोन गरेर रिक्वेस्ट पनि गरेको हो है। अब अहिलेको अब ब्रान्चको हातमा केही छ जस्तो मलाई लाग्दैन, सब त्यो माथिबाटै सञ्चालित छन् है। यो के अरे अहिले यो ऋण असुलिदिनु भइरहेछ, एउटा तरिका हुन्छ नि सर, ऋणी घरमा गएको छ, तपाईँबाट तिमीमा, तिमीबाट तमा, घर खाली गर, यो किसिमको बोली कति राम्रो हो। तपाईँ घरमा गार्ड पठाइदिनु भइरहेछ,
1: तर तपाईँ आफै एकपटक त्यो एउटा पहिला जब तपाईँ ब्याङ्कको कर्मचारी हुनुहुन्थ्यो, त्यो कर्मचारी भएर हेर्नुहोस् त, तपाईँले ऋण दिनुभएको छ, अहिले ब्याज तिर्दैन, ब्याज तिर भन्दाखेरि चाहिँ फोन उठाउँदैन, ब्याज तिर भन्दै गर्दाखेरि त हाम्रो आन्दोलन चलिरहेछ, कहाँ ब्याज तिर्नु, यो त ब्याजै मिना आउनुपर्छ भनेर ठुलो कुरा गरिरहेछ। तपाईँले फोन गर्दाखेरि ऊ घरमा आउँदैन, तपाईँ भेट्न आउँदैन, अनि तपाईँको तपाईँको ब्याङ्कमा जुन खालको चाहिँ उसको सम्पत्ति राखेको छ त्यसको सुरक्षा गर्न ब्याङ्कले गार्ड पठाएको भन्ने ब्याङ्कको तर्क छ नि, यसलाई चाहिँ कसरी लिनुभएको छ?
0: योभन्दा हावा कुरा के हुन्छ, सम्पत्ति उडेर गइरहेछ, त्यो मुगल प्रोपर्टी हो, जग्गा जमिन उडेर कहाँ जान्छ। अर्को कुरा मैले भनिहालेँ, यो ब्याङ्कको मात्रै समस्या नभएर अब व्यक्तिगत समस्या नभएर यो राष्ट्रिय समस्या बनेको छ। ब्याज कहाँबाट तिर्ने के हुनु पर्ने, खल्तीमा तिर्नको लागि यो करोडको पहिला 8 लाख तिरिरहेको थियौँ, अब 16 लाख तिर्नु परिरहेको छ, जब व्यापार डाउन छ, कहाँबाट तिर्ने? ब्याङ्कले त दिएको पैसा त सब फिर्ता लिइसक्यो ब्याजको नाममा, हुनु पर्ने तिर्नको लागि, तिर्ने कहाँबाट? लोन तिर्दिनँ भन्ने मान्छे एकजना कोही व्यक्ति आएर भन्नुहोस् त म ऋण तिर्दिनँ
1: भनेको, सबैजना ऋण चाहिँ तिर्न तयार छन्, सकिरहेको छैनन्, त्यसैको त्यो विस्फोट वा त्यो खालको विद्रोह आइपरेको।
0: एउटा सिम्पल इक्जाम्पल बुझ्नु, मेरो तलब 1 लाख रुपियाँ हो जुन मैले ब्याङ्कमा डिक्लेयर गरेको थिएँ, ब्याङ्कले के भन्यो भने 60,000 रुपियाँ तपाईँ किस्ता तिर्नुहोस्, 40,000 आफ्नो घर चलाउनुहोस्, मलाई एकदम ठिक छ भने। आज स्यालेरी बढेको छैन, अहिले त जब धमाधम गइरहेछन्, 90,000 रुपियाँ ब्याज मात्रै कटेको छ मेरो, तलब जहाँको त 1 लाख रुपियाँ छ, 10,000 मेरो घर चल्छ, ऋण लिएको 3 वर्ष भयो, 3 वर्षमा मेरो बालबच्चा जन्म्या छन् है। अब भन्नु म साँच्ची कि म जब म चार्टर अकाउन्टेन्ट भएँ म एनी हाउ धानिरहेछु, तर जो कोही शिक्षक छन्, कोही प्राइभेट जब गरिरहेछन् र उनीहरूले पनि यो परिस्थिति झेलिरहेछन्, यो सुपर चमत्कारी घर कर्जाको नाममा यो अरबौँ लोन डिस्ट्रिब्युट भएको छ, सबलाई बोलाएर फकाएर ब्याज दर बढाइदिएको छ, 3-3% ब्याज दर थपिदिएको छ। भन्नुहोस् न तपाईँ तिर्न सक्नुहुन्छ? म तिर्दिनँ भनेको छु, 60,000 रुपियाँ जुन मैले कबुल गरेको थिएँ आज पनि तिर्न तयार छु, तिर्न 90,000 रुपियाँ तिरे मैले ऋण लिएँ, मेरो बालबच्चाको त्यसमा के दोष होला भन्नुहोस् तपाईँ? मेरो बालबच्चाहरू टुक्रा हुने स्थितिमा पुगेको छन् यही ब्याङ्कले गर्दा, ब्याङ्कले त के भन्छ, प्रोपर्टी बेचिदिनुहोस्, प्रोपर्टी बिक्रिरहेछ, र प्रोपर्टी बेच्नको लागि मैले ऋण लिएको थिएँ मैले. म त मजाले घर बनाउँछु बस्छु भनेर पो ऋण लिएको. घर किन्ने ग्राहक छैन. मेरो व्यक्तिगत समस्या होइन नि यो त, कसैको अहिले त लिक्विडिटी क्राइसिस भएर कसैको जग्गा बिक्री भइरहेको छैन र ब्याङ्कले जबरजस्ती बेच्न खोजिरहेको छ. जुनसुकै रेटमा बेच्न तयार छ ब्याङ्क अहिले. मेरो प्रोपर्टी 4 करोडको छ, मेरो ऋण 1 करोड हो, उसलाई 1 करोड रुपियाँ आयो भने बेचिदिन्छ. किनभने ब्याङ्कलाई खालि आफ्नो पैसासँग मतलब छ. म भोलिको दिनमा रोडमा हुन्छु, बाहिर जान्छु कि आत्महत्या गर्छु, ब्याङ्कलाई यसँग सरकार छैन. त्यति निज स्वार्थमा ब्याङ्क काम गरिरहेछ र यो कुरा सरकारलाई थाहा छ.
1: जस्तो अहिले अब त सरकार भनौँ न बजेटको तयारीमा छ, यति बेला चाहिँ सरकारी कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था नहुने भयो भन्ने चिन्तामा सरकार छ. तपाईँ आफै पनि चार्टर्ड एकाउन्टेन्ट पनि हुनुहुन्छ र ग्राउन्ड लेभलमा तपाईँले ऋणीका समस्या पनि देख्नु भएको छ. अघि नै पनि भन्नुभयो व्यापारीसँग व्यापार गर्ने स्थिति छैन वा व्यापारै हुँदैन, घर जग्गाको कारोबार उस्तै ठप्प छ, होइन सेयर बजार हिजो भर्खर अलिकति बढाएको थियो नत्र उस्तै छ. यो सबै चिज बिग्रिएपछि चाहिँ यसलाई सुधार्नका लागि सरकारले बजेटमा गर्नुपर्ने पहल कदमी के हुन सक्ला?
0: हामी कृषि प्रधान देश भन्दै गर्दा हामी कृषिको नाममा मजा गरिरहेछौँ. गाँजा खेतीलाई सरकारले लिगलाइज गर्नु पर्यो, त्यसको पर्मिसन दिनु पर्यो. गाँजा खेतीलाई पहिलाको दिनमा नेरोटिक ड्रग, गाँजालाई नेरोटिक ड्रग्सको रूपमा लिइन्थ्यो. त्यो चाहिँ रिसर्चको कमीले गर्दा थियो. आजको दिनमा करोडौँ अरबौँ रुपियाँ खर्च गरेर रिसर्च भइरहेछ. एकदम महत्त्वपूर्ण मेडिकल हर्ब हो त्यो. हामीले त्यसको लागि मार्केट खोज्नै पर्दैन. आलु रोप्नको लागि पनि ज्ञान चाहिन्छ तर गाँजा खेतीको लागि ज्ञान केही चाहिँदैन. तपाईँ यहाँ फ्यालिदिनुहोस् यहीँ फल्छ. युएसए जस्तो देशमा 32 स्टेटमा त त्यो लिगलाइज भइसक्यो. डिफ्रेन्ट कन्ट्रीले त्यसलाई लिगलाइज गर्दैछ. हामी किन पछाडि पर्ने जब कि त्यो राम्रो आय स्रोत हो. नेपालको भूमि, नेपालको जुन सोइल छ, गाँजाको लागि एकदम इम्पोर्टेन्ट, सरी एकदम भाइटल छ. त्यसको नेगेटिभ इम्प्याक्टहरू होलान् त्यसलाई मिनिमाइज गर्दै हामीले अगाडि बढ्नुपर्छ. अब अर्को कुरा, ब्ल्याक मनी छ भन्ने कुरा, यो कुरामा अब काहीँ लुकेको छैन. ब्ल्याक मनी चाहिँ सरकारले त्यसलाई अब ल हामी रोकटोक गर्दैनौँ, त्यसलाई लिएर आऊ, तर त्यो पैसाले इन्डस्ट्री मात्रै खोल. तिमी त्यो ब्ल्याक मैले इन्डस्ट्री खोल्यौ भने हामी तिमीमाथि कुनै पनि पेनाल्टी लगाउँदैनौँ, झन् प्रोत्साहन गर्छौँ भनेर सरकारबाट यो कुरा आउनु पऱ्यो बजेटमा. थर्डमा, जुन लोकल्ली प्रड्युस्ड आइटम छन् जुन हामी कन्ज्युम गरिरहेछौँ त्यसमा सरकारले त्यसमा प्रोत्साहन दिनु पऱ्यो. मानौ मैले 100% नेपाली कुरा उपभोग गरिरहेछु भने इम्पोर्ट रोक्नु पऱ्यो. इम्पोर्ट रोक्नको लागि हाम्रो जे छ हामी त्यसमै रमाउँ, त्यसमै खुसी हौँ. सरकारले यसमा प्राइज स्वरूप यदि कुनै व्यक्तिले 100% नेपाली वस्तु प्रयोग गरिरहेछ भने उसलाई मोटिभेट गर्नको लागि त्यो किसिमको. अरू कुरा, सरकारी कर्मचारी या सरकारसँग जोडिएको जति पनि छन् सबको बालबच्चाहरू सरकारी स्कुलमै पढ्नुपर्छ. होइन भने नेपालको सरकारी स्कुलको अवस्था दिन प्रतिदिन बिग्रिँदै जान्छ. यो कुरामा ध्यान जान जरुरी छ. अर्को कुरा, लकडाउनको कारणले स्पेसिफिकली जो भूमिका मान्छेहरू छन् जसको 700-800 रुपियाँ मजदुरी गरेर जो कमाइरहेथे खाइरहेथे, जसको ऋण थियो 1 लाख रुपियाँ, ब्याज नतिरेको कारणले गर्दा ब्याजमाथि ब्याज थपिएर आज 10 लाख 15 लाख पुगेको छ. अनुहार हेर्दा त्यो व्यक्तिले 50,000 पनि तिर्ला जस्तो लाग्दैन. ऊ माथि 15 लाखको लोड थपिएको छ. लकडाउनमा अघि मैले भनिहालेँ, खालि त्यो इन्जेक्सन दिएर भएन, छेनी खाना खुवाएर भएन. यो समस्या सल्भ ब्याङ्कले कसरी गर्छ? अब 2-2 अर्बको ऋण माफ गर्न सक्ने जस्तो कुरा छ भने यो किन नगरिदिने? नेपालमा पैसा छैन, विदेशीहरू आउन खोजिरहेछन्, एफडिआई आउन खोजिरहेछन्. हाम्रो यो इन्डस्ट्रियल एक्ट जुन छ त्यसमा एकदम बढी रिस्ट्रिक्सन छ. ट्रेडिङको लागि तपाईँले एफडिआई लिएर आउनु पाउनुहुन्न. अब मेरो आफ्नो विचार के छ भने ट्रेडिङको लागि भए पनि एफडिआई हामीले फ्री छोडिदिनु पऱ्यो. कमसेकम जागिर त पाउँछन्, प्रोफिटमा ट्याक्स त तिर्छन् है. अर्को कुरा, अब हेर्नुहोस् इन्डियामा के छ भने तपाईँको जुन रोड बन्छ, रोड बनिसकेपछि त्यहाँ रोड मिनिस्टर त्यो गाडीमा आफै बस्छ, चिया खान्छ, ड्राइभरलाई भन्छ 120 स्पिडमा गाडी कुदा भन्छ, उसले 120 स्पिडमा गाडी कुदाउँदै गर्दा हल्का पनि चिया पोख्यो भने

0: तपाईँ के अरे डेभलपमेन्ट गर्नुहोस् भनेर सरकारले चाहिँ त्यो पैसा गएर एफडीमा राखिदिइरहेछ। सरकारसँग भएको पैसा एफडीमा राख्न पाइँदैन, त्यसले गर्दा पनि इन्ट्रेस्ट रेट आज यहाँतिरसम्म बढेर आएको। अर्को कुरा, कारण जेसुकै होस्, 90%भन्दा बढी ऋणीको सम्पत्ति निलामीमा पुगेको छ। सरकारले आफ्नो यसमा जिम्मेवारी वहन गर्नु पर्यो र त्यसको लागि स्टे अर्डर सरकारबाट आउनु पर्यो कि अहिले कमसेकम 1 वर्षको लागि कुनै पनि प्रोपर्टीहरू बिक्री हुनु भएन,
1: सबै यी समस्याहरू समाधान गरोस्, हामी यही कामना गर्छौँ। कार्यक्रममा आइदिनुभयो, धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद।
1: हवस् त दर्शकवृन्द, यो विशेष सम्वादसँगै आजका लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउनुहोला। तपाईँले नै पठाउनु भएका सल्लाह सुझाव र प्रतिक्रियाका आधारमा हामी हाम्रो कार्यक्रमलाई अझै परिष्कृत बनाउँदै लागिरहेका छौँ र लैजानेछौँ पनि। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिटसँगै म सुरज ब्याकुरलाई पनि बिदा दिनुहोस्। तपाईँहरू सबैलाई नयाँ वर्षको शुभकामना। नमस्ते।
2: अर्थतन्त्रका अनेक आयामका कुरा,
3: व्यापार व्यवसाय र व्यवसायका कुरा,
2: समृद्ध देशका लागि समृद्धिको बाटोका कुरा,
3: समग्रमा बिजनेस र बिजनेस गर्ने दिमागका कुरा।
2: कार्यक्रम बिज एन्ड ब्रेन
3: प्रत्येक सोमबार, बुधबार र शुक्रबार
2: मात्र रेडियो अर्थ सरोकारमा।
1: कार्यक्रम बिज एन्ड ब्रेनका साथमा उपस्थित छु म सुरज प्याकुरेल। दर्शकवृन्द, यो कार्यक्रममा हामी नेपाली आर्थिक क्षेत्रका खास विषयमा खास संवाद गर्ने प्रयास गरेका हुन्छौँ। पछिल्लो समय नेपाली ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा विभिन्न खालका आन्दोलनहरू भइरहेका छन्। केही समय अगाडि कसैको नेतृत्वमा नबुझेको वर्ग नेपालको ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्ध लागेको छ भनेर तर्क हुन्थ्यो, तर पछिल्लो समय पढे लेखेकै वर्ग बुझेकै वर्ग पनि ब्याङ्क तथा वित्तीय संस्थाले अलिक बढी नै अत्याचार गरे भन्ने लगायतका तर्कहरू प्रस्तुत गरेका छौँ। आजको अङ्कमा मसँग यस्ता पात्र हुनुहुन्छ जो चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ तर ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा अभियान चलाइरहनु भएको छ, वा भनौँ उहाँहरूको विरोधमा सडकमा हुनुहुन्छ। आखिर किन यस्तो भइरहेको छ वा यसको समग्र समाधान के हो? आजको अङ्कमा हामी यस विषयमा संवाद गर्नेछौँ। सँगै नेपाल सरकारले ल्याउन लागेको बजेटमा यस्ता खालका समस्याका सम्बोधन गर्नका लागि के गर्नुपर्छ सरकारले भन्ने विषयमा पनि खास संवाद गर्ने प्रयास गर्नेछौँ। आजको अङ्कमा मेरा अतिथि चार्टर्ड एकाउन्टेन्ट अजय चौरसिया हुनुहुन्छ। स्वागत छ अजयजी।
0: नमस्कार सर।
1: मैले अघि नै भूमिकामा पनि भने तपाईँ आफै चाहिँ चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ, पढे लेखेको वर्गमा पर्नुहुन्छ, प्र्याक्टिस गरिरहनु भएको छ चार्टर्ड एकाउन्टेन्सीको भाषामै भन्दा। एउटा चार्टर्ड एकाउन्टेन्ट भन्ने बित्तिकै एउटा बहुत राम्रो रेस्पेक्ट छ समाजमा। तपाईँले ब्याङ्किङ बुझ्नु भएको छ, तपाईँले इन्ट्रेस्ट रेट कसरी क्यालकुलेसन हुन्छ भनेर बुझ्नु भएको छ, ब्याङ्कले कसरी कमाउँछ भन्ने पनि बुझ्नु भएको छ, सबै कुरा बुझ्नु भएको छ, तर ब्याङ्क विरुद्ध नै अलिक अराजक शैलीको आन्दोलन गरिरहनु भएको छ वा त्यो विरोध गरिरहनु भएको छ, यो अलिक कता कता के मिलेन जस्तो लाग्दैन?
0: मैले ब्याङ्किङ बुझ्दै गर्दा, मैले बेस रेट प्रिमियम बुझ्दै गर्दा, अहिले जुन समस्या छ व्यापारीहरूको ऋणीहरूको त्यो सोल्भ हुन गइरहेछ त, मेरो बुझाइ मात्रैले हुनेवाला केही छैन नि। आजको दिनमा 90%भन्दा बढी व्यापारीहरू धराशायी भइसकेका छन्। 90%भन्दा बढी ऋणीहरूको सम्पत्ति ब्याङ्कले आज नभए भोलि निलाम गर्नेवाला छ। नेपालमा दैनिक रूपमा 3000 देखि 3500 युवाहरू बुढापाकाहरू विदेश गइरहेछन्। यही दिन हेर्नको लागि हामीले यो के अरे सरकारलाई भोट दिएको हो त।
1: तर ऋण लिएपछि त तिर्नुपर्छ नि, यसको त कुनै विकल्प नै छैन नि, होइन? र हामीले जब जब ब्याङ्किङको अभ्यास गरौँ वा ब्याङ्किङको परिकल्पना गर्दै गर्दाखेरि त ऋण लिने बेलामा नै ऋण तिर्नुपर्छ र तिर्छु भनेर लिने होइन र?
0: मलाई नेपालको कुनै एकजना व्यक्तिलाई बोलाएर यहाँ मलाई सोध्न लगाइदिनु, एकदम पनि ब्याङ्कले ऋणले यो भन्दैन कि म ऋण तिर्दिनँ भनेर। यो अफवाह फैलाइएको हो। ब्याज तिर्दिन पनि कसैले भनेको छैन। 8%मा लिएको ऋण, कारण जेसुकै होस्, आजको मितिमा 16%, 17%, 18%, 19%सम्म पुगेको छ, के कमाएर तिर्ने हो? त्यति मुनाफा कुनै पनि व्यापारमा छैन, त्यसको जवाबी त को छ त? त्यो हो मेरो खास प्रश्न। यो अनैतिक ब्याङ्किङ भइरहेको छ नेपालमा। यो ब्याङ्कप्रति आम व्यक्तिहरूको, इभन हामीहरूको पनि एउटा अन्धविश्वास हुन्छ। ब्याङ्कमा सब पढ लेखेका छन्, सब नीति नियमले चल्छ, एनआरबीको डाइरेक्टिभले गाइड गरेको छ, त्यहाँ धोकाबाजी चिटिङ भन्ने त कुरै हुँदैन। तर अहिले आएर हेर्नुहोस् त, चिटिङको जति पनि केसेस छ तपाईँहरूकै यो सामाजिक

0: सञ्जालबाट पनि यो कुरा आइरहेछ। यो सबभन्दा सुरुवात गरेको होइन आइसिएससिआरले हो, जहाँसम्म मैले बुझेको छु। यसमा एनआरबी मौन बस्यो, एनआरबीलाई केही थाहा नै भए।
1: तर हामीले बुझ्दाखेरि त नेपाल राष्ट्र ब्याङ्क भनेको त अहिले नेपालमा भइरहेका रेगुलेटर्सहरूमध्येकै एकदम सर्वोत्कृष्ट रेगुलेटर हो, र नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई जुन खालको कडा रूपमा नियमन गर्छ र भन्ने बुझाइ हाम्रो पनि हो र धेरै अर्थमा त्यो सत्य पनि हो भनिन्छ। तपाईँ चाहिँ राष्ट्र ब्याङ्क मौन बस्यो, ब्याङ्कले चाहिँ गलत गरे भन्दै गर्दाखेरि यो सत्य भएर
0: कडा रूपको नियम उसले लेख्छ होला, तर कारण चाहिँ हुँदैन। मसँग जति पनि इक्जाम्पलहरू छन्, अस्ति ब्याङ्कले अनैतिक तरिकाले ब्याज दर बढी लियो, प्रिमियम नसोधिकन थपिदियो भन्ने कुरा जब गुनासो आयो, जब मैले सामाजिक सञ्जालमा कुरा राखेँ, जब एनआरबीलाई मैले कम्प्लेन गरेँ, त्यसको 3 दिनपछि एनआरबीले आफ्नो डाइटिस्ट मार्फत यो कुरा लिएर आयो, जुन जुन ब्याङ्कले एक्स्ट्रा प्रिमियम लिएको छन् त्यसलाई फिर्ता गर्नु पऱ्यो भनेर। अब सबैले फिर्ता पाएन कि पाएनन्, म पनि पीडित हो, मैले पनि एक्स्ट्रा प्रिमियम फिर्ता पाउनुपर्ने भएकै छैन। एनआरबीलाई मैले यो कुरा राखेँ पनि कि ज जसले फिर्ता पाएको छन् कमसेकम उनीहरूको नाम एकचोटि पब्लिक फोरममा ल्याइदिनु पर्यो, अनि बोल हामीलाई विश्वास हुन्छ।
1: त्यो फेरि गोपनीयताको
0: होइन होइन, यो एउटा के अरे एनआरबीको त मेन काम भनेको तपाईँको ट्रान्सपेरेन्सी एकाउन्टेबिलिटी हो नि त, वी हेभ राइट टु नो। कसैले प्रिमियम फिर्ता पाए कि पाएन, कसैले अनैतिक गतिविधि बापत कम्पन्सेसन पाए कि पाएन, यो जान्ने अधिकार त सबैलाई छ नि।
1: यो सबै कुरा भन्दै गर्दाखेरि तपाईँले जुन खालका ब्लेमहरू लगाउनु भयो, जुन खालका आरोपहरू लगाइरहनु भएको छ, वा भनौँ न कति सत्य होलान्, कति अर्धसत्य होलान्, कति पूर्ण असत्य होलान्, तर यसलाई पनि त नियमन गर्ने राज्य छ, राष्ट्र ब्याङ्क छ, प्रहरी होला, अदालत होला, वा केही त होला नि, चेक एन्ड ब्यालेन्स गर्ने कतै न कतै निकाय होला। अब तर तपाईँहरू चाहिँ यो ब्याङ्कले लुटे ठगे मात्रै भनेर आन्दोलन गरिरहनु,
2: बिप्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: यदि तपाईँ बिमा गर्दै हुनुहुन्छ भने तपाईँले ध्यान दिनुपर्ने कुराहरू के हुन् त आज हामी तपाईँलाई बताउँछौ। तपाईँले बिमा गर्नुहुँदा सबैभन्दा अगाडि तपाईँले बिमा गर्न लाग्नु भएको कम्पनीका बारेमा जानकारी लिनुहोस्। के कति आवश्यकताले बिमा गर्न खोज्नु भएको हो र बिमा गरेपछि तपाईँको त्यो उद्देश्य पूरा हुन्छ कि हुँदैन विश्लेषण गरेर सो बारेमा प्रश्न हुनुहोस्। बिमा लेखमा तपाईँले चाहनु भएको व्यक्तिको बारेमा प्रष्ट रूपमा उल्लेख गर्नुहोस्। तपाईँका लागि कुन जोखिम सबैभन्दा बढी सम्भाव्य छ त, त्यो जोखिम बिमा पश्चात पूर्ण हुन्छ कि हुँदैन त, यस बारेमा पूर्ण रूपमा जानकारी लिनुहोस्। तपाईँले बिमा गर्नुहुँदा बिमाको विषय वस्तुसँग सम्बन्धित हुने तथ्यहरू लुकाउनु हुँदैन। यदि तपाईँले ती तथ्यहरू लुकाउनु भएको छ भने बिमकले तपाईँलाई क्षतिपूर्ति नदिन पनि सक्छ। तपाईँले बिमा गर्नुहुँदा बिमा शुल्क तिर्न सकिन्छ कि सकिँदैन सो बारेमा पनि ध्यान पुर्याउनुहोस्। तपाईँले बिमा गर्नुहुँदा बिमा लेखमा उल्लेखित भएका सम्पूर्ण विवरण, शर्त, सुविधा र अन्य प्रावधानहरू पढ्ने गर्नुहोस् र यदि तपाईँले चाहनु भए जस्तो रहेन छ भने सम्बन्धित बिमकलाई सम्पर्क गर्नुहोस्। तपाईँले बिमा शुल्क भुक्तानी गरिसक्नु भएपछि अनिवार्य रूपमा नगद बुझेको भरपाई लिनुहोस् र यो सदाका लागि सुरक्षित राख्नुहोस्। तपाईँले बिमा गर्नुभएको कुरा तपाईँको घर परिवारका सदस्यलाई पनि जानकारी गराउनुहोस्। तपाईँले बिमा गर्नुभएको मिति ख्याल गरेर यथाशक्य समयमा नै बिमा शुल्क बुझाउने गर्नुहोस्। तपाईँले गर्नुभएको बिमाका सम्पूर्ण कागजातहरू सुरक्षित राख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर सञ्चित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त। तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईले पनि बैंकबाट कारोबार गरिरहनु भएको होला हैन त? आज म तपाईलाई बैंकको कारोबारबाट हुने फाइदाहरू बताउनेछु। बैंकको कारोबारबाट हुने फाइदामा सबैभन्दा अगाडि बैंकमा तपाईले गर्नु भएको रकम सुरक्षित हुनेछ, साथै तपाईलाई आवश्यक परेका बेलामा बैंकबाट झिकेर प्रयोग पनि गर्न सक्नुहुनेछ। बैंकमा बचत गर्नाले तपाईँको बचत रकम अनुसारको ब्याज पनि तपाईँले पाउन सक्नुहुनेछ। यस्तै बैंकमा तपाईँको खाता भयो भने देश विदेशबाट पैसा पठाउन र पाउन पनि सजिलो हुनेछ। यस्तै तपाईँलाई आवश्यक परेका बेलामा बैंकबाट ऋण पनि लिन सक्नुहुनेछ। बैंकको खाताबाट तपाईँले पेन्सन, सामाजिक सुरक्षा भत्ता, तलब वा सरकारबाट प्राप्त हुने रकम पनि प्राप्त गर्न सक्नुहुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बिमाका सामाजिक फाइदाहरूका बारेमा जानकारी गराउँछौ। बिमाले तपाईँको जीवन स्तरमा स्थिरता ल्याउन सक्छ। बिमा गरिसकेपछि तपाईँ अरूसँग आश्रित हुनुपर्ने अवस्था आउँदैन। तपाईँको दुर्घटना वा जोखिम भएर तपाईँले ठूलो खर्चको सामना गर्नु परे तपाईँलाई बिमा कम्पनीले आर्थिक सहयोग गर्नेछ। बिमाले तपाईँको भविष्यमा आउने समस्याका लागि अग्रिम सचेतता अपनाउने गर्दछ। बिमाले समाजमा छरिएर रहेका रकमहरू विभिन्न प्रयोजनका रूपबाट संकलन गरेर पुँजी निर्माण गर्दछ। यसरी निर्माण गरेको पुँजीबाट लगानी गरेर धेरै उत्पादन गर्दछ। यसले समाज र राष्ट्र दुवै पक्षको फाइदा गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: तपाईँ ऋण लिने सोचमा हुनुहुन्छ, आज म तपाईँलाई ऋण कहाँ कहाँबाट पाउन सकिन्छ यो कुराको जानकारी गराउँछु। ऋण बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, सरकारी वित्तीय सहयोग, साथीभाइ वा परिवारबाट लिन सकिन्छ। बैंक तथा वित्तीय संस्था एउटा भरपर्दो, सुरक्षित र धेरै प्रकारको लाभ हुने ऋणको स्रोत हो। बैंकले धितो राखी वा समूह जमानीमा ऋण प्रदान गर्दछ। बैंकले घर, जग्गा, सुन वा अन्य केही धितो राखेर पनि ऋण दिने गर्दछ। सहकारी संस्था, हाम्रो समाजमा विभिन्न उद्देश्यले सञ्चालन भइरहेका बचत, ऋण तथा अन्य सहकारी संस्थाहरूले व्यावसायिक र निजी प्रयोजनका लागि धितो सहित वा बिना धितो ऋण दिने गर्दछ। सरकारी वित्तीय सहयोग, यस्तो सहयोग मार्फत ऊर्जाशील उद्यमी र व्यवसायीहरूलाई सरकारको कार्यक्रम अनुसार बिना धितो र कम ब्याजमा ऋण दिने गरिन्छ। यस प्रकारको ऋणका लागि सरकारी कार्यालयमा सम्पर्क गरी निवेदन दिनु पर्दछ। जस्तै युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री कार्यक्रम, कृषि मन्त्री आधुनिकीकरण परियोजना लगायतका योजनाहरूबाट तपाईँलाई सरकारी वित्तीय सहयोग प्राप्त हुन सक्छ। साथीभाइ वा परिवार, साथीभाइ परिवार वा इष्टमित्रहरू पनि आवश्यक ऋणका स्रोत हुन सक्छन्। यिनीहरूबाट प्राप्त ऋण कम ब्याज दरको, सहज र बिना धितोको हुन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: चेक के हो त? चेक काट्दा ध्यान दिनु पर्ने कुराहरू आज म तपाईँलाई बताउँछु। चेक त्यो आदेश पत्र हो जसको माध्यमबाट बैंकबाट रकम निकाल्न वा झिक्न सकिन्छ। तपाईँको बैंक खाता खोल्दा तपाईँलाई बैंकले चेक प्रदान गर्दछ र पैसा झिक्नका निम्ति तपाईँले नै त्यो प्रयोग गर्न सक्नुहुनेछ र तपाईँले चेकमा आफूलाई चाहिएको रकम लेखेर बैंकमा बुझाउन साथ तपाईँको माग अनुसार तुरुन्तै बैंकले भुक्तानी गर्ने गर्दछ। सजिलो भाषामा भन्नुपर्दा चेक तपाईँले आफ्नो खातामा राख्नु भएको रकमको माग फारम हो। अब म तपाईँलाई चेक काट्दा ध्यान दिनुपर्ने कुरा बताउँछु, तपाईँलाई पनि काम लाग्न सक्छ, सुन्नुहोस् है। सबैभन्दा पहिला तपाईँ कुन बैंकबाट रकम भुक्तानी गर्न चाहनुहुन्छ त्यही बैंकको चेक तयार गर्नुहोस्। यसपछि चेकमा लेखिएको मिति स्पष्ट हुनुपर्दछ। भुक्तानी पाउनेको नाम स्पष्ट हुनुपर्दछ। तपाईँ आफै हो या अरू कसैका लागि चेक काटिदिँदै हुनुहुन्छ त्यो स्पष्ट साथ लेख्नुहोस्। तपाईँले अङ्क र अक्षरमा लेख्नु भएको रकम ठिक दुरुस्त हुनुपर्दछ। चेकमा लेख्नु भएको तपाईँको हस्ताक्षर तपाईँले बैंक खाता खोल्दा लेख्नु भएको हस्ताक्षरसँग मिल्नु पर्दछ। तपाईँले चेक काट्नुहुँदा चेकमा लेखिएको रकम तपाईँको बैंक खातामा भएको रकम भन्दा बढी हुनु हुँदैन र अन्त्यमा तपाईँले काट्नु भएको चेक चेक कार्यालयमा प्रयोग हुने भाषामा लेखिएको हुनुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर सञ्चित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौँ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त, तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौँ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौं सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: यदि तपाईँ बिमा गर्दै हुनुहुन्छ भने तपाईँले ध्यान दिनुपर्ने कुराहरू के हुन् त आज हामी तपाईँलाई बताउँछौँ। तपाईँले बिमा गर्नुहुँदा सबैभन्दा अगाडि तपाईँले बिमा गर्न लाग्नु भएको कम्पनीका बारेमा जानकारी लिनुहोस्। के कति आवश्यकताले बिमा गर्न खोज्नु भएको हो र बिमा गरेपछि तपाईँको त्यो उद्देश्य पूरा हुन्छ कि हुँदैन विश्लेषण गरेर सो बारेमा प्रश्न हुनुहोस्। बिमा लेखमा तपाईँले चाहनु भएको व्यक्तिको बारेमा प्रष्ट रूपमा उल्लेख गर्नुहोस्। तपाईँका लागि कुन जोखिम सबैभन्दा बढी सम्भाव्य छ त, त्यो जोखिम बिमा पश्चात पूर्ण हुन्छ कि हुँदैन त, यस बारेमा पूर्ण रूपमा जानकारी लिनुहोस्। तपाईँले बिमा गर्नुहुँदा बिमाको विषय वस्तुसँग सम्बन्धित हुने तथ्यहरू लुकाउनु हुँदैन। यदि तपाईँले ती तथ्यहरू लुकाउनु भएको छ भने बिमकले तपाईँलाई क्षतिपूर्ति नदिन पनि सक्छ। तपाईँले बिमा गर्नुहुँदा बिमा शुल्क तिर्न सकिन्छ कि सकिँदैन सो बारेमा पनि ध्यान पुर्याउनुहोस्। तपाईँले बिमा गर्नुहुँदा बिमा लेखमा उल्लेखित भएका सम्पूर्ण विवरण, शर्त, सुविधा र अन्य प्रावधानहरू पढ्ने गर्नुहोस् र यदि तपाईँले चाहनु भए जस्तो रहेन छ भने सम्बन्धित बिमकलाई सम्पर्क गर्नुहोस्। तपाईँले बिमा शुल्क भुक्तानी गरि

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर संचित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौँ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त। तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल

0: रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौँ आफ्नो खल्तीमा नराख्नुहोस्।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईले पनि बैंकबाट कारोबार गरिरहनु भएको होला हैन त? आज म तपाईलाई बैंकको कारोबारबाट हुने फाइदाहरू बताउनेछु। बैंकको कारोबारबाट हुने फाइदामा सबैभन्दा अगाडि बैंकमा तपाईले गर्नु भएको रकम सुरक्षित हुनेछ, साथै तपाईलाई आवश्यक परेका बेलामा बैंकबाट झिकेर प्रयोग पनि गर्न सक्नुहुनेछ। बैंकमा बचत गर्नाले तपाईँको बचत रकम अनुसारको ब्याज पनि तपाईँले पाउन सक्नुहुनेछ। यस्तै बैंकमा तपाईँको खाता भयो भने देश विदेशबाट पैसा पठाउन र पाउन पनि सजिलो हुनेछ। यस्तै तपाईँलाई आवश्यक परेका बेलामा बैंकबाट ऋण पनि लिन सक्नुहुनेछ। बैंकको खाताबाट तपाईँले पेन्सन, सामाजिक सुरक्षा भत्ता, तलब वा सरकारबाट प्राप्त हुने रकम पनि प्राप्त गर्न सक्नुहुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बिमाका सामाजिक फाइदाहरूका बारेमा जानकारी गराउँछौ। बिमाले तपाईँको जीवन स्तरमा स्थिरता ल्याउन सक्छ। बिमा गरिसकेपछि तपाईँ अरूसँग आश्रित हुनुपर्ने अवस्था आउँदैन। तपाईँको दुर्घटना वा जोखिम भएर तपाईँले ठूलो खर्चको सामना गर्नु परे तपाईँलाई बिमा कम्पनीले आर्थिक सहयोग गर्नेछ। बिमाले तपाईँको भविष्यमा आउने समस्याका लागि अग्रिम सचेतता अपनाउने गर्दछ। बिमाले समाजमा छरिएर रहेका रकमहरू विभिन्न प्रयोजनका रूपबाट संकलन गरेर पुँजी निर्माण गर्दछ। यसरी निर्माण गरेको पुँजीबाट लगानी गरेर धेरै उत्पादन गर्दछ। यसले समाज र राष्ट्र दुवै पक्षको फाइदा गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: तपाईँ ऋण लिने सोचमा हुनुहुन्छ, आज म तपाईँलाई ऋण कहाँ कहाँबाट पाउन सकिन्छ यो कुराको जानकारी गराउँछु। ऋण बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, सरकारी वित्तीय सहयोग, साथीभाइ वा परिवारबाट लिन सकिन्छ। बैंक तथा वित्तीय संस्था एउटा भरपर्दो, सुरक्षित र धेरै प्रकारको लाभ हुने ऋणको स्रोत हो। बैंकले धितो राखी वा समूह जमानीमा ऋण प्रदान गर्दछ। बैंकले घर, जग्गा, सुन वा अन्य केही धितो राखेर पनि ऋण दिने गर्दछ। सहकारी संस्था, हाम्रो समाजमा विभिन्न उद्देश्यले सञ्चालन भइरहेका बचत, ऋण तथा अन्य सहकारी संस्थाहरूले व्यावसायिक र निजी प्रयोजनका लागि धितो सहित वा बिना धितो ऋण दिने गर्दछ। सरकारी वित्तीय सहयोग, यस्तो सहयोग मार्फत ऊर्जाशील उद्यमी र व्यवसायीहरूलाई सरकारको कार्यक्रम अनुसार बिना धितो र कम ब्याजमा ऋण दिने गरिन्छ। यस प्रकारको ऋणका लागि सरकारी कार्यालयमा सम्पर्क गरी निवेदन दिनु पर्दछ। जस्तै युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री कार्यक्रम, कृषि मन्त्री आधुनिकीकरण परियोजना लगायतका योजनाहरूबाट तपाईँलाई सरकारी वित्तीय सहयोग प्राप्त हुन सक्छ। साथीभाइ वा परिवार, साथीभाइ परिवार वा इष्टमित्रहरू पनि आवश्यक ऋणका स्रोत हुन सक्छन्। यिनीहरूबाट प्राप्त ऋण कम ब्याज दरको, सहज र बिना धितोको हुन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: चेक के हो त? चेक काट्दा ध्यान दिनु पर्ने कुराहरू आज म तपाईँलाई बताउँछु। चेक त्यो आदेश पत्र हो जसको माध्यमबाट बैंकबाट रकम निकाल्न वा झिक्न सकिन्छ। तपाईँको बैंक खाता खोल्दा तपाईँलाई बैंकले चेक प्रदान गर्दछ र पैसा झिक्नका निम्ति तपाईँले नै त्यो प्रयोग गर्न सक्नुहुनेछ र तपाईँले चेकमा आफूलाई चाहिएको रकम लेखेर बैंकमा बुझाउन साथ तपाईँको माग अनुसार तुरुन्तै बैंकले भुक्तानी गर्ने गर्दछ। सजिलो भाषामा भन्नुपर्दा चेक तपाईँले आफ्नो खातामा राख्नु भएको रकमको माग फारम हो। अब म तपाईँलाई चेक काट्दा ध्यान दिनुपर्ने कुरा बताउँछु, तपाईँलाई पनि काम लाग्न सक्छ, सुन्नुहोस् है। सबैभन्दा पहिला तपाईँ कुन बैंकबाट रकम भुक्तानी गर्न चाहनुहुन्छ त्यही बैंकको चेक तयार गर्नुहोस्। यसपछि चेकमा लेखिएको मिति स्पष्ट हुनुपर्दछ, भुक्तानी पाउनेको नाम स्पष्ट हुनुपर्दछ, तपाईँ आफै हो या अरू कसैका लागि चेक काटिदिँदै हुनुहुन्छ त्यो स्पष्ट साथ लेख्नुहोस्। तपाईँले अङ्क र अक्षरमा लेख्नु भएको रकम ठिक दुरुस्त हुनुपर्दछ। चेकमा लेख्नु भएको तपाईँको हस्ताक्षर तपाईँले बैंक खाता खोल्दा लेख्नु भएको हस्ताक्षरसँग मिल्नु पर्दछ। तपाईँले चेक काट्नुहुँदा चेकमा लेखिएको रकम तपाईँको बैंक खातामा भएको रकम भन्दा बढी हुनु हुँदैन र अन्त्यमा तपाईँले काट्नु भएको चेक चेक कार्यालयमा प्रयोग हुने भाषामा लेखिएको हुनुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर संचित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त। तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ मात्र रेडियो अर्थ सरोकारमा।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: यदि तपाईँ बिमा गर्दै हुनुहुन्छ भने तपाईँले ध्यान दिनुपर्ने कुराहरू के हुन् त आज हामी तपाईँलाई बताउँछौ। तपाईँले बिमा गर्नुहुँदा सबैभन्दा अगाडि तपाईँले बिमा गर्न लाग्नु भएको कम्पनीका बारेमा जानकारी लिनुहोस्। के कति आवश्यकताले बिमा गर्न खोज्नु भएको हो र बिमा गरेपछि तपाईँको त्यो उद्देश्य पूरा हुन्छ कि हुँदैन विश्लेषण गरेर सो बारेमा प्रश्न हुनुहोस्। बिमा लेखमा तपाईँले चाहनु भएको व्यक्तिको बारेमा प्रष्ट रूपमा उल्लेख गर्नुहोस्। तपाईँका लागि कुन जोखिम सबैभन्दा बढी सम्भाव्य छ त, त्यो जोखिम बिमा पश्चात पूर्ण हुन्छ कि हुँदैन त, यस बारेमा पूर्ण रूपमा जानकारी लिनुहोस्। तपाईँले बिमा गर्नुहुँदा बिमाको विषय वस्तुसँग सम्बन्धित हुने तथ्यहरू लुकाउनु हुँदैन। यदि तपाईँले ती तथ्यहरू लुकाउनु भएको छ भने बिमकले तपाईँलाई क्षतिपूर्ति नदिन पनि सक्छ। तपाईँले बिमा गर्नुहुँदा बिमा शुल्क तिर्न सकिन्छ कि सकिँदैन सो बारेमा पनि ध्यान पुर्याउनुहोस्। तपाईँले बिमा गर्नुहुँदा बिमा लेखमा उल्लेखित भएका सम्पूर्ण विवरण, शर्त, सुविधा र अन्य प्रावधानहरू पढ्ने गर्नुहोस् र यदि तपाईँले चाहनु भए जस्तो रहेन छ भने सम्बन्धित बिमकलाई सम्पर्क गर्नुहोस्। तपाईँले बिमा शुल्क भुक्तानी गरिसक्नु भएपछि अनिवार्य रूपमा नगद बुझेको भरपाई लिनुहोस् र यो सदाका लागि सुरक्षित राख्नुहोस्। तपाईँले बिमा गर्नु भएको कुरा तपाईँको घर परिवारका सदस्यलाई पनि जानकारी गराउनुहोस्। तपाईँले बिमा गर्नु भएको मिति ख्याल गरेर यथाशक्य समयमा नै बिमा शुल्क बुझाउने गर्नुहोस्। तपाईँले गर्नु भएको बिमाका सम्पूर्ण कागजातहरू सुरक्षित राख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर संचित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नुहुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त। तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईले पनि बैंकबाट कारोबार गरिरहनु भएको होला हैन त? आज म तपाईलाई बैंकको कारोबारबाट हुने फाइदाहरू बताउनेछु। बैंकको कारोबारबाट हुने फाइदामा सबैभन्दा अगाडि बैंकमा तपाईँले गर्नुभएको रकम सुरक्षित हुनेछ, साथै तपाईँलाई आवश्यक परेका बेलामा बैंकबाट झिकेर प्रयोग पनि गर्न सक्नुहुनेछ। बैंकमा बचत गर्नाले तपाईँको बचत रकम अनुसारको ब्याज पनि तपाईँले पाउन सक्नुहुनेछ। यस्तै बैंकमा तपाईँको खाता भयो भने देश विदेशबाट पैसा पठाउन र पाउन पनि सजिलो हुनेछ। यस्तै तपाईँलाई आवश्यक परेका बेलामा बैंकबाट ऋण पनि लिन सक्नुहुनेछ। बैंकको खाताबाट तपाईँले पेन्सन, सामाजिक सुरक्षा भत्ता, तलब वा सरकारबाट प्राप्त हुने रकम पनि प्राप्त गर्न सक्नुहुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बिमाका सामाजिक फाइदाहरूका बारेमा जानकारी गराउँछौ। बिमाले तपाईँको जीवन स्तरमा स्थिरता ल्याउन सक्छ। बिमा गरिसकेपछि तपाईँ अरूसँग आश्रित हुनुपर्ने अवस्था आउँदैन। तपाईँको दुर्घटना वा जोखिम भएर तपाईँले ठूलो खर्चको सामना गर्नु परे तपाईँलाई बिमा कम्पनीले आर्थिक सहयोग गर्नेछ। बिमाले तपाईँको भविष्यमा आउने समस्याका लागि अग्रिम सचेतता अपनाउने गर्दछ। बिमाले समाजमा छरिएर रहेका रकमहरू विभिन्न प्रयोजनका रूपबाट संकलन गरेर पुँजी निर्माण गर्दछ। यसरी निर्माण गरेको पुँजीबाट लगानी गरेर धेरै उत्पादन गर्दछ। यसले समाज र राष्ट्र दुवै पक्षको फाइदा गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90869 सम्पर्क गरी सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

सुवादको शुभ किरणसँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्याय

0: आत्मदर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना, हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो,
1: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो,
4: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर,
6: आर्थिक क्षेत्रका खास खास समाचार, अब बजार बुलेटिनमा
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
4: बिहान उदैन घरको फोहोर र पनि भन्छ सरकार फोहोर बनाउँछौ मोहोर।
5: अह, धारामा सधैं आउँदैन पानी र पनि सरकार समृद्धि ल्याउँछौ भन्छ लाजै नमानी।
4: महँगीले ढाड सेक्दैछ, घुसखोरीले विकास छेक्दैछ, र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अह, अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर 98510-066-48 र सुनाउनुहोस् तपाईँका समस्या। हामी सम्बन्धित निकायसम्म पुर्याउँछौ तपाईँको गुनासो। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-066-48।
3: आदरणीय श्रोता नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली चलचित्रका गीतहरू सुन्ने। रेडियो अर्थ सरोकारका प्रस्तुति बारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510-066-48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बिमाका सामाजिक फाइदाहरूका बारेमा जानकारी गराउँछौँ। बिमाले तपाईँको जीवन स्तरमा स्थिरता ल्याउन सक्छ। बिमा गरिसकेपछि तपाईँ अरूसँग आश्रित हुनुपर्ने अवस्था आउँदैन। तपाईँको दुर्घटना वा जोखिम भएर तपाईँले ठूलो खर्चको सामना गर्नु परे तपाईँलाई बिमा कम्पनीले आर्थिक सहयोग गर्नेछ। बिमाले तपाईँको भविष्यमा आउने समस्याका लागि अग्रिम सचेतता अपनाउने गर्दछ। बिमाले समाजमा छरिएर रहेका रकमहरू विभिन्न प्रयोजनका रूपबाट संकलन गरेर पुँजी निर्माण गर्दछ। यसरी निर्माण गरेको पुँजीबाट लगानी गरेर धेरै उत्पादन गर्दछ। यसले समाज र राष्ट्र दुवै पक्षको फाइदा गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा आइपर्ने सम्भावित आर्थिक जोखिमका लागि गरिने बिमा नै लघु बिमा हो। लघु बिमा ग्रायस्थ लघु बिमा, स्वास्थ्य लघु बिमा, दुर्घटना लघु बिमा, बाली लघु बिमा, लघु व्यवसाय बिमा, पशुपक्षी लघु बिमा, सर्वाधिक लघु जीवन बिमा, म्यादी लघु जीवन बिमा र गम्भीर प्रकृतिको रोग बिमा लघु बिमाका प्रकारहरू हुन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै। कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
5: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
6: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
7: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
6: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
7: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
8: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
6: रेडियो अर्थ सरोकारमा,
9: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
7: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
6: अर्थ सरोकार खास खबर,
10: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
6: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार नहो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म।
3: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
6: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
11: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
12: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषणको उचित प्रयोग कसरी गर्ने त? आज हामी तपाईँलाई विप्रेषणको उचित प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराउँछौ। विप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौलो बनाउँछ। विप्रेषणको धेरै अंश हाम्रो दैनिकीमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन। विप्रेषणको रकम उत्पादनमूलक काममा मात्र खर्च गर्नुपर्दछ। विप्रेषणको रकमलाई तपाईँले शिक्षा र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नुहुनेछ। शिक्षाले सिप आर्जन गरी भविष्यमा थप आय आर्जन सृजनामा मदत गर्ने भएकाले शिक्षा एउटा महत्त्वपूर्ण लगानी पनि हो। विप्रेषणको रकम जोखिम कम भएका क्षेत्रमा लगानी गर्ने, साना व्यापार वा व्यवसाय, बैंक तथा वित्तीय संस्थामा लगानी गरेर पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सक्छौ। यस्तै हामीले उत्पादनमूलक क्षेत्रहरूमा जस्तै साना तथा घरेलु उद्योग, व्यवसाय, तरकारी खेती, गाई वस्तु पालन, विभिन्न सिप आर्जन तालिममा पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: दुर्घटनाका कारण मृत्यु भएमा बिमा दावी गर्न आवश्यक कागजातहरू के हुन्? आज हामी तपाईँलाई यस विषयमा जानकारी गराउँछौँ। दुर्घटनाका कारण मृत्यु भएमा बिमा दावी गर्न आवश्यक पर्ने कागजातहरू, सबैभन्दा पहिला तपाईँले बिमा लेखको प्रतिलिपि र बिमा शुल्क तिरेको रसिद तयार गर्नुपर्दछ। त्यसपछि तपाईँले पुरै भर्नु भएको बिमा दावी फारम तयार गर्नुपर्दछ। तपाईँले सब परीक्षण पोस्टमार्टमको प्रतिवेदन तयार गर्नुपर्दछ। साथै मृत्यु प्रमाण पत्र पनि तपाईँले तयार गर्नुपर्दछ। यसका साथै यस्तै प्रहरीको अनुसन्धान प्रतिवेदन वा प्रहरी मुचुल्का तयार गर्नुपर्दछ। यसरी नै तपाईँले उपचार प्रतिवेदन र लागेको खर्चको विवरण, रोजगारदाताबाट दिएको ज्याला प्रमाण पत्र लगायतका नाता प्रमाण पत्र पनि तपाईँले तयार गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 9851098669 सम्पर्क गरी सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौ। आउनुहोस्, हामी असल साथी बनौ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो।
1: यो मन त मेरो नेपाली हो।
3: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
6: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा।
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवा सँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
4: बिहान उदैन घरको फोहोर र पनि भन्छ सरकार फोहोर बनाउँछौ मुहुर।
5: अह, धारामा सधैं आउँदैन पानी र पनि सरकार समृद्धि ल्याउँछ।

0: 8 जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
1: आर्थिक खबर मात्र होइन, सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घण्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो, रेडियो अर्थ सरोकार। हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक। खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हॉटलाइन नंबर 9851006648 र सुनाउनुहोस् तपाईका समस्या। हामी सम्बन्धित निकाय सम्म पुर्याउँछौं तपाईको गुनासो। रेडियो अर्थ सरोकारको हॉटलाइन नंबर 9851006648।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता पाउनका लागि कहाँ र कहिले निवेदन दिनुपर्छ? सामाजिक सुरक्षा भत्ता पाउनका लागि ज्येष्ठ नागरिकहरूले हरेक आर्थिक वर्षको मङ्सिर 15 भित्र सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिनुपर्छ। तर एकल महिला, अपाङ्गता भएका व्यक्तिहरू तथा बाल बालिकाहरूको हकमा जहिले सुकै निवेदन दिन पाइन्छ। चालु आर्थिक वर्षको मङ्सिर 15 भन्दा पछि उमेर पुग्ने व्यक्तिले चालु आर्थिक वर्षको अषाढ मसान्तसम्म उमेर पुग्ने नागरिकहरू र आगामी आर्थिक वर्षको फागुन मसान्तसम्म उमेर पुग्ने ज्येष्ठ नागरिकले समेत अनिवार्य रूपमा आवश्यक कागजात सहित चालु आर्थिक वर्षको मङ्सिर 15 भित्र निवेदन पेश गरेको हुनुपर्दछ। मङ्सिर 15 भित्र त्यस्तो निवेदन नदिएमा त्यस व्यक्तिले आगामी आर्थिक वर्षमा भत्ता पाउँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ त? सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ। असोज, माघ र जेठ महिनाको 1 गतेदेखि 15 गतेभित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। यस्तै अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ, तर एक आर्थिक वर्षको भत्ता रकम अर्को आर्थिक वर्षमा भने लिन सकिँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: लगानीका किसिमहरू के हुन् त? लगानीका किसिम जान्नु भन्दा पनि पहिले लगानी के हो त भन्ने जान्नु जरुरी रहन्छ। कुनै पनि नाफा कमाउने उद्देश्य राखेर कुनै कार्यमा प्रयोग गरिने पैसालाई नै लगानी भनिन्छ। लगानी व्यवसायमा, कृषिजन्य कार्यमा, पशु पंक्षी पालनमा, धितोमा लगानी र घर जग्गामा पनि लगानी गर्न सकिन्छ। यसरी हामीले कुनै व्यवसायका लागि सामान किन्नका लागि लगानी गरेर त्यसको बिक्री गरेर आमदानी गर्न सकिन्छ। त्यसैले कृषि कार्यका लागि लगानी गरेर उत्पादनमा वृद्धि गरेर आमदानीमा पनि वृद्धि गर्न सकिन्छ। आज हामी तपाईँलाई लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि बताउँछौ। तपाईँले कहीँ कतै लगानी गर्दै हुनुहुन्छ भने तपाईँले गर्नुभएको लगानीका फाइदा कस्तो हुन्छ मापन गर्नुहोस्। विभिन्न लगानीका अवसरहरूलाई दाजेर लगानीको उचित फाइदा केमा छ त्यसमा लगानी गर्नुहोस्। तपाईँको लगानीमा वृद्धि गर्नका लागि कच्चा पदार्थ, पुँजी, जनशक्ति र बजारको बारेमा तपाईँले जान्नु जरुरी रहन्छ। त्यसैले तपाईँले व्यवसाय गर्नु पूर्व आवश्यक कच्चा पदार्थ र सामग्रीहरू जुटाउनु पर्दछ। यस्तै तपाईँले कुनै व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने व्यवसायका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन पुँजीको व्यवस्थापन पनि गर्नुपर्दछ। तपाईँले लगानी गर्ने व्यवसायमा कच्चा पदार्थ, पुँजी, जनशक्ति लगायतका कुराहरू निर्धारण गरिसके पछाडि तपाईँले लगानी गर्ने कार्यको बजार र फाइदा र सम्भावित घाटा तपाईँले लगानी गर्नु अघि नै बुझ्नु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियोमा हिँड्ने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस् समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड़,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार,
7: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining light.

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बीमा गर्दा हुने फाइदाहरू के हुन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा गर्दा भविष्यमा आइपर्ने आर्थिक अवस्थाको सुरक्षा हुने भएकाले बीमाको प्रयोगले कुनै पनि अकल्पनीय घटनाबाट जोखिम मुक्त हुन सकिन्छ। बीमा गरिसकेपछि सम्पत्ति हराउने, नाश हुने, चोरी हुने, आगलागी हुने वा अन्य यस्तै जोखिमबाट मुक्त हुन सकिन्छ। जीवन बीमा गर्दा बीमितको तोकिएको समय अवधिभित्र मृत्यु भएमा बीमा सुरक्षाका कारण परिवारमा आर्थिक सुरक्षा कम हुन्छ। आयकर ऐन अनुसार बीमा गरेमा 30,000 रुपियाँसम्मको आयकर छुट हुने व्यवस्था रहेको छ। यस्तै 2 वर्षको बीमा शुल्क भुक्तानी गरिसके पछाडि सो बीमा लेखबाट सो अवधिसम्मको सम्पूर्ण मूल्यको 90% बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: किन जरुरी छ त तपाईका लागि वित्तीय साक्षरता? नेपालमा अहिले विभिन्न पेसाकर्मी र व्यवसायहरू मुद्रामै कारोबार गर्छन्। आधुनिक अर्थव्यवस्था मुद्रीकरण भइसकेकाले उनीहरूले मुद्रामै कारोबार गर्न थालेका छन्। आय मुद्रामा हुनु र सो आय मुद्रामै सञ्चय र खर्च पनि हुने गर्दछ। मुद्रा अर्थतन्त्रको मेरुदण्ड नै हो भन्दा फरक नपर्ला। मानिसले वित्तीय शिक्षाबाट साधनको उपयोग र बचत गर्ने सिप प्राप्त गरी कमाउने, बचाउने, खर्च गर्ने, ऋण लिने र लगानी गर्ने जस्ता कार्यहरू सम्पादन गर्नका लागि हामीलाई वित्तीय साक्षरताको आवश्यकता पर्दछ। कम आय हुने व्यक्तिहरू नै वित्तीय साक्षरताको लक्षित समूह हुन्। आर्थिक गतिविधि गर्ने धेरै मानिसलाई वित्तीय साक्षरताको आवश्यकता भए पनि आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछि परेको देखिन्छ। आफ्ना खर्चहरू नियन्त्रण गरी बचत गर्ने, घरमा पैसा नराख्ने, बैंक तथा वित्तीय संस्थामा बचत सुरक्षित राख्नुको साथै ब्याज पनि आउने भएकाले खाता खोलेकाहरूलाई कर्जा दिन केही सजिलो हुने हुँदा सो साक्षरताले वित्तीय पहुँचसँग सम्बन्ध राख्दछ। वित्तीय साक्षरताले विभिन्न वित्तीय उपकरणहरूको उपयोग, सामर्थ्य र सीमा बारे जानकारी पनि प्रदान गर्दछ। समाजमा भइरहेको आर्थिक गतिविधिका बारेमा जानकारी दिन्छ। खास गरी निम्न वर्ग र तबकाका व्यक्तिको आर्थिक अवस्थामा सुधार गर्नतर्फ केन्द्रित हुने वित्तीय साक्षरताले आर्थिक ज्ञानमा वृद्धि पनि गराउँछ। कतिपय रूढिवादी कुसंस्कारले आर्थिक शक्तिलाई घाटा पनि पुर्याउने गर्दछ। देखासेकी, फजुल खर्च र बनावटी तडक भडकले आर्थिक अवस्थालाई नकारात्मक प्रभाव पनि पर्दछ। समाजमा अझै पनि हामीले कमैया, हलिया, नोकरी चाकरी जस्ता अनेकौं आर्थिक पछौटेपनहरू देखिरहेका छौँ। तर अहिले साना बैंक, लघु वित्त, सहकारी संस्था समूह, गैर सरकारी संस्थाहरूबाट सहयोग लिएर आफ्नो आर्थिक स्थिति सृजना गर्नेहरू पनि हामीले प्रशस्त मात्रामा देख्ने गरेका छौँ। समग्रमा भन्नुपर्दा वित्तीय साक्षरता तपाईँको आफ्नो आर्थिक पक्षलाई सुधार गर्नका लागि पनि वित्तीय साक्षरता आवश्यकता पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौँ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई लघु बिमाका बारेमा जानकारी गराउँछौँ। लघु बिमा भनेको न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा हुन सक्ने सम्भावित जोखिमका लागि गरिने बिमा हो। त्यस्ता व्यक्ति जो न्यून आय, आर्थिक र सामाजिक कारणबाट हुन सक्ने जोखिमसँग सामना गर्न नसक्ने छन्, ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बिमा नै लघु बिमा हो। लघु बिमाको दावी प्रक्रिया सरल र छोटो हुन्छ, साथै थोरै बचतले बिमा शुल्क तिर्न पुग्छ। यस्तै सरल प्रकृतिको बिमा हो लघु बिमा। लघु बिमा कम अपवाद र कम कागजी प्रक्रियामा हुन्छ। बिमा गर्न धेरै झन्झट गर्नु नपर्ने हुन्छ। थोरै बिमा अङ्कको बिमा गर्न सकिन्छ लघु बिमामा।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: छ।
1: आयकर ऐन अनुसार बीमा गरेमा 30,000 रुपियाँ सम्मको आयकर छुट हुने व्यवस्था रहेको छ। यस्तै 2 वर्षको बिमा शुल्क भुक्तानी गरिसके पछाडि सो बिमा लेखबाट सो अवधि सम्मको सम्पूर्ण मूल्यको 90% सम्म बिमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ।
2: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो, अझ भनौ रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ, रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90869 सम्पर्क गरे सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनाऊ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।

0: समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
1: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
4: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर,
5: आर्थिक क्षेत्रका खास खास समाचार। अब बजार बुलेटिनमा
4: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
1: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uchcha soch ko nirman Sagarmatha Cement Juni Juni lai.
4: Bihana udaina ghar ko fohor ra pani bhancha sarkar fohor banausau mohor.
5: Aha, dhara ma sadhai aaudaina pani ra pani sarkar samriddhi lyaunchau bhancha lajai namani.
4: महँगीले ढाड सेक्दै छ, घुसखोरीले विकास छेक्दै छ, र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अब नसहने, बोल्ने, खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-6648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो, रेडियो अर्थ सरोकार। हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हॉटलाइन नंबर 9855106648 र सुनाउनुहोस् तपाईका समस्या। हामी सम्बन्धित निकाय सम्म पुर्याउँछौ तपाईको गुनासो र खोज्दै छौ तपाईका गुनासाका समाधान।

आदरणीय श्रोता नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली आधुनिक गीतहरू सुन्ने। रेडियो अर्थ सरोकारका प्रस्तुति बारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 9850106648 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: औपचारिक ऋण लिनुहुँदा ध्यान दिनुपर्ने कुराहरू: ऋणको आकार, ऋणको शर्त, ब्याज दर, ग्रेस अवधि र भुक्तानी तालिका जस्ता कुराहरूलाई ध्यानमा राखेर तपाईँले ऋण लिनुपर्ने हुन्छ। औपचारिक ऋणको आकार ठुलो हुन सक्छ र सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुन सक्छ र उत्पादनशील कर्जाको प्रोत्साहन पनि पाउन सकिन्छ। यस्तै औपचारिक ऋणको शर्त लामो अवधिसम्म प्रयोग गर्न सक्ने खालको हुन सक्छ। एउटै प्रकारको ऋण पत्रलाई विभिन्न ब्याज दर तोक्न सक्दैनन्। आवश्यकता भन्दा बढी कर्जा नियन्त्रण हुन्छ। औपचारिक ऋणको ब्याज दर समान प्रकारको हुन्छ। औपचारिक ऋणको ग्रेस अवधि ऋण पाएको दिनदेखि पहिलो किस्ता भुक्तानी गर्ने दिनसम्मको अवधि आफूले भने अनुसारको लिन सकिन्छ र औपचारिक ऋणमा किस्ता कहिले कहिले तिर्ने भन्ने विवरण एकनासको हुन्छ। तपाईँले ऋण लिनुहुँदा यी कुराहरूलाई ध्यान दिनुभयो भने तपाईँले लिनुभएको ऋणको सार्थकता पूरा हुन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: जीवन बीमा दावी कसरी गर्ने? बीमा दावीका लागि तपाईँले बीमा गरेको विषयमा घटना भएमा घटनाको विवरण तथा प्रमाणका लागि प्रहरी, गाउँपालिका, नगरपालिका वा तोकिएको निकायमा तुरन्त जानकारी गराउने, घटनाको सूचना तुरन्त बीमा कम्पनीलाई पनि दिने, यस्तै बीमा दावी गर्न आवश्यक कागजात सहित कम्पनीमा बीमा दावी फारम भरी निवेदन दिने, यति गरिसकेपछि कागजातको अध्ययन, छानबिन वा आवश्यक प्रक्रिया पछि बीमा कम्पनीले तपाईँलाई रकम प्रदान गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: तपाईले पनि बैंकबाट कारोबार गरिरहनु भएको होला, हैन त? आज म तपाईलाई बैंकको कारोबारबाट हुने फाइदाहरू बताउनेछु। बैंकको कारोबारबाट हुने फाइदामा सबैभन्दा अगाडि बैंकमा तपाईले गर्नु भएको रकम सुरक्षित हुनेछ, साथै तपाईलाई आवश्यक परेका बेलामा बैंकबाट झिकेर प्रयोग पनि गर्न सक्नुहुनेछ। बैंकमा बचत गर्नाले तपाईँको बचत रकम अनुसारको ब्याज पनि तपाईँले पाउन सक्नुहुनेछ। यस्तै बैंकमा तपाईँको खाता भयो भने देश विदेशबाट पैसा पठाउन र पाउन पनि सजिलो हुनेछ। यस्तै तपाईँलाई आवश्यक परेका बेलामा बैंकबाट ऋण पनि लिन सक्नुहुनेछ। बैंकको खाताबाट तपाईँले पेन्सन, सामाजिक सुरक्षा भत्ता, तलब वा सरकारबाट प्राप्त हुने रकम पनि प्राप्त गर्न सक्नुहुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै। कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
5: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
6: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
7: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दै छन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
6: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
7: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
8: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
6: रेडियो अर्थ सरोकारमा,
9: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
7: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
6: अर्थ सरोकार खास खबर,
10: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
6: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
3: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
6: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
11: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
12: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बीमा गर्दा हुने फाइदाहरू के हुन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा गर्दा भविष्यमा आइपर्ने आर्थिक अवस्थाको सुरक्षा हुने भएकाले बीमाको प्रयोगले कुनै पनि अकल्पनीय घटनाबाट जोखिम मुक्त हुन सकिन्छ। बीमा गरिसकेपछि सम्पत्ति हराउने, नाश हुने, चोरी हुने, आगलागी हुने वा अन्य यस्तै जोखिमबाट मुक्त हुन सकिन्छ। जीवन बीमा गर्दा बीमितको तोकिएको समय अवधिभित्र मृत्यु भएमा बीमा सुरक्षाका कारण परिवारमा आर्थिक सुरक्षा कम हुन्छ। आयकर ऐन अनुसार बीमा गरेमा 30,000 रुपियाँसम्मको आयकर छुट हुने व्यवस्था रहेको छ। यस्तै 2 वर्षको बीमा शुल्क भुक्तानी गरिसके पछाडि सो बीमा लेखबाट सो अवधिसम्मको सम्पूर्ण मूल्यको 90% बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90869 सम्पर्क गरी सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौ। आउनुहोस्, हामी असल साथी बनाऊ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो।
1: यो मन त मेरो नेपाली हो।
3: यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर,
6: आर्थिक क्षेत्रका खास खास समाचार। अब बजार बुलेटिनमा
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन

0: नम्बर, ओटिपी, सिभिभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
1: Shine Resunga Development Bank Limited. Shine for your shining life.
2: Uchcha soch ko nirman Sagarmatha Cement Juni Juni lai.
3: Bihana udaina ghar ko fohor ra pani bhancha sarkar fohor banausau mohor.
4: Aha, dhara ma sadhai aaudaina pani ra pani sarkar samriddhi lyaunchau bhancha lajai namani.
3: Lahangile dhar sekdai cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ कसले देख्दैछ जनताले यस्तै पीडा कहिलेसम्म सहने
4: अब नसहने बोल्ने र खबरदारी गर्ने बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या
3: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648 जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार त्यहाँ हरदम हर क्षण अर्थ सरोकार
5: आर्थिक खबर मात्र होइन सटिक खबरदारी पनि समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि आर्थिक सचेतनाका लागि रेडियो अभियान रेडियो अर्थ सरोकार हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा ब्याङ्किङ बिमा अटो पर्यटन शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी निरन्तर वित्तीय सचेतना निरन्तर आर्थिक अपडेट 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो रेडियो अर्थ सरोकार हाम्रो पात्रो संचार मोबाइल एप अनलाइन रेडियो बक्स लाइभ अनलाइन रेडियो ट्युन इन स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्कबारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौँ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर 98510-066-48 र सुनाउनुहोस् तपाईँका समस्या। हामी सम्बन्धित निकायसम्म पुर्याउँछौँ तपाईँको गुनासो र खोज्दैछौँ तपाईँका गुनासाका समाधान।

0: अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: बिमा लेख भन्नाले बिमा कम्पनीले जारी गर्ने बिमाका शर्तहरू उल्लेख गरिएको कागजात हो। बीमा अवधि, बीमा लेखमा उल्लेख भए अनुसार बीमा जोखिम स्वीकार गरिने अवधि हो। बीमा सर्वेयर, बीमा गरिएको सम्पत्तिको क्षति भएमा क्षति मूल्याङ्कन गर्ने व्यक्ति। लघु बीमा, न्यून आय भएका र आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमयुक्त वर्गका व्यक्ति तथा समुदायलाई लक्षित जीवन तथा सम्पत्तिको सुरक्षा गरिने बीमा लघु बीमा हो। बीमित, बीमा गरिएको व्यक्ति पशु पंक्षी वा धनलाई बीमित भनिन्छ। बीमा शुल्क वा प्रिमियम, बीमा कम्पनीले बीमितको जोखिम ग्रहण गरे बापत बीमितसँग जोखिम अनुसार लिने शुल्क हो। मृत्यु प्रमाण पत्र, सम्बन्धित अस्पताल, चिकित्सक वा प्राविधिकले बीमितको मृत्यु भएको भनी प्रमाणित गरिने प्रमाण पत्र। इच्छाएको व्यक्ति, बीमितले बीमा अवधिमा नै आफ्नो मृत्यु भएमा बीमाको रकम भुक्तानी दिनु भनी बीमा लेखमा तोकिएको व्यक्ति। बीमा गर्ने कम्पनी।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईँलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्। आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई निर्जीवन बीमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बीमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्तर्गत पर्दछ, या भनौ निर्जीवन बीमा अन्तर्गत पर्दछ। निर्जीवन बीमा यस प्रकारका रहेका छन्, अग्नि बीमा, सामुद्रिक बीमा, हवाई बीमा, मोटर बीमा र अन्य विविध बीमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिउ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियो मा हिड्ने,
4: अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
6: रातो बत्तीमा रोकिने हरियो माहिने,
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
5: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी,
7: रेडियो अर्थ सरोकारमा।
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ, पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ, आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
7: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बीमा गर्दा हुने फाइदाहरू के हुन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा गर्दा भविष्यमा आइपर्ने आर्थिक अवस्थाको सुरक्षा हुने भएकाले बीमाको प्रयोगले कुनै पनि अकल्पनीय घटनाबाट जोखिम मुक्त हुन सकिन्छ। बीमा गरिसकेपछि सम्पत्ति हराउने, नाश हुने, चोरी हुने, आगलागी हुने वा अन्य यस्तै जोखिमबाट मुक्त हुन सकिन्छ। जीवन बीमा गर्दा बीमितको तोकिएको समय अवधिभित्र मृत्यु भएमा बीमा सुरक्षाका कारण परिवारमा आर्थिक सुरक्षा कम हुन्छ। आयकर ऐन अनुसार बीमा गरेमा 30,000 रुपियाँसम्मको आयकर छुट हुने व्यवस्था रहेको छ। यस्तै 2 वर्षको बीमा शुल्क भुक्तानी गरिसके पछाडि सो बीमा लेखबाट सो अवधिसम्मको सम्पूर्ण मूल्यको 90% बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: विप्रेषण कारोबार कसरी गर्न सकिन्छ त? विप्रेषण कारोबार दुई तरिकाबाट गर्न सकिन्छ, औपचारिक विप्रेषण कारोबार र अनौपचारिक विप्रेषण कारोबार। बैंक तथा वित्तीय संस्था वा औपचारिक एजेन्टबाट औपचारिक संस्थाबाट विप्रेषण कारोबार हुन्छ। बैंक, वित्तीय संस्था, एजेन्ट वा अन्य कुनै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाबाट औपचारिक विप्रेषण कारोबार हुन्छ। औपचारिक विप्रेषण पठाउँदा हुने फाइदाहरू: यसरी पैसा पठाउँदा जसको नाममा पठाएको हो उसले सुरक्षित रूपमा प्राप्त गर्न सक्दछ। यस्तै वित्तीय संस्थाहरूबाट विप्रेषण कारोबार गर्दा भविष्यमा ऋण लिन पनि सजिलो हुन्छ। यस्तै वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा संस्थाका अन्य सुविधाहरू पनि लिन सकिन्छ। साथै औपचारिक विप्रेषण कारोबार गर्दा प्राप्त रकमको रसिद पाइन्छ र यसले हिसाब राख्न पनि मद्दत गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौँ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90869 सम्पर्क गरी सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बच्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बच्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो।
1: यो मन त मेरो नेपाली हो।
3: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश। रेडियो अर्थ सरोकारमा यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
6: आर्थिक क्षेत्रका खास समाचार अब बजार बुलेटिनमा।
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uccha Sonch ko nirmaan Sagarmatha Cement Juni Juni lai.
4: Bihana udaina ghar ko fohor ra pani bhancha sarkar fohor banausau mohor.
5: Aha, dhara ma sadhai aaudaina pani ra pani sarkar samriddhi lyaunchau bhancha lajai namani.
4: Mahangile dhar sekdai cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अहँ, अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो, रेडियो अर्थ सरोकार। हाम्रो पात्रो सञ्चार, मोबाइल एप, अनलाइन

अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै देउडा भाकाहरू सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510-0664-48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौँ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: लगानीका किसिमहरू के हुन् त? लगानीका किसिम जान्नु भन्दा पनि पहिले लगानी के हो त भन्ने जान्नु जरुरी रहन्छ। कुनै पनि नाफा कमाउने उद्देश्य राखेर कुनै कार्यमा प्रयोग गरिने पैसालाई नै लगानी भनिन्छ। लगानी व्यवसायमा, कृषिजन्य कार्यमा, पशु पंक्षी पालनमा, धितोमा लगानी र घर जग्गामा पनि लगानी गर्न सकिन्छ। यसरी हामीले कुनै व्यवसायका लागि सामान किन्नका लागि लगानी गरेर त्यसको बिक्री गरेर आमदानी गर्न सकिन्छ। त्यसैले कृषि कार्यका लागि लगानी गरेर उत्पादनमा वृद्धि गरेर आमदानीमा पनि वृद्धि गर्न सकिन्छ। आज हामी तपाईँलाई लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि बताउँछौँ। तपाईँले कहीँ कतै लगानी गर्दै हुनुहुन्छ भने तपाईँले गर्नुभएको लगानीका फाइदा कस्तो हुन्छ मापन गर्नुहोस्। विभिन्न लगानीका अवसरहरूलाई ताजेर लगानीको उचित फाइदा केमा छ त्यसमा लगानी गर्नुहोस्। तपाईँको लगानीमा वृद्धि गर्नका लागि कच्चा पदार्थ, पुँजी, जनशक्ति र बजारको बारेमा तपाईँले जान्नु जरुरी रहन्छ। त्यसैले तपाईँले व्यवसाय गर्नु पूर्व आवश्यक कच्चा पदार्थ र सामग्रीहरू जुटाउनु पर्दछ। यस्तै तपाईँले कुनै व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने व्यवसायका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन पुँजीको व्यवस्थापन पनि गर्नुपर्दछ। तपाईँले लगानी गर्ने व्यवसायमा कच्चा पदार्थ, पुँजी, जनशक्ति लगायतका कुराहरू निर्धारण गरिसके पछाडि तपाईँले लगानी गर्ने कार्यको बजार र फाइदा र सम्भावित घाटा तपाईँले लगानी गर्नु अघि नै बुझ्नु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई लघु बिमाका बारेमा जानकारी गराउँछौ। लघु बिमा भनेको न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा हुन सक्ने सम्भावित जोखिमका लागि गरिने बिमा हो। त्यस्ता व्यक्ति जो न्यून आय, आर्थिक र सामाजिक कारणबाट हुन सक्ने जोखिमसँग सामना गर्न नसक्ने छन्, ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बिमा नै लघु बिमा हो। लघु बिमाको दावी प्रक्रिया सरल र छोटो हुन्छ, साथै थोरै बचतले बिमा शुल्क तिर्न पुग्छ। यस्तै सरल प्रकृतिको बिमा हो लघु बिमा। लघु बिमा कम अपवाद र कम कागजी प्रक्रियामा हुन्छ। बिमा गर्न धेरै झन्झट गर्नु नपर्ने हुन्छ। थोरै बिमा अङ्कको बिमा गर्न सकिन्छ लघु बिमामा।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै। कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
5: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
6: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
7: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
6: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
7: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
8: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
6: रेडियो अर्थ सरोकारमा,
9: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
7: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
6: अर्थ सरोकार खास खबर,
10: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
6: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि, र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म।
3: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
6: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
11: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
12: शाइन रेसुङ्गा डेभलपमेन्ट ब्याङ्क लिमिटेड, शाइन फर योर शाइनिङ लाइफ।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: ऋणका फाइदा र बेफाइदाहरू। ऋण औपचारिक र अनौपचारिक गरी दुई किसिमका हुन्छन्। बैंक वा वित्तीय संस्थाबाट लिएको ऋणलाई औपचारिक ऋण भनिन्छ। परिवार, साथीभाइ वा गाउँमा साहुमाजनसँग लिने ऋणलाई अनौपचारिक ऋण भनिन्छ। तपाईँले औपचारिक ऋण लिनुहुँदा तपाईँसँग विस्तृत र पारदर्शी औपचारिक सहमति हुन्छ, तर तपाईँले अनौपचारिक ऋण लिनुहुन्छ भने तपाईँसँग कुनै पनि औपचारिक सहमति हुँदैन। औपचारिक ऋणले सहमति अनुसार काम गर्न मद्दत गर्दछ, तर अनौपचारिक ऋणले भविष्यमा समस्या पनि आउन सक्छ। यस्तै औपचारिक ऋण बैंक तथा वित्तीय संस्थाबाट लिँदा वार्षिक रूपमा थोरै ब्याज तिरे पनि पुग्छ, तर अनौपचारिक ऋण लिँदा मासिक रूपमा नै अत्याधिक ब्याज तिर्नु पर्ने हुन्छ। अनि अर्को कुरा, तपाईँले औपचारिक ऋण लिनुहुँदा व्यवसायिक समृद्धिको सम्भावना बढी भएकाले सम्पत्ति जोडिने सम्भावना बढी हुन्छ, तर अनौपचारिक ऋण लिनुहुँदा धेरै ब्याज, बिना सहमतिको ऋण र अपारदर्शी प्रक्रियाले गर्दा तपाईँले राख्नु भएको धितो सम्पत्ति तपाईँबाट नै खोसिने सम्भावना पनि धेरै हुन्छ। तपाईँले जुनसुकै ऋण लिनुहुँदा पनि सचेत भने हुनुपर्छ है।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास। सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: कर्जा सूचना केन्द्र भनेको के हो, यसले के काम गर्छ, आज म तपाईँलाई बताउँछु। नेपालमा बैङ्कहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् 1989 कर्जा सूचना केन्द्रको स्थापना भयो। यसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सम्बन्धी सूचना राख्ने गर्दछ। ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहित 3 पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ। कुनै एक बैंक तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालो सूचीमा पनि पर्दछ। कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेपछि आगामी दिनमा ती ऋणीले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैन। यस्तै यसबाट कुनै एउटा बैंक तथा वित्तीय संस्थाको ऋण रकम नतिरी कालो सूचीमा परेका व्यक्तिले अर्को बैंक तथा वित्तीय संस्थाबाट पुनः कर्जा लिन पाउन सक्दैन। कालो सूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सेवा सुविधा समेत नपाउन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: लगानी भनेको पैसाको उपयोग गर्नु हो, जहाँ तपाईँको उद्देश्य नाफा कमाउनु हो। लगानीका स्रोतहरू के हुन् त? लगानीका स्रोतहरू बचत र ऋण हुन्। तपाईँले गर्नुभएको बचतलाई उचित कार्यमा लगानी गर्नुभयो भने त्यो बचतले तपाईँलाई नाफा दिलाउनेछ। लगानीका लागि अर्को स्रोत हो ऋण। तपाईँले आफ्नो आमदानीको वृद्धिको उद्देश्य राखेर ऋण लिएर लगानी पनि गर्न सक्नुहुनेछ। तर यसरी गर्नुभएको लगानीमा भने केही सतर्कता भने अपनाउनु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै देउडा भाकाहरू सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510-0664-48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौँ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: लगानीका किसिमहरू के हुन् त? लगानीका किसिम जान्नु भन्दा पनि पहिले लगानी के हो त भन्ने जान्नु जरुरी रहन्छ। कुनै पनि नाफा कमाउने उद्देश्य राखेर कुनै कार्यमा प्रयोग गरिने पैसालाई नै लगानी भनिन्छ। लगानी व्यवसायमा, कृषिजन्य कार्यमा, पशु पंक्षी पालनमा, धितोमा लगानी र घर जग्गामा पनि लगानी गर्न सकिन्छ। यसरी हामीले कुनै व्यवसायका लागि सामान किन्नका लागि लगानी गरेर त्यसको बिक्री गरेर आमदानी गर्न सकिन्छ। त्यसैले कृषि कार्यका लागि लगानी गरेर उत्पादनमा वृद्धि गरेर आमदानीमा पनि वृद्धि गर्न सकिन्छ। आज हामी तपाईँलाई लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि बताउँछौ। तपाईँले कहीँ कतै लगानी गर्दै हुनुहुन्छ भने तपाईँले गर्नुभएको लगानीका फाइदा कस्तो हुन्छ मापन गर्नुहोस्। विभिन्न लगानीका अवसरहरूलाई दाजेर लगानीको उचित फाइदा केमा छ त्यसमा लगानी गर्नुहोस्। तपाईँको लगानीमा वृद्धि गर्नका लागि कच्चा पदार्थ, पुँजी, जनशक्ति र बजारको बारेमा तपाईँले जान्नु जरुरी रहन्छ। त्यसैले तपाईँले व्यवसाय गर्नु पूर्व आवश्यक कच्चा पदार्थ र सामग्रीहरू जुटाउनु पर्दछ। यस्तै तपाईँले कुनै व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने व्यवसायका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन पुँजीको व्यवस्थापन पनि गर्नु पर्दछ। तपाईँले लगानी गर्ने व्यवसायमा कच्चा पदार्थ, पुँजी, जनशक्ति लगायतका कुराहरू निर्धारण गरिसके पछाडि तपाईँले लगानी गर्ने कार्यको बजार र फाइदा र सम्भावित घाटा तपाईँ

0: सामाजिक कारणबाट हुन सक्ने जोखिमसँग सामना गर्न नसक्ने छन्। ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बिमा नै लघु बिमा हो। लघु बिमाको दावी प्रक्रिया सरल र छोटो हुन्छ, साथै थोरै बचतले बिमा शुल्क तिर्न पुग्छ। यस्तै सरल प्रकृतिको बिमा हो लघु बिमा। लघु बिमा कम अपवाद र कम कागजी प्रक्रियामा हुन्छ। बिमा गर्न धेरै झन्झट गर्नु नपर्ने हुन्छ। थोरै बिमा अङ्कको बिमा गर्न सकिन्छ लघु बिमामा।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

शुभ बिहानी, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को रेडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ र यो समय अध्यात्म दर्शनको हो। अबको करिब एक घन्टा हामी तपाईँलाई अध्यात्मतिर जोड्नेछौँ। प्रभातको यो पल हामी तपाईँलाई सुमधुर भजन सुनाएर आजको दिनलाई आध्यात्मिक र शान्त बनाउने सत्प्रयासका साथ हामी आजको दिनको शुभारम्भ गर्दैछौँ। आज शनिबार हामी भगवान शनिदेवको भजन महिमा निरन्तर एक घन्टा प्रस्तुत गर्नेछौँ। भगवान शनिदेवको आशीर्वादले तपाईँका आजका काम सबै बनुन्। हाम्रो शुभकामना।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार नहो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म।
2: त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
3: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ मात्र रेडियो अर्थ सरोकारमा।
0: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
4: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
5: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
4: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
5: यो मन त मेरो नेपाली हो,
6: यो मन त मेरो नेपाली हो।
4: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
5: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
6: यो मन त मेरो नेपाली हो।
7: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
8: Shine Resunga Development Bank Limited. Shine for your shining life.
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।